0: र प्राक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 को रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसहरू भएको छ मेरा दिनेशै भाइजना भया
8: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
1: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
4: सूचना
11: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
4: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वृद्ध तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ECG सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56-455
12: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
13: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
14: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
13: यो सोलर बलियो र भरपर्दो छ।
12: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
15: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
16: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
17: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
18: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
19: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
18: यही असार 20 गते तेस्रो शनिबारका दिन
19: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
18: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
20: सूचना
21: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
20: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-85-40-913 र 97-054-67-993।
22: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
20: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
23: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
20: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
23: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब,
24: रेडियो भेरी एफएम,
25: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
0: काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल असार 17 गते बुधबार, सन् 2026 जुलाई 1 तारीक असार कृष्ण पक्षको प्रतिपदा उपरान्त द्वितीय तिथि।
3: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: देशका धेरै ठाउँमा पानी पर्यो, कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा, पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम, भोलिसम्म नै पानी पर्ने सम्भावना, मौसम वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती।
5: हिजोसम्म हरियो रुख्यो, आज एक्कासी भइलायो, ठाडो सोझो रुख्थ्यो त्यो ढल्के पर्यो, ढोका लाग्न गाह्रो हुन थाल्यो, जमिन चर्केको धाँजा फाटेको अलिक बढ्यो, पानीको मुहान 81 बढ्यो अथवा सुक्यो भने पहिरो जाने सम्भावना हुन्छ।
0: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टी तेलमा 30 रूपियाँले भाव घट्यो, खाना पकाउने ग्यास पनि सस्तियो।
2: नेपाली चिया 2 महिनापछि भारत निर्यात हुन थाल्यो, परीक्षण प्रतिवेदन 5 दिनमा दिने।
0: अमेरिकाबाट डिपोर्ट भएका 146 भेनेजुएली बसेको होटल नै भूकम्पमा ढल्यो, धेरै जसोको अवस्था अझै थाहा हुन सकेन।
2: र फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम 16मा अहिले पाउने 7 बजे मेक्सिको र इक्वेडरले खेल्दै।
7: प्राविधिक शिक्षा आजको आवश्यकता।
2: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
7: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
2: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
7: फोन 01-5121-5200 97-4-18-20-96।
2: वेबसाइट www.nec.edu.np।
25: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
26: हिमस्टार फर अ कम्प्लिट होम।
27: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
28: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
29: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा देशका धेरै जसो ठाउँमा पानी परिरहेको खबर। देशका धेरै जसो ठाउँमा पानी परिरहेको छ, सबैभन्दा धेरै पछिल्लो विवरण अनुसार कास्की, लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो 6 घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटरसम्म वर्षा मापन भएको छ। त्यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढ़ी बढ़िरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका वासिन्दालाई आज दिनभर नै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ। काठमाडौँ उपत्यकामा पनि गएरातीदेखि हल्कादेखि मध्यमसम्मको पानी परिरहेको छ। आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा बागमती प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षा तथा अरू एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकोले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। हिजोदेखि नै पानी पर्ने क्रम शुरू भएको हो। गएको असार 5 गते पूर्वी भागबाट प्रवेश गरेको मनसून हिजोदेखि देशभर फैलिएको मौसम विज्ञान विभागले जनाएको छ। औसत मिति जून 13 तारीक भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलिन 12 दिन लागेको हो। सामान्यतया नेपालमा प्रवेश गरेपछि देशभर फैलिन एक हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेपछि मनसून केही कमजोर भएको थियो। अब भने देशका सबैजसो भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ।
1: पछिल्ला वर्षहरूमा पहिरोका कारण हुने जनधनको क्षति बढ़िरहेको छ। गृह मन्त्रालय अन्तर्गतको विपद पोर्टलका अनुसार बितेको 5 वर्षमा 2000 भन्दा धेरै पहिरोका घटना हुँदा 700 भन्दा धेरै मानिसको ज्यान गएको छ। 100 जना भन्दा धेरै बेपत्ता र 600 जना भन्दा धेरै घाइते भएका छन्। 6000 भन्दा धेरै पशु चौपाया मरेका छन्। व्यक्तिगत संरचना सहित सड़क पुल जलविद्युत आयोजना लगायतमा ठूलो क्षति भएको छ। पहिरोको पूर्व संकेत पाएमा भौतिक सम्पत्तिको क्षति धेरै घटाउन नसकिए पनि मानवीय क्षति निकै घटाउन सकिने विज्ञहरू बताउँछन्। त्यसो भए पहिरोका संकेतहरू के हुन सक्छन् त? थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट सुनौ।
4: मनसून शुरू भएपछि धेरैको चासोमा पर्ने समाचार मौसम सम्बन्धी हो। पछिल्ला वर्षहरूमा मौसम वर्षा र बाढ़ीको पूर्वानुमान धेरै मिल्ने गरेकाले यसप्रति चासो पनि बढ़ाएको छ। पूर्व जानकारीकै कारण बाढ़ी आकस्मिक वर्षा लगायतबाट हुने क्षति निकै घटाएको पनि छ। तर पहिरोमा भरपर्दो पूर्वानुमान गरेको पाइँदैन। केसको लागि प्रविधि नभएकै हो त? पूर्व सूचना प्रणालीका जानकार दिननाथ भण्डारी।
6: सामान्य एउटा प्रिन्सिपलमा भारी वर्षा भयो भने चाहिँ पहिरो जाने सम्भावना हुन्छ, सतर्क हुनुपर्छ भन्ने चाहिँ केही अवधारणाहरू छन्। तर जसरी बाढ़ीको पूर्वानुमान जति भरपर्दो छ, पहिरोको त्यस्तो छैन, किनभने जमिनको प्रकृति अनुसार फरक छ। थोरै पानी परिरहेको बेला पनि पहिरो जान्छ, ठूलो पानी परिरहेको बेला पनि पहिरो नगएको अवस्था छ। र पहिरोलाई अनुगमन गरेर मेसिन राखेर अब पहिरो जान्छ ल भाग भनेर साइरन बजाउन सक्ने खालको प्रविधि चाहिँ मलाई भन्नुहुन्छ भने भएको छैन। पहिरो गइरहेका ठाउँमा त पहिरो जान्छ, त्यहाँ मेसिन राखेर अब यहाँनिर झर्छ भन्नुले अर्थ राख्दैन। अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन, त्यस्तो ठाउँमा राखेर चाहिँ सैद्धान्तिक रूपमा यो सम्भव छ, तर व्यावहारिक रूपमा हाम्रा काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन।
4: प्रकोप पूर्व तयारी सञ्जाल डिपिनेटका प्राविधिक सल्लाहकार समेत रहनुभएका भण्डारीका अनुसार भौगोलिक विविधताका कारण पनि पहिरोको पूर्वानुमान कठिन छ। सक्रिय अवस्थाको पहिरोमा गरिने पूर्वानुमानले जनधनको क्षति घटाउन धेरै अर्थ राख्दैन। तर यसअघि पहिरो नगएको ठाउँमा पनि पहिरो जाँदैछ भने त्यहाँ केही संकेतहरू भने देखिन सक्छन्। स्थानीय बासिन्दा र त्यस क्षेत्रमा बसेर काम गर्नेहरूले त्यस्ता संकेतहरू ख्याल गर्ने हो भने पहिरो जाँदैछ भनेर पहिले थाहा पाउन सक्ने भण्डारी बताउनुहुन्छ।
6: हिजोसम्म हरियो रुख थियो, आज एक्कासी ओइलायो भने त्यहाँ पहिरो जान सक्ने सम्भावना हुन्छ, किनभने तल जमिन चल्यो, त्यसका जरा चुडे, त्यसले गर्दा रुखहरू ओइलाउँछन्। र ठाडो सोझो रुख थियो, त्यो ढल्के पर्यो भने पहिरो जाने सम्भावना हुन्छ। ढोका लाग्न गाह्रो हुन थाल्यो, जमिन चर्केको ढाँचा फाटेको अलिक बढ्यो, जमिन हिँड्दाखेरि दबदब भयो, पानीको मुहान छ तर 81 धमिलो आयो, पानीको मुहान सानो थियो 81 बढ्यो, अथवा पानीको मुहान 81 सुक्यो, यस्ता संकेतहरू चाहिँ पहिरो जान सक्ने संकेत हुन्। तर यी संकेत सबै ठाउँमा उपलब्ध हुन्छन् भन्ने छैन।
4: पहिरो विशेष गरी दुई प्रकारको हुन्छ, एउटा प्राकृतिक जसका पूर्व संकेतहरू केही स्पष्ट हुन्छन् र अर्को मानवीय क्रियाकलापबाट सृजित। विशेष गरी सड़क बनाउँदा पहिरोको जोखिम बढ़ेको छ भने मानिसले गर्ने खेती बाँध निर्माण लगायतका अरू कारणले पनि पहिरो जान सक्छ। यस्तो पहिरोमा संकेतहरू कम स्पष्ट हुन्छन् वा देखिँदैनन् पनि। यदि पूर्व संकेतहरू देखियो भने चाहिँ मानिसलाई सुरक्षित ठाउँमा पुग्न कतिको पर्याप्त समय हुन सक्छ त?
6: धेरै जसो चाहिँ रहन्छ होइन, किनभने पहिरो धेरै ठूलो क्षेत्रमा त जाँदैन होइन, त्यो भएर यस्तो संकेत देखिन साथ सुरक्षित ठाउँमा जाने भाग्ने उपायहरू हुन्छ। तर हामीले कहिलेकाहीँ त्यो थाहा पाउँदा ढिलो भइसक्यो हुन्छ कि, त्यसो भएर हुँदा हुँदै जान्छ। कहिलेकाहीँ कस्तो घटना छ भने सिन्धुपाल्चोकमा पहिरोको जोखिम छ भनेर राति बाहिर सुत्नुभयो तर बिहान बाख्रालाई घाँस हाल्न जाँदा पहिरोमा पर्नुभयो, यस्ता उदाहरण छन्। त्यसैले सधैँभरि संकेत दिइराख्दैन कि
4: बर्खायाममा पहिरोको जोखिम धेरै हुने भएकाले सम्पर्क गर्न सुरक्षा निकाय वा उद्धार टोलीहरूको फोन नम्बर राख्नुपर्छ। यस्तै नजिकको सरकार पालिकाहरूले जोखिम र सतर्कता अपनाउने विषयमा आफ्नो क्षेत्रका बासिन्दालाई जानकारी गराउनुपर्छ।
0: पहिरो सहित मनसून जन्य विपदको विषयमा विपद विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा इन्धनको भाव घटेको सँगै अरू खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशका धेरै ठाउँमा पानी पर्यो। कास्की र लमजुङमा पछिल्लो छ घण्टामा सबैभन्दा धेरै वर्षा मापन, भोलिसम्म नै पानी पर्ने सम्भावना। बाँके, बर्दिया र कैलालीको नदी आसपास र डुबान भइरहने ठाउँका वासिन्दालाई आज दिनभर सतर्क रहन आग्रह। मौसम, वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मर्तितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मर्तितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग 4 आली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मर्तितेल 192 रूपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मर्तितेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र तेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजेलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। यसै गरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य काठमाडौँको लागि प्रति किलो लिटर 265 अमेरिकी डलरले घटाएर 1566 डलर कायम गरिएको छ। पोखरा र भैरवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ब्रेक इभन पोइन्ट अर्थात नाफा घाटा नहुने बिन्दुमा बिक्री मूल्य कायम गरेको जनाएको छ। जस अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य पोखरामा 1100 डलर र भैरवामा 1085 डलर तोकिएको छ।
1: झण्डै दुई महिनादेखि अवरूद्ध नेपाली चियाको निर्यात हिजोदेखि भारतमा शुरू भएको छ। काँकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया हिजो भारत निर्यात भएको मेची वनसार कार्यालय काँकडभिट्टाले जनाएको छ। चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेसँगै उद्योगीहरू उत्साहित बनेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोडक्ट्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले भन्नुभयो, नेपाली चियालाई भारतीय वनसारले निर्वाध पास गरेको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काँकडभिट्टा नाका बाट चिया बोकेका गाड़ी भारतको पानी ट्याङ्कीतर्फ पठाएको बताउँदै चिया निर्यातमा देखिएको अवरोध क्रमश हट्दै गएको बताउनुभयो। अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको छ, केही समयपछि झापाको सीटीसी पनि जान्छ। उहाँले भन्नुभयो, उहाँका अनुसार वायरहरूलाई चियाको नमूना पठाइसकिएको छ, उनीहरू हाम्रो चिया किन्न आतुर देखिएका छन्। उहाँले भन्नुभयो, नेपाली चिया मुख्य रूपमा भारतको सिलीगुड़ी र कोलकाताका बजारमा बिक्री हुने गरेको छ। चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार पहिले भारतले सबै खेपको नमूना परीक्षण गर्ने व्यवस्था गरेको थियो, अहिले 20% खेपमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति भएको छ। परीक्षण प्रतिवेदन 5 दिनमा दिइने भएको छ। समस्याको विरोधमा इलामका उद्योगीले असार 1 तथा झापाका उद्योगीले असार 4 उद्योग नै बन्द गरेका थिए। झापा इलाम सहित पूर्वी नेपालका झण्डै 900 चिया उद्योग बन्द हुँदा दर्जनौ साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित बनेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनैतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगहरू पुनः संचालन गर्न सहमत भएका थिए। दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
2: सर्वोच्च अदालतमा हिजो 463 मुद्दाको पेशी तोकिएको थियो तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो। अन्य मुद्दा विभिन्न कारणले सरे। हेर्न नभ्याइनेमा परेको मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन। हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुको विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिल प्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा हुनुहुन्छ। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाई बारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार हुनुहुन्छ। त्यसैले प्रधान न्यायाधीशमा सिफारिश भएपछि गएको जेठ 5 भएको संसदीय सुनवाईका क्रममा उहाँले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गर्नुभएको थियो। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उहाँले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ। तर न्यायाधीश नियुक्ति प्रक्रिया भने शुरू भएको छैन। प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएनन्। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाती शीर्षकको खबर कान्तिपुरमा छ।
1: रूस युक्रेन युद्धको क्रममा रूसी सेनामा कार्यरत 127 नेपालीको ज्यान गइसकेको छ। 90 जना नेपालीको अझै अवस्था थाहा हुन सकेको छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार यो पछिल्लो तथ्याङ्क हो। ठूलो संख्यामा आफ्ना नागरिक अझै बेपत्ता रहेको प्रति परराष्ट्र मन्त्री शिशिर खनालले हिजो नेपालका लागि रूसी राजदूत अलेक्सी भ्लादिमिरोभिचसँग गम्भीर चासो राख्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि नवनियुक्त राजदूत अलेक्सी हिजो शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्रालय पुग्नु भएको थियो। स्रोतका अनुसार परराष्ट्र मन्त्री खनालले परम्परागत सम्झौता भएका देशहरू भारत र बेलायतमा बाहेक नेपाली नागरिकलाई कुनै पनि विदेशी सेनामा भर्ती हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको राजदूत अलेक्सीलाई भन्नुभएको थियो। युद्धमा मारिएका नेपालीको शव नेपाल पठाउन, नेपालीलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन तथा बेपत्ता भएका नेपालीको अवस्था यकिन गरेर परिवारजनलाई जानकारी गराउन पनि खनालले कूटनैतिक भाषा मा राजदूतलाई भन्नुभएको थियो। रूसी राजदूतले यी विषयमा रूस सरकारलाई जानकारी गराउने जवाफ दिनुभएको छ। रूसी सेनामा भएका नेपालीको यकिन तथ्याङ्क समेत उपलब्ध नभएको परराष्ट्र मन्त्रालयको कन्सुरल सेवाका एक अधिकारीले बताएका छन्। रूसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सूचना यही असार 20 गते तेस्रो शनिबारको दिन
4: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
5: नशा रोग विशेषज्ञ डाक्टर
4: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: एसई सकियो, अब रमाइलो शुरू भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपालमा वर्षेनी अरबौं रूपियाँ बराबरका सौन्दर्य सामग्रीहरू आयात र खपत हुने गरेको छ, तर आयातित सौन्दर्य सामग्रीको गुणस्तर जाँच गर्ने निकाय नहुँदा जथाभावी बिक्री वितरण र प्रयोग हुँदै आएको छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने अनुसन्धानबाट पाइएको छ। संचार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 11 महिनामा 1 अर्ब 71 करोड़ रूपियाँ बराबरको अनुहारमा लगाउने क्रीम आयात भएको छ। यसै गरी 71 करोड़ 7 लाख रूपियाँ बराबरको लिपस्टिक आयात भएको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सेफेडले सन् 2025 गरेको अध्ययनले कम गुणस्तरका सौन्दर्य सामग्री आयात हुने गरेको र तीनमा घातक रसायन भेटिएको देखाएको छ। सेफिटको अध्ययन प्रतिवेदन अनुसार नेपाली बजारमा पाइने सिन्दूर, टुथपेस्ट, गाजलमा समेत हानिकारक धातु, रसायन तथा सिसाको मात्रा अन्तर्राष्ट्रिय मापदण्ड भन्दा अत्यधिक बढ़ी पाइएको छ। नेपालमा सौन्दर्य सामग्रीको गुणस्तरबारे एकाध बाहेक पर्याप्त र बहुआयामिक अनुसन्धान भएको छैन। यसै कारण नेपालमा बाहिरबाट ल्याइने सौन्दर्य सामग्रीहरूको गुणस्तर अवस्थाबारे यकिन रूपमा भन्न नसकिने सेफिटका निर्देशक रामचरित्र शाह बताउनुहुन्छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगले स्वास्थ्यमा घातक असर पर्ने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार यस्ता सामग्री प्रयोग गर्दा तीनमा भएका घातक रसायन र सिसा छालाबाट रगत हुँदै शरीरका भित्री अंगसम्म पुग्छन् र असर देखिन्छ। बाल बालिकाले यस्ता सामग्री प्रयोग गरेमा नशाजन्य र शारीरिक वृद्धि विकासमा समेत असर पर्छ। नागरिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकाबाट देश निकाला अर्थात डिपोर्ट गरिएका 100 भन्दा धेरै भेनेजुएलाका नागरिक भूकम्पमा परि बेपत्ता भएका छन्। गएको बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्र उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर ला गुएरा स्थित सान्तो आरियो ला आनादा होटलमा ल्याएर राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भयो। तीमध्ये धेरै सम्पर्कविहीन छन्। घटनामा सफल भएकाहरूले भूकम्प जाँदाको अवस्था निकै कहाली राख्दो रहेको बताएका छन्। मानव अधिकारवादी संस्था ह्युमन राइट्स फर्स्टले संचालन गरेको परियोजना आइस फ्लाइट मोनिटरका अनुसार गएको हप्ता बुधबार अमेरिकाबाट आएको उडानमा 19 जना महिला र 7 जना बाल बालिका सहित 146 जना भेनेजुएलाका नागरिक सवार थिए। घटनामा बाँच्न सफल 58 वर्षीय लिस्बेथ पोटिलोले आफूहरूलाई भेनेजुएला फर्काएपछि सरकारले होटलमा राखेको बताउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हार्लाण्ड र नुसाले गोल गरे। खेल सकिन 4 मिनट बाँकी रहँदा हार्लाण्डले प्याट्रिक वर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए। यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसा ले नर्वेलाई अग्रता दिलाएका थिए, तर 74 मिनटमा अमाद दियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हालाण्डले प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम 16 स्थान बनाएको हो। फ्रान्सको जीतमा किलियन एम्बापेले 2 तथा ब्राजिली बार्कोलाले 1 गोल गरे। एम्बापेले 45 र 74 मिनटमा तथा ब्राडली बार्कोलाले खेलको 53 मिनटमा गोल गरे। यस वर्षको विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ। एम्बापेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोलसहित उनी मेसी भन्दा 1 गोलले मात्र पछाडि छन्। अब फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा अहिले बिहान 7:45 मेक्सिको र इक्वेडरले खेल्नेछन्।
1: अब केही खबर संक्षेपमा। निर्माण थालेको झण्डै 80 महिनामा नागडुंगा सिस्ने खोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एन्डो कर्पोरेशनले नागडुंगा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। साउनभित्र सुरुङ मार्ग सञ्चालन ल्याउने तयारी छ।
2: साउदी अरब सरकारले 33 जना नेपाली कैदीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई आम माफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयका अनुसार साउदी अरबको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई आम माफी प्रदान गरिएको हो। रोजी सकेपछि भिज्नके डर
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: देशका धेरै ठाउँमा पानी पर्यो। कास्की र लमजुङमा पछिल्लो छ घण्टामा सबैभन्दा धेरै वर्षा। पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम। भोलिसम्म नै पानी पर्ने सम्भावना। मौसम वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती।
1: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रूपियाँले भाव घट्यो। खाना पकाउने ग्यास पनि सस्तियो।
2: नेपाली चिया दुई महिनापछि भारत निर्यात हुन थाल्यो। परीक्षण प्रतिवेदन 5 दिनमा दिने।
1: अमेरिकाबाट डिपोर्ट भएका 146 भेनेजुएली बसेको होटल नै भूकम्पमा ढल्यो। धेरै जसोको अवस्था अझै थाहा हुन सकेन।
2: र फ्रान्स र नर्वे विश्वकप फुटबल को अन्तिम 16मा अहिले पौने 7 बजे मेक्सिको र इक्वेडरले खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन चर्को ट्राफिक जरिवानाको कानून ल्याउने विषयसँग सम्बन्धित छ। यहाँ एक दम्पति मोटरसाइकलमा हुइकिँदै कतै जाँदैछन्। बुलेट जस्तै गति पनि उस्तै उस्तै छ। अनि पछाडि बसेकी श्रीमतीले बाइक हुइकाउँदै गरेका श्रीमानलाई जरिवाना सम्झाउँदै भन्दैछन्, अलि होस पुर्याएर चलाउनु है, त्यस्तो केही यताउता भइहाल्यो भने फेरि बाइक बेचेर नपिगेकै पैसा थपेर तिर्नु पर्ला नि जरिवाना। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। ठूलो पानी परेका र बाढ़ीको जोखिम रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी, आकाशै पानीकै भर पर्नुपर्ने बाध्यता।
1: देशका धेरै ठाउँमा वर्षा, पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह।
0: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ़दै, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्नेमा जोड़।
1: पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजेल र मटितेलमा 30 रूपियाँले भाउ घट्यो।
0: र फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, एम्बापेको कृतिमानी गोल।
1: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा नपुगेको पाइएको छ। राष्ट्रिय कृषि गणनाको तथ्याङ्क अनुसार प्रदेशमा 29% जमीनमा मात्रै सिंचाई सुविधा पुगेको उल्लेख छ। प्रदेशका 57% किसानको पहुँचमा सिंचाई सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ। कर्णालीमा 1,23,662 हेक्टर जमीनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाएको छ। यसमध्ये सबैभन्दा बढ़ी क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ भने त्यसपछि मकै र धान खेती हुने गरेको छ। यस्तै करिब 3,312 हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ। प्रदेशमा सबै खेतीयोग्य जमीनमा सिंचाई सुविधा नपुग्दा भने अनुसारको उत्पादन भने हुन सकेको छैन। राष्ट्रिय कृषि गणना अनुसार कर्णाली प्रदेशमा 84% नागरिकको मुख्य आमदानीको स्रोत भनेकै कृषि भए पनि पूर्ण व्यवसायिक हुन सकेको छैन। प्रदेश सरकारले भने आंशिक र पूर्णकालीन गरी 68,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको दावी गरेको छ। प्रदेशको कृषि निर्देशनालयका अनुसार 42,000 हेक्टर क्षेत्रफलमा 12 महिना सिंचाई सुविधा पुगेको छ। यस वर्ष पर्याप्त मात्रामा वर्षा नभएका कारण असार मध्यसम्म पनि देशका धेरै ठाउँमा हुनुपर्ने जति रोपाई हुन सकेको छैन। सुर्खेत कतिपय ठाउँमा किसानले धानको बिउ पनि राख्न पाएका छैनन्। यस वर्ष कर्णालीमा 43,290 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 12,155 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। यस्तै सबैभन्दा बढ़ी जुम्लामा 95% रोपाई हुँदा सुर्खेतमा भने जम्मा 6% मात्रै रोपाई सम्पन्न भएको छ।
1: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ़दै गएको छ। सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्क अनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानको लागि वार्षिक 30,000 जतिले श्रम स्वीकृति लिने गरेका छन्। तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 81-82 मात्रै कर्णाली प्रदेशका 10 जिल्लाका 28,049 जनाले श्रम स्वीकृति लिएका हुन्, जस अन्तर्गत सबैभन्दा धेरै सल्यानबाट 6,967 पुरूष र 620 जना महिला गरी 7,587 जनाले श्रम स्वीकृति लिएका छन्। यसै गरी सुर्खेतका 5,819 पुरूष, 568 जना महिला सहित 6,387 जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको छ। दैलेखका 3,965 पुरूष र 323 महिला गरी 4,288, रूकुम पश्चिमका 2,859, जाजरकोटका 5,518, कालीकोटका 1,025, जुम्लाका 1,255 जनाले श्रम स्वीकृति लिएका छन्। यसैबीच मुगुका 686, हुम्लाका 608 र डोल्पाका 688 जनाले श्रम स्वीकृति लिएको पाइएको छ। पछिल्लो समय स्वदेशमा रोजगारीका अवसरहरू सृजना हुन नसक्नु र धेरै रकम कमाउने आशामा यहाँका नागरिकहरू वैदेशिक रोजगारीमा जाने चलन बढ़ेको सरकारवालाले बताएका छन्। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। उनीहरूले सकेसम्म स्वदेशमै रोजगारीका अवसर खोज्नुपर्ने, विदेश जानुपर्ने नै भए जानेर मात्र र बुझेर मात्र जानुपर्ने सुझाव दिएका छन्।
0: जुम्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन्ना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा एक नगरपालिका सहित 7 गाउँपालिका गरी 8 स्थानीय तहलाई एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपन्ना घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताउनुभयो। जिल्लाका 8 स्थानीय तहका 15 महिनासम्मका 2068 र 16 16 23 महिनाका 3364 बाल बालिकालाई सबै प्रकारका खोप लगाइएको छ। प्रमुख जिल्ला अधिकारी दीपक कुमार पौडेलले निरोगी हुनका लागि बाल बालिकालाई सबै प्रकारका खोप लगाउनु अपरिहार्य रहेको बताउनुभयो। जिल्ला खोप समन्वय समितिका संयोजक गौरी नन्द आचार्यले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेवीका स्वास्थ्य कर्मी र स्थानीय तहको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। कार्यक्रममा जिल्लाका 8 स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको छ।
1: सरकारले नागरिकको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको बताएको छ। मुख्य निर्माण व्यवसायसँग सम्झौता भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले बताउनुभयो। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुर्केचुल्ला गाउँपालिका क्षेत्रमा दुई अर्धजलाशय युक्त आयोजना निर्माण भइरहेका छन्। आयोजनाले विद्युत उत्पादनका साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्रयाक र 10 बेली ब्रिजको जडानकुले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता बनाएको छ। नेपालगंजबाट डोल्पा पुग्न 3 दिन भन्दा धेरै लाग्ने यात्रामा अब एकै दिनमा सम्भव भएको छ। आयोजना सञ्चालनपछि संघ, प्रदेश र पालिकाले वार्षिक झण्डै 38 करोड़ रूपियाँ रोयल्टी पाउनेछन्। आयोजनामा झण्डै 16.66 अर्ब करोड़ रूपियाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लगानी जुटाइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: भर्ना खुल्यो
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सीट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
3: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950। कर्मचारी आवश्यक सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी

0: बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
1: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
0: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
1: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाटीकोइली, सुर्खेत।
2: सूचना:
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ:
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
4: सबैको मन सुने
5: रेडियो भेरी एफएम।
3: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशको खेती योग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई पुग्न बाँकी, आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता, कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ़दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्नेमा जोड़ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर: लागू औषध र भन्सार छले अवैध रूपमा सामान ल्याउने क्रम बढ़ेको भन्दै प्रदेश कर्णाली प्रदेश प्रहरीले कर्णाली भित्रिने मुख्य प्रवेशद्वार बबई नाकामा चेक जम्मा कडाई गरेको छ। लागू औषध, अवैध कपड़ा लगायतका अन्य सामान भित्रिने आशंकामा बबई नाकामा निगरानी बढ़ाएको प्रहरीले जनाएको छ। प्रहरीले अवैध रूपमा ल्याइएका लाखौं मूल्य सामानका सामग्री पनि बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत नेपालगंजबाट N4X3460 नम्बरको बसमा जुम्लातर्फ लैजाँदै गरेको बेला यी सामान बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले चेक जाँचका क्रममा बिल भरपाई नभएका मोबाइल ग्लास 20 प्याकेट, यस्तै मोबाइल डिस्प्ले 1 प्याकेट, लाभा कम्पनीका 15 थान कीप्याड मोबाइल

0: नो कम्पनीका पाँच स्थान टर्च मोबाइल नियन्त्रणमा लिएको बताउनु भएको छ। यसै गरी विभिन्न कम्पनीका मोबाइल सहित मोटरसाइकल प्याड लिक्विड एक पेटी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
1: निरन्तरको वर्षाका कारण नेपालगंजका अधिकांश स्थान जलमग्न भएका छन्। ढल तथा नालाको नियमित सरसफाई नहुँदा फोहोरले नाला भरिएर पानीको निकास बन्द भएपछि नगर डुबानमा परेको स्थानीयले बताएका छन्। न्यू रोडका दीपक थापाले पानीको निकास चुनिँदा घरबारी टोल, न्यू रोडको सेतु विकचोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती बसवार क्षेत्र, धम्बोजी एकलाइन टोल, बिलासपुर, कोरियनपुर र भिरकुटी नगरका अधिकांश क्षेत्र पानीले भरिएर त्यस क्षेत्र जलमग्न भएका छन्। नागरिक सरोकार मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले ढल निकासको व्यवस्था गरिए पनि नालाको नियमित सरसफाई नगरिँदा नाला थुनिएपछि नगरमा पानी जमेको बताउनुभयो। नाला र ढल निर्माण गरिए पनि सरसफाईमा ध्यान नदिएकाले हरेक वर्ष सानो वर्षामा पनि डुबान हुने गरेको स्थानीय व्यापारीहरूले बताएका छन्। उखरमाउला गर्मीले सताएको बेला भएको वर्षाले शीतल गराए पनि डुबानका कारण नगरवासीले शास्ति झेल्नु परेको उनीहरूले बताएका छन्।
0: देशका सबैजसो ठाउँमा पानी परेको छ। पश्चिमका केही जिल्लामा भने बाढ़ीको जोखिम छ। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै कास्की, लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो छ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यता बाँके, बर्दिया र कैलाली भएर बग्ने ससाना नदीमा बाढ़ी बढ़िरहेको भन्दै नदी आसपास र डुबान भइरहेका ठाउँमा बासिन्दालाई दिनैभर सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज पनि कोशी, लुम्बिनी, कर्णाली प्रदेशका पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो वर्षादेखि अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा बागमती प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका ठाउँमा धेरै ठाउँमा ठूलो पानी पर्ने र एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन पनि आग्रह गरेको छ। देशैभर हिजोदेखि पानी पर्ने क्रम शुरू भएको छ। गएको असार 5 गते पूर्वी भागबाट प्रवेश गरेको मनसून देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। औसत मिति जून 13 तारीक भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशैभर फैलन 12 दिन लागेको हो। सामान्यतया नेपालमा प्रवेश गरेपछि देशैभर फैलन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेपछि केही थप समय लागेको हो। अब भने देशका सबै भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव भने शुरू भएको छ।
1: नेपाल आय निगमले इन्धनको भाउ घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले मूल्य घटाउने निर्णय गरेको हो। अब सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजेल र मट्टितेल 194 रूपियाँ तथा काठमाडौँ, पोखरा, दिपायल पेट्रोलको प्रति लिटर मूल्य 197 रूपियाँ तथा डिजेल र मट्टितेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजेलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। यसै गरी खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रति सिलिण्डर अर्थात 14.2 किलोको 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ तोकिएको थियो। यसै गरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य काठमाडौँका लागि प्रति किलोमिटर 265 अमेरिकी डलरले घटाएर 1566 डलर कायम गरिएको छ।
0: दार्चुलाको पनेबा क्षेत्र स्थित तेर्सा लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भएको छ। अविरल वर्षापछि पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन रोकिएका छन्। प्रहरीले पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले जोखिममुक्त क्षेत्रमा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586 56455।
0: सूचना।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0383524442, मोबाइल नम्बर 98580404913 र 97054769।
3: सूचना। वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
5: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा SEL, PCL, MCL लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
4: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
5: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
4: HCRC अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 0185381150 र 0185351151।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
6: रेडियो भेरी FM।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकेका 8 स्थानीय तहले आर्थिक वर्ष 83-84 लागि 7,12,84,04,000 रूपियाँको बजेट पारित गरेका छन्। बजेटको आकार हेर्दा सबैभन्दा ठूलो बजेट नेपालगंज महानगरपालिकाको रहेको छ भने गाउँपालिका मध्ये रामती सुनारी गाउँपालिकाले अगाडि देखिएको छ। बाँकेमा पालिकागत रूपमा बजेट विवरण अनुसार नेपालगंज उपमहानगरपालिकाको बजेट सबैभन्दा बढ़ी 1,76,00,00 64 लाख रूपियाँ भएको छ भने त्यसपछि कोहलपुर नगरपालिकाको 1,07,51,00,000 रूपियाँ बजेट रहेको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले बताउनु भएको छ। यस वर्ष बाँकेका अधिकांश स्थानीय पालिकाहरूले स्थानीय तहको कृषि आधुनिकरण, सिंचाई, पशुपालन, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, युवा स्वरोजगार तथा सड़क पूर्वाधार निर्माणलाई प्राथमिकता राखेर बजेट पारित गरेका छन्।
0: भारतसँग खुला सिमाना जोडिएको कञ्चनपुरमा लागू औषध न्यूनीकरण चुनौतीपूर्ण बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार गत वैशाखको अवधिमा लागू औषध सम्बन्धी मुद्दामा 3 महिला र 122 पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक टेक बहादुर रावतले अढाई यो अवधिमा लागू औषध सम्बन्धी 67 वटा मुद्दा दर्ता भएको बताउनुभयो। कञ्चनपुर प्रहरी, सशस्त्र प्रहरी र लागू औषध नियन्त्रण ब्यूरोले यहाँ दैनिक लागू औषधको अवैध कारोबार प्रयोगकर्तालाई लागू औषध सहित धमाधम गैरकानूनी रूपमा पक्राउ गरिएको जनाएको छ। पछिल्लो समय भारतसितको खुला सिमानाका कारण पनि भारतबाट लुकी छिपी विभिन्न किसिमका लागू औषध भित्राउने गिरह सक्रिय रहेको प्रहरीले जनाएको छ। पछिल्ला केही वर्ष यता लागू औषधमा खैरो हिरोइन अवैध कारोबार हत्तै बढ़ेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कारागारमा 35% भन्दा बढ़ी लागू औषधकै मुद्दामा कैदीबन्दी रहेको पनि जनाइएको छ।
1: भेरी खबरमा अब लाग्यौं एउटा विदेशको खबरतर्फ। अमेरिकाले नाकाबन्दी हटाएको र युद्ध समाप्त गरेको खण्डमा हर्मुज समुद्री मार्गबाट आफ्नो नियन्त्रण छोड़िदिने इरानले प्रस्ताव राखेको छ। आणविक कार्यक्रमबारे अर्को चरणमा छलफल गर्न सकिने इरानको प्रस्ताव रहेको दुई अमेरिकी क्षेत्रीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले उल्लेख गरेको छ। तर युद्ध समाप्तिका लागि इरानी आणविक कार्यक्रमको पूर्ण अन्त्य गर्नुपर्ने माग गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो प्रस्ताव स्वीकार्ने सम्भावना निकै कम रहेको बताइएको छ। अहिले अमेरिका इरान युद्ध विराम भए पनि यो निकै कमजोर आधारमा टिकेको बताएको छ। हर्मुज मार्गमा दुवैले आफ्नो नियन्त्रण बनाइराखेका छन्। अमेरिकी नाकाबन्दीले इरानलाई आफ्नो तेल बेच्ने अवरोध पुर्याएको छ भने इरानी अर्थतन्त्रलाई छेद विच्छेद बनाइरहेको बताइएको छ। यता हर्मुज बन्द हुँदा तेलको मूल्य आकाशिएको छ, जसले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आसन्न मध्यावधि निर्वाचनमा ठूलो दबाव समेत दिइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। पछिल्लो समय अमेरिका र इरान बीचको युद्ध विराम भए पनि त्यहाँ क्षणिक रूपमा अमेरिकाले दमन समेत गरिरहेको इरानले दावी गर्दै आएको छ।
0: भेरी खबरको अन्त्यमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम सुरुमा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 हराएको हो। नर्वेको जितमा एर्लिङ हालान्ड र नुसाले गोल गर्नुभएको हो। खेल सकिन 4 मिनट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाउनुभयो। त्यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाउनु भएको थियो, तर 74 मिनटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हालान्डले प्रतियोगितामा 3 खेलमा 5 गोल गर्नुभएको छ। अब नर्वेले अन्तिम सुरुमा स्थान बनाएको ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम सुरुमा स्थान बनाएको छ। फ्रान्सको जितमा किलियन एम्बापेले 2 तथा ब्रायनली मार्कुलाले गोल गर्नुभएको, एम्बापेले 45 र 74 मिनटमा तथा ब्राडली बार्कुलाले भने खेलको 53 मिनटमा गोल गर्नुभएको हो। यो वर्षको विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ। एम्बापेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गोल गर्नुभएको छ। विश्वकपमा कुल 18 गोलसहित उहाँ मेस्सी भन्दा 1 गोलले मात्रै पछाडि हुनुहुन्छ। अब फ्रान्सले अन्तिम सुरुमा पराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा अहिले मेक्सिको र इक्वेडर बीच खेल भइरहेको छ।
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी, आकाशले पानीकै भर पर्नुपर्ने बाध्यता।
1: देशका धेरै ठाउँमा वर्षा, पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अपनाउन अपील।
0: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ़दै, वैदेशिक रोजगारलाई सुरक्षित बनाउनु पर्नेमा जोड़।
1: पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजेल र मटितेलमा 30 रूपियाँले घट्यो।
0: र फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, एम्बापेको कृतिमानी गोल।
1: हवस् त तपाई हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टि विदा हुन्छौं। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मलाई त कस्तो भोक लागेको छ टेकराज कहीँ जाम न खाजा खान
4: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
3: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
5: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
3: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97490 60840
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
6: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
7: हजुर भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही असार 20 गते तेस्रो शनिबारका दिन
7: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
6: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 0383-590-693
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
5: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 0383-525-414 मोबाइल 98-585-51960 98-481-19336 र 98-488-966

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: Mania Extreme Energy Drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227.
3: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ. सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत. फोन नम्बर 083-520-045.
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु. अरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर.
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि. तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि. ल हिँड्नुहोस् म देखाइदिन्छु पसल.
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ.
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ. साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्.
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत. मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी.
2: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ के चिन्ता माने.
5: हजुर विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्र नगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत.
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर सिरिस एग्रोभेट है सिरिस एग्रोभेट.

0: जयनेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 8 इर्ताम खोला पुल नजिक अटो दुर्घटना हुँदा अटो चालक गम्भीर घाइते भएका छन्। हिजो बिहान 9:30 बजेको समयमा इर्तामदेखि एयरपोर्ट चौकतर्फ जाँदै गरेको कर्णाली प्रदेश 01001H1274 नम्बरको अटो अनियन्त्रित भई सड़कको नालामा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 7 बस्ने वर्ष 25 का लोकेन्द्र बुढा घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 8 टमा केयर अस्पताल अगाडि मोटरसाइकलले पैदल आतुलाई ठक्कर दिँदा पैदल आतु गम्भीर घाइते हुनुभएको छ। हिजो दिउँसो 12 बजेको समयमा दैलेखी चोकदेखि पिपिरा तर्फ जाँदै गरेको प्रदेश नम्बर 3020001P1026 नम्बरको मोटरसाइकलले पैदल आतिस सुर्खेत वीरेन्द्रनगर नगरपालिका 11 बस्ने वर्ष 66 की गंगा आचार्यलाई ठक्कर दिँदा घाइते हुनुभएको हो। घाइतेको ट्रामा केयर खजुरा सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 7 बस्ने वर्ष 55 का प्रदीप अधिकारी उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 89 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा 89 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। पैंतालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3812 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 45 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3812 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं। जथाभावी सवारी साधन पार्किङ नगरौं। जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता दिने गरौं। मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ। सड़कमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाऊ। आफू खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौ। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौ। पैदल आतु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-5549 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
4: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक सेप एन्ड फ्युचर्स बिगिन,
10: stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
11: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 एमपिपिएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
12: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
13: लोक सेवा आयोगका किताबहरू,
12: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
14: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर्स, वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
15: खुसीको खबर,
16: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
15: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
16: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
17: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
15: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
17: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
15: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन, सुर्खेत। के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
18: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
15: यही असार 20 गते तेस्रो शनिबारका दिन
18: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
15: कानको समस्याहरू, कान पाकिरहने, कान
1: बाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
18: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: किताब चर्चामा तपाईँलाई स्वागत छ। हरि शर्मा आजको अङ्कमा रोबर्ट माइकल्सद्वारा लिखित पुस्तक पोलिटिकल पार्टी अ सोसियोलोजिकल स्टडी अफ द ओलिगार्किकल टेन्डेन्सीज अफ मोडर्न डेमोक्रेसीको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राजनीतिक दलहरूको संरचना र तिनीहरूको सत्ताको स्वरूपलाई गहिरो रूपमा विश्लेषण गरेको छ। माइकल्सले यस पुस्तकमा राजनीतिक दल र अन्य संगठनहरू चाहे तिनीहरू कति पनि लोकतान्त्रिक किन नहुन् अन्तत सानो सत्ताधारी समूहद्वारा नियन्त्रित हुन्छन् भन्ने आफ्नो प्रसिद्ध आयरन ल अफ ओलिगार्की प्रतिपादन गर्नुभएको छ। पुस्तकले संगठनात्मक स्थायित्व र सशक्त नेतृत्वको आवश्यकतालाई कसरी सत्ताको केन्द्रीकरणतर्फ लैजान्छ भन्ने विषयलाई स्पष्ट पार्छ। पोलिटिकल पार्टीज किताबले आधुनिक लोकतन्त्रमा विद्यमान असमानता, शक्ति सन्तुलन र नागरिक सहभागिताका सीमाहरूलाई उजागर गर्दै पाठकलाई गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ। हरि शर्मा अब पोलिटिकल पार्टीज किताब र आधुनिक लोकतन्त्रमा देखिने सत्ताको केन्द्रीकरणको प्रवृत्तिहरूबारे चर्चा गर्दै हुनुहुन्छ।
1: नमस्कार। यसपटक पनि म अघिल्लो हप्ता जस्तै मुलुक बाहिर नै रहेकोले यहाँहरूसँग अडियो मार्फत उपस्थित भएको छु किताब चर्चा लिएर। यसपटकको किताब मैले निकै पुरानो पोलिटिकल साइन्स सोसियोलोजीको किताब लिएर आएको छु। त्यो किताबको नाम हो पोलिटिकल पार्टिज द सोसियोलोजिकल स्टडी अफ ओलिगार्किक टेन्डेन्सिज अफ मोडर्न डेमोक्रेसी। यसका लेखक हुन् रोबर्ट माइकल्स। यो जर्मनीका हुन् र धेरै पुरानो किताब हो। यो धेरै पुरानो किताब हो। 1911 यो पहिलो पटक जर्मन भाषामा छापिएको थियो र पछि 1962 मात्रै अङ्ग्रेजी भर्जन होइन 1915 अङ्ग्रेजी भर्जन छापियो र 1962 यसको नयाँ संस्करण आयो जो मैले धेरै अगाडि ग्रेजुएट स्टडिजको सिलसिलामा पढेको थिएँ। त्यो किताब यति धेरै समयपछि आएर चर्चा गर्न खोज्नुको पछाडि के कारण छ भने यो एउटा क्लासिक किताब हो। क्लासिक किताब भनेको नेपालको अथवा कहीँको पनि राजनीतिक दलहरूको स्टडी गर्नको निम्ति पोलिटिकल पार्टिजहरूको स्टडिजको निम्ति यसले महत्वपूर्ण योगदान गरेको छ। त्यो के हो भने कि दलहरूलाई हामीले कसरी हेर्न सकिन्छ, विशेष त दलभित्रको नेतृत्वलाई हामीले कसरी हेर्न सक्छौँ भन्ने विषयमा यो किताब आधारित छ। रोबर्ट माइकल आफैमा जर्मनीको सोसल डेमोक्रेटिक पार्टीका सदस्य भएर बसे र धेरै समयसम्म त्यहाँ काम गरी बस्दा र त्यो बेलामा सोसल डेमोक्रेटिक पार्टी जर्मनीको 1910 आसपासमा 1920 पनि जर्मन सोसलिस्ट पार्टी चाहिँ सबैभन्दा ठूलो पार्टी युरोपमा मोडर्न डेमोक्रेटिक वर्ल्डमा ठूलो पार्टीका रूपमा थिए। तर उनले के देखे भने कि दल जति जतिसुकै लोकतान्त्रिक हुन्छ भन्दा भन्दै पनि कुनै पनि अर्गनाइजेसनको इम्पेरेटिभ यसको चाहिँ आवश्यकता के हुँदो रहेछ भने दललाई नेतृत्व चाहिँ रहेछ, अर्गनाइजेसनलाई लिडर्स चाहिन्छ। अर्गनाइजेसन मोडर्न अर्गनाइजेसनमा आजभोलि म्यानेजर भन्छौँ अथवा म्यानेजमेन्ट कमिटिजहरू भन्छौँ। उनले के भन्छन् भने लोकतन्त्रको अथवा प्रजातन्त्रमा पार्टीहरूको महत्वपूर्ण भूमिका छ। पार्टीहरू पनि अन्य अर्गनाइजेसन जस्तै हुन्, ट्रेड युनियनहरू जस्तै हुन्, अरू कुनै सामाजिक अर्गनाइजेसन जस्तै हुन् जसलाई केही बाँध्ने केही सैद्धान्तिक आधारहरू हुन्छ। केमा विश्वास गरेर धेरै मान्छेहरू एक ठाउँमा आउँछन् भन्ने हुन्छ। मानिसहरू एक ठाउँमा आएर एउटा संस्था बनाइसकेपछि त्यो संस्था सञ्चालन कसरी हुन्छ भन्ने सन्दर्भमा र उनले के भन्छ भने त्यसका लागि केही मानिसहरू ले मात्रै फेरि त्यसमा चाहिँ सञ्चालनमा जिम्मा लिनुपर्ने हुन्छ। सबै चाहिँ जमातले ठुलो जमातले 100 मान्छेको मेम्बरसिप छ भने 100 नै सबै कुरो चलाउन सक्ने स्थिति हुँदैन। तर हामी यहाँ त कुरा गरिरहेछौँ लाखौँ मान्छेको सहभागिता र इच्छाबाट बनेको राजनैतिक संयन्त्रको कुरा गरिरहेछौँ, त्यो पार्टी अर्गनाइजेसनको कुरा गरिरहेछौँ। ट्रेड युनियन्सहरू पनि त्यस्तै हो। ठुल्ठुलो इन्डस्ट्रियल सेटिङ्सहरूमा 1000, 1500, 2000, 5000 मेम्बरसिप भएको ट्रेड युनियन्सहरू श्रमिकको संस्थाहरू हुन्छन्। त्यसले गर्दा रोबर्ट माइकलले के भन्छन् भने कि संस्था बन्दा त लोकतान्त्रिकरणबाट बन्न सक्छ, सामान्य सहभागिताबाट कन्सेन्टबाट बन्न सक्छ, तर त्यसलाई सञ्चालन गर्ने बेलामा हामीलाई विभिन्न किसिमको तक्निकी अनुभवहरू चाहिन्छ, त्यसलाई सञ्चालन गर्नको लागि साधन स्रोतको परिचालनको निम्ति हामीलाई ब्युरोक्रेसी पनि चाहिन्छ, हामीलाई केही एक्सपर्टहरूको आवश्यकता पर्दछ। त्यसले गर्दा केही सानो वर्गले तपाईँको ठुलो संरचनाहरूलाई सञ्चालन गर्छ, त्यसलाई उनले भन्छन् कि ओलिगार्की, होइन, सम्रान्तहरूबाट चाहिँ तपाईँको चल्ने व्यवस्था हुन्छ भनेर उनी भन्छन्। यो बडा अनौठो किसिमको चाहिँ अब्जर्भेसन हो। उनी आफै सोसल डेमोक्रेटिक पार्टीमा छन्, काम गरिरहेको छन्। उनले अनुभव, उनको अनुभवले के देखाउँछ भने कि पोलिटिकल पार्टी चाहिँ अल्टिमेटली चाहिँ ओलिगार्किक हुन्छ। त्यसो के छ भने त्यो ओलिगार्किक भनेको त सम्रान्तहरूबाट गर्छ, किनभने एउटा तिन चारवटा कुराले यो डेमोक्रेसीहरू चाहिँ एउटा सानो सम्रान्त अथवा चाहिँ सामन्तहरूको हातमा, ओलिगार्कहरूको हातमा जाने कारण के हो भने सबैले सबै कुरो त सञ्चालन गर्न सक्दैन नि, किनभने समय परिस्थिति अनुसार परिवर्तन हुँदै जानुपर्ने हुन्छ, सबैले एकैचोटि एउटै तरिकाले सोच्न पनि सक्दैनन्। त्यसकारण सुरुमा त भोलिन्टियरली सबै एक ठाउँमा आउँछन्, तर बिस्तारै त्यो आउँछ, किन भन्दाखेरि एउटा ह्युमन नेचर पनि हो, सबैले सबै कुरासँग एग्री गर्न सकिँदैन, इन्डिभिजुअल चाहिँ तपाईँको नेचर हुन्छ इन्डिभिजुअलको। त्यसपछि के हुन्छ भने हरेक किसिमको पोलिटिकल एस्पिरेसन एक्सपेक्टेसन्सहरू हुन्छ, होइन, एकअर्कासँग प्रतिस्पर्धा हुन्छ। त्यसले गर्दाखेरि डेमोक्रेसीमा हरेक लोकतन्त्रको अर्गनाइज के अरे लोकतन्त्रमा हरेक राजनैतिक संगठनहरूको आफ्नै चरित्र बनेर आउँछ, किनभने त्यो व्यक्ति व्यक्ति मिलेर बनेको हुन्छ। तर जब त्यसले सामूहिक चरित्र लिन्छ, त्यो सामूहिक चरित्र लिएपछि त्यो चरित्रलाई अथवा त्यसको उद्देश्यलाई राखिराख्नको निम्ति एउटा सानो जमातले, जसलाई हामीले ओलिगार्क भन्छौँ अथवा चाहिँ छालुहरू भन्छौँ, त्यो छालुहरूले त्यसलाई चलाउने सिस्टम हुन्छ भन्छ। मलाई यो पढ्दाखेरि बडा अचम्म पनि लाग्छ, मलाई लागेको थियो कि यो नेपालमा 7 सालमा जब क्रान्ति भयो, क्रान्ति भएको हुनाले होला सायद मातृका प्रसादको नाउँ पनि, उनी अध्यक्ष थिए नेपाली कङ्ग्रेसको क्रान्ति ताक, उनलाई डिक्टेटर भन्ने पदवी दिएको थियो कि, किनभने पछि त्यो चरित्रलाई अथवा त्यसको उद्देश्यलाई राखिराख्नको निम्ति एउटा सानो जमातले, जसलाई हामीले ओलिगार्क भन्छौँ अथवा चाहिँ छालुहरू भन्छौँ, त्यो छालुहरूले

फेरि हुन त हो, नेपाली कङ्ग्रेसको इतिहासमा त अन्य पोलिटिकल पार्टीको इतिहासमा हामी के देख्छौँ भने फेरि निर्वाचनपछि जानु, जनताको कुरा सुन्नु आफ्नोमा छँदै छ, तर के छ भने त्यो सङ्घ संस्थालाई चलाउनको निम्ति चाहिँ सानो समूहले चलाउँछ भन्छ, र यसको टेन्सन कहाँ छ भने उनले त्यसलाई पोलिटिकल ओलिगार्की भन्छ, आइरन लज अफ पोलिटिकल ओलिगार्की हुन्छ, कुनै पनि संस्था बन्दाखेरि सामूहिक इच्छा सहभागिताबाट बन्न सक्छ अथवा थोरै मान्छेले पनि संस्था बनाउन सक्छन् तर धेरैको सहभागिता खोजिन्छ किनभने त्यसले अनुमोदन खोज्छ, लेजिटिमेसी खोज्छ, अनुमोदन खोज्छ बहुसंख्यकको, तर जब संस्था निर्माण हुन्छ, संस्था निर्माण भइसकेपछि त्यसलाई चलाउन, त्यसलाई अगाडि बढ्न, र त्यसपछि झन् हामी के देख्छौँ भने प्रतिस्पर्धात्मक व्यवस्थामा त साधन स्रोतको परिचालनदेखि निर्वाचन कसरी जित्ने भन्ने जुन किसिमको होडबाजी छ त्यसमा त तपाईँको अझ बढी सानो वर्गले पार्टीभित्र वर्चस्व कायम गर्छ। उनलाई तिनले के भन्छन् भने आइरन ल अफ ओलिगार्की। अहिले हामी देख्छौ नि कि नेताहरू निरङ्कुश भए भन्छौ नि, अब निरङ्कुश भए भन्नुको अर्थ यसले चाहिँ जस्टिफाई गर्न खोजेको हो कि जस्तो लाग्ने यो किताब पढ्दाखेरि त्यो अनुभव भयो, किनभने निरङ्कुशता त कुनै न कुनै डिसिप्लिन चाहिन्छ, कसै न कसैको दबदबामा त बस्नै पर्ने रहेछ, नत्र किनभने एरिस्टोटलको टाइममा पनि डेमोक्रेसीलाई मोबोक्रेसी भन्ने गरेको थियो, भीडतन्त्र भन्ने गरिएको थियो। यस कारण यो विकास क्रममा यो पुस्तकको एउटा महत्वपूर्ण पक्ष के छ भने हामीले लिडरसिपलाई पोलिटिकल पार्टीमा कसरी बुझ्छौँ र कसरी चाहिँ पार्टी निर्माण हुन्छ एउटा सिद्धान्तको कलेबरमा आवरणमा विचारको आवरणमा के का लागि शक्ति सङ्घर्षको लागि, जस्तो जोसेफ सुनपिटर भन्ने अर्को एकजना पोलिटिकल साइन्टिस्ट छन् जसले चाहिँ पार्टीहरू मूलत निर्वाचनको बेलामा मात्रै संगठित हुन्छन् लोकतन्त्रमा भन्छ, त्यो हेर्दा जस्तो अमेरिकामा पनि अरू ठाउँमा पनि देखिन्छ, तर नेपालको सन्दर्भमा हेर्दा पार्टीहरू चाहिँ सामाजिक रूपान्तरण रूपान्तरणका लागि बनेका हुन् भनिन्छ, तर अहिले विगत 20-30 वर्षदेखि जुन किसिमको अनुभव हामीले देखेका छौँ सामाजिक रूपान्तरण भन्दा पनि सत्ताको निम्ति पार्टीहरूको निर्माण भएको जस्तो देखिन्छ, सत्ताका निम्ति निर्माण भएको पार्टी होस् या सामाजिक रूपान्तरणका लागि बनेको पार्टी हो त्यसलाई एक ठाउँमा राख्नको निम्ति सानो समूहको भूमिका हुन्छ भनेर पहिलो पटक न झक्काइकन 1910 आसपासमा पहिला जर्मनीमा लेखियो, पछि इटालियनमा ट्रान्सलेसन भयो, अहिले मैले यसो हेर्दै थिएँ यसको पुस्तकको अनुसन्धान गर्दै थिएँ, करिब करिब 40 भाषामा यो अनुवाद भइसकेको पुस्तक छ, र अब प्रश्न उठ्छ कि किन यो भयो। अब सुरुमा हेर्दाखेरि के देख्छ भने जब गणराज्यहरूमा हाम्रो पूर्वी मुलुकहरूमा पनि जब सामान्य गाउँ ठाउँमा मानिसहरू एक ठाउँमा भेला भएर निर्णय गर्छन्, सानो सानो कुराहरूमा छलफल गर्छन् गणराज्यहरूमा, त्यसबाट पनि हामी के देख्छौँ भन्दाखेरि कि सहभागिता महत्वपूर्ण कुरा छ। जब समाज जति जटिल हुँदै गयो, विषयवस्तुहरू जति अप्ठ्यारा हुँदै गए, निर्णय गर्ने विषयहरूमा अरू अरू कुराहरू पनि सुनिन थाल्नु पर्ने भयो, र राजनीतिक र सामाजिक जति कम्प्लेक्स हुँदै गयो, जटिल हुँदै गयो, समाज जति विकसित हुँदै गयो, हामीलाई आवश्यकता पर्ने पार्टिसिपेटरी डाइरेक्ट डेमोक्रेसीले सबै कुरा छल सम्भव रहेनछ भन्ने कुरा त इतिहासले बताएको छ। त्यो मानेमा हेर्दाखेरि जस्तो हामीले भन्छौँ नि जन्मसङ्ग्रहबाट कुनै कुरो सल्भ गर्नु पर्यो भने जन्मसङ्ग्रहमा हो वा होइनको कुरा हुन्छ, मल्टिपल इस्युजहरूमा जन्मसङ्ग्रहले अहिले हाम्रो समयमा सबैभन्दा ठुलो कम्प्लिकेटेड गरेको इस्यु भनेको ब्रेक्सिट हो। ब्रेक्सिट बेला युनियनमा बस्ने, युरोपियन युनियनमा बस्ने कि नबस्ने भनेर नबस्ने भनेर चाहिँ जब गइसकेपछि जसको कम्प्लिकेसन हामीले अहिलेसम्म पनि देखिरहेका छौँ। त्यस कारण लोकतन्त्र भनेको जटिलभन्दा जटिल विषयहरूलाई सल्भ गर्ने हो, समाजमा भएका हरेक भावहरूलाई हरेक आवश्यकताहरूलाई निरूपण गर्नको निम्ति तदारुक हुने विषय हो, तर सहभागिता पनि चाहियो। त्यही भएर मानिसहरूले लोकतन्त्रलाई वर्गीकरण गर्ने बेलामा प्रतिनिधित्वमूलक व्यवस्था या सहभागितामूलक मात्रै भन्छ। मैले यो किताब पढ्दा र अन्य विषयहरूमा हेर्दा पनि के देखेँ भने सहभागिताबाट सुरु भएको मानिसले आफ्नो निर्णय आफै गर्न पाउने स्वायत्ततापूर्ण व्यवस्थाबाट हामी प्रतिनिधित्वमूलक व्यवस्थामा गएका छौँ। प्रतिनिधित्वमूलक व्यवस्थामा जाने भनिसकेपछि नेतृत्वको भूमिका महत्वपूर्ण भएर जान्छ। हामीले कसै न कसैलाई जिम्मा लाउनु पर्ने हुन्छ। राजनीति हाम्रो हुन त हामीले राजनीति गर्ने मान्छेहरूलाई त्यो 24 घण्टा राजनीति गर्छ भन्ने छ। जनता

0: त्यसले लोकतन्त्रको नाउँमा, पार्टीको नाउँमा, संस्थाको नाउँमा हामी सबै मान्छे 24 घण्टा लाग्यौं भने अरू सामाजिक आर्थिक गतिविधिहरू कसले गर्ने? त्यस कारण आधुनिक समाजको आवश्यकता के थियो भने हाम्रो निम्ति प्रतिनिधित्वमूलक व्यवस्थाको जरुरी थियो। तर के थियो भने आधारभूत तत्त्व के हो भने कि सहभागिता नभइकन प्रतिनिधित्व हुनै सक्दैन कसै न कसैले। हामीले त्यसलाई त्यसको चाहिँ तपाईँको चाहिँ वैधानिकताको निम्ति पनि हामीले सहभागिता जनाउनु पर्ने हुन्छ। त्यही भएर हामी निर्वाचनमा सहभागी जनाउँछौँ, पार्टीका विभिन्न प्लेटफर्महरूमा साधारण सदस्यका हैसियतले मानिसहरूले लगाउँछन्, तर सबै मान्छेले सर्वकालीन समय चाहिँ पार्टीमा दिन सक्दैन। यसकारण आधुनिक समाजमा कुनै पनि संगठन, हामीहरूले संघ संस्थाहरू खोल्छौँ नि, एनजिओहरू खोल्छौँ, कम्पनीहरू खोल्छौँ, चलाउने मान्छे त अल्टिमेटली केही थोरै मान्छे हुन्छ। त्यही भएर के छ भने यो चाहिँ रबर्ट माइकल्सले सबभन्दा पहिले आजभन्दा करिब करिब 90 वर्ष अगाडि नै, 100 वर्ष नै हो लेखेको कुराको हिसाबले गर्दाखेरि, 100 वर्ष अगाडि उनले के भन्छ भने आधुनिक लोकतन्त्रमा कुनै पनि समाज आज डेमोक्रेसीलाई आधुनिक लोकतन्त्रमा कुनै पनि संगठनात्मक गतिविधि गर्नको निम्ति त्यो संगठनमा एउटा आयरन ल हुन्छ, त्यो हो एउटा ओलिगार्की, आयरन ल अफ ओलिगार्की भनेर भन्छ। त्यो भनेको के भने सानो समूहले त्यसलाई चलाउने। अब प्रश्न उठ्छ कि सबै संगठनहरू त्यस्तै भयो भने त यत्रो लोकतन्त्रको कुरा गर्नुको के अर्थ, सहभागिताको कुरा गर्नुको के अर्थ, केही साने टाठा बाठाको मात्रै अर्गनाइजेसन हो भने हाम्रो यसमा के महत्व भन्दाखेरि, यो किताबमा त स्पष्टता आउँदैन, तर यो किताबले धेरै पिएचडी थेसिसहरू र चाहिँ तपाईँको पार्टी सम्बन्धी अध्ययनहरूलाई जन्माएको छ, अग्रणी हो यो पुस्तक त्यो मानेमा। त्यसले के भन्छन् भने जस्तो अहिले हामीले हेर्यो भने कि अन्तर पार्टी सम्बन्ध, त्यसले इन्टर्नल डेमोक्रेसीको कुरा गर्दा पार्टीभित्र कसै पार्टी चल्छ भने, तर त्यो एटमोस्फियर, त्यो जुन परिवेश छ त्यसमा त एकभन्दा बढी पार्टी हुने बित्तिकै त हामीले हेर्नु पर्यो कुन पार्टी कसरी चलेको छ भन्ने हामीसँग चयनको अधिकार हुने, लोकतन्त्रमा चयनको अधिकार भएको छ। अहिले हामीले के देख्छौँ भने नेपालमा अब यो उखान भन्न मिल्ने हो कि होइन, जो आए पनि चिरेकै भनेर भन्छौँ नि, तर होइन, यदि विविधता हो भने त जनताले देख्छ कुन पार्टीमा ओलिगार्कहरू, पार्टीका चाहिँ मठाधीशहरू अथवा पार्टीको चाहिँ हर वर्चस्वकालीन मान्छेहरू कुरा सुन्न सक्ने छन् कि छैनन्, त सबै उस्तै हुन्, त्यो निड हो, उस्तै हुनुपर्ने निड, किनभने संगठनलाई एउटा परिधिभित्र राख्नु पर्यो, साधन स्रोतको परिवर्तन गर्नु पर्यो, कुनै विषयवस्तुहरूमा डेलिब्रेट गरेर ठोस निर्णयमा पुग्नु पर्यो। प्लेटोले मोबोक्रेसी भनेको सिस्टमलाई डेमोक्रेसी बनाउनु पर्यो, जनताको बनाउनु पर्यो। तर के हो भने त्यो भन्दा भन्दै पनि जटिल समाजमा जटिल विषयहरूलाई कसरी निरूपण गर्ने भन्ने कुरा त्यो डिफिकल्ट कुरा छ। त्यसले गर्दाखेरि पार्टीभित्रको साधन स्रोतको परिचालनदेखि, नेतृत्वको निर्णय गर्ने परिवेशदेखि, नेतृत्वको चयनका कुरादेखि केही साना मानिसहरू गर्दा गर्दै प्रकारान्तरले अरू स्टडिजले पनि के देखायो भने संगठन चलाउनुको निम्ति, चाहे त्यो सामाजिक संगठन हो, त्यही भएर पुस्तकको किताबले के भन्छ भने कि सोसियोलोजिकल स्टडी, नेतृत्व कसरी आउँछ, कसरी बन्छ, त्यसका चुनौतीहरू के हुन्, यसका डिलेमाहरू, प्याराडक्सेसहरू के हुन् भन्ने कुराहरू यो किताबले गर्छ। त्यही गरी यसले आइरन ल अफ ओलिगार्की भन्ने जुन सिद्धान्त हो त्यो किताबले प्रतिपादन गरेको छ। र के छ भने कि लिडरसिप, टेक्निकल र एडमिनिस्ट्रेटिभ लिडरसिप कसरी इमर्ज गर्छ, लिडरसिपको साइकोलोजिकल मनोवैज्ञानिक परिवेश कस्तो हुन्छ, इन्टेलेक्चुअल फ्याक्टर्सले कसरी काम गर्छ होइन, त्यसपछि अटोक्राटिक टेन्डेन्सिजहरू, लिडरसिपको अटोक्राटिक अथवा यो अधिनायकवादी चरित्रहरूलाई कसरी नियन्त्रण गर्नुपर्ने हुन्छ र अथवा त्यसले कतातिर लिएर जान्छ, यसको चुनौतीहरूका बारेमा पनि यो पुस्तकले विस्तारका साथ कुरा गर्दछ। तर अहिलेको समयमा हामी नेपालमा हरेक राजनीतिक दलहरूमा नेतृत्वलाई हेर्दाखेरि र केही सानो वर्गले यसलाई समातेको हेर्दाखेरि हामीलाई चिन्ता लागिरहेको छ। तर के हो भने त्यो चिन्ता लाग्नु स्वाभाविक हो, किनभने पोलिटिकल पार्टीको अर्गनाइजेसनल डेभलपमेन्टको हिस्ट्रीमा हामीले यो कुराहरू भएको देख्दछौँ। यसलाई निराकरण गर्ने भन्ने कुरा के हो भने कि हामीले पार्टी सिस्टम मेन्टेन गर्नु पर्यो। पार्टी सिस्टम भनेको के हो भने पार्टीको बीचको प्रतिस्पर्धालाई हेर्नु पर्यो, जनताले चयन गर्न पाउने अधिकार। एउटा मात्रै पार्टी, सबै पार्टी एकै किसिम भएको भयो भने त्यो पार्टी सिस्टम हुन्छ कि हुँदैन, त्यो पनि बडा ठुलो चर्चाको विषय। मरिस रबिङ्गर भन्ने फ्रेन्च पोलिटिकल साइन्टिस्ट छन्, उनले पनि फ्रान्सको सन्दर्भमा पार्टीको स्टडी गर्दाखेरि, जापानमा पनि हामीले धेरै वर्षदेखि देख्यौँ एउटै पोलिटिकल पार्टी एलडिपीले, लिबरल डेमोक्रेटिक पार्टीले डोमिनेट गरेको देख्छौ। इन्डियामा नेहरूको टाइमदेखि रजनी कोठारीले त इन्डियाको पार्टी सिस्टमलाई कंग्रेस पार्टी सिस्टम भनेर भने, अब अहिले मोदीको पार्टी सिस्टममा अरू पार्टीहरू छैनन्। त्यो इको सिस्टम चाहिँ लोकतन्त्र भनेको एउटा इको सिस्टम रहेछ, जहाँ विचारको प्रधान्यता, जहाँ संगठनहरूको पनि बहुलता भयो भने त्यो लोकतन्त्र चल्ने रहेछ। नत्र भने हरेक पार्टी यदि अर्गनाइजेसन बन्ने हो भने त्यसभित्र केही फन्डामेन्टल लजहरू हुँदो रहेछन्। त्यो भनेको के हो भने नेतृत्वको सुदृढता, निर्णय गर्न सक्ने, पार्टी पंक्तिलाई एक ठाउँमा राख्न सक्ने, अनुशासनमा राख्ने। सुरुका दिनमा ती राम्रै लाग्दै गए पनि जब त्यो रेगुलर हुँदै जान्छ, नेतृत्वको महत्वाकांक्षा र साइकोलोजिकल फ्याक्टर्सहरूले अपरेट गर्न थाल्छ, तब त्यो पार्टी ओलिगार्की मात्रै होइन डिक्टेटरसिपमा टर्न गर्दो रहेछ। त्यसकारण यो किताब धेरै पुरानो किताब हो, तर मलाई के लाग्छ भने हामीले यसको धेरै चर्चा नेपालको युनिभर्सिटीहरू एजुकेसन सिस्टमहरूमा भएको मैले पाएको छैन, तर केही समय अगाडि मास्टर्सहरूमा पढ्दाखेरि देखेको छ। र नेपालको सन्दर्भमा हेर्यो भने नेपालको पोलिटिकल पार्टीजहरूको स्टडी गर्ने क्रममा लेटेस्ट सबभन्दा हुन त बहुदल आउने बित्तिकै 46 सालको बहुदल आएपछि मात्रै त्यो पुस्तक आएको, कृष्ण हातेसुको पार्टी बिल्डिङ इन नेपाल भन्ने पुस्तक छ। त्यो पुस्तकको चाहिँ प्रथम खण्डमा पनि इन्ट्रोडक्टरी च्याप्टरमा पनि रबर्ट माइकल्सको ओलिगार्किक आइरन ल अफ ओलिगार्कीलाई पनि उनले प्रयोग गरेका छन् थ्योरिटिकल फाउन्डेसनमा नेपालको सन्दर्भमा हेर्दाखेरि। त्यो त्यो मानेमा हेर्दाखेरि यो किताबले एउटा दूरगामी कुनै पनि पोलिटिकल पार्टिजको स्टडी भनेर चाहिँ हाल्नुको अर्गनाइजेसनको स्टडी भनेर हामीले खोज्यौँ भने हामीले के पाउँछौँ भने रबर्ट माइकल्सको पोलिटिकल पार्टिज अ सोसियोलोजिकल स्टडी अफ ओलिगार्किक टेन्डेन्सिज इन मोडर्न डेमोक्रेसी। त्यही भएर अहिले हामीले जे देखिरहेका छौँ लिडरसिपहरू पार्टीभित्र जुन किसिमको सम्भ्रान्त वर्गको वर्चस्व देखिन्छ, हालाकि त्यो लोकतन्त्रको लागि राम्रो होइन, किनभने यसले हरेक पार्टी त्यही चरित्रमा जाने हो भने हाम्रो चयनको अधिकार खुम्चेर जान्छ। तर पनि हामीले बुझ्न जरुरी छ कि एउटा संगठन चलाउनलाई अनुशासनको बलमा नेतृत्वको दृढता र धेरै कम्युनिस्ट पार्टीहरूको पनि यसमा चर्चा गरिएको छ पछिल्लो एडिसन्सहरूमा, उनीहरूले त्यो एडिसन्सहरूमा पार्टी चलाउने ब्युरोक्राट्सहरू पनि हुन्छन् भनेर भन्छ। ब्युरोक्राट्स भनेको रेगुलर मानिसहरू पनि हुन्छन् भनेर भनेको छ। त्यो मानेमा नेपालमा अहिले जुन किसिमको पार्टीहरूको चरित्र छ, एकपटक हामीले फर्केर चाहिँ रबर्ट माइकल्सको यो किताबलाई हेऱ्यौँ भने हामीलाई केही न केही दिशाबोध र दृष्टिबोध हुन सक्छ ऐतिहासिकता बुझ्नलाई। र मैले छोटो समयमा आफ्नो यात्राको सन्दर्भमा आफूले पढेको नोटबुक्स नोटहरूलाई लिएर र मेरो आफ्नो कम्प्युटरमा भएको विभिन्न इन्फर्मेसनलाई लिएर यो सानो पोडकास्ट प्रस्तुत गरेँ, यहाँहरूले सुनिदिनुभयो, यसका लागि धन्यवाद।
1: भर्खर तपाईँले रोबर्ट माइकल्सद्वारा लिखित पोलिटिकल पार्टी अ सोसियोलोजिकल स्टडी अफ द ओलिगार्किकल टेन्डेन्सिज अफ मोडर्न डेमोक्रेसी पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले लोकतान्त्रिक संगठनहरूमा सत्ताको केन्द्रीकरण र ओलिगार्कीको प्रवृत्ति बारे गहिरो विश्लेषण गरेको छ। पडकास्टको यो अंक कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब लगायत विभिन्न पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। यो पोडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथी आमोद ब्याकुरेल, मनिष पौडेल, जया लुइटेल, आयाम र म राजन पराजुलीलाई बिदा दिनुहोस्। अर्को अंकमा भेटौँ।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 6 5 0 1 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: चाहिन्छ। अब सुन्नुहोस् श्री स्टीज रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
2: रेडियो भेरी एफएम 98.6 MHz, 102.7 MHz।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा रोपाई सिंचाई पुग्न बाँकी, काकासे पानीकै भर पर्नुपर्ने बाध्यता, पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रूपियाँले मूल्य घट्यो र फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, एम्बाप्पेको कृतिमानी जित। कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्य अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा नपुगेको पाइएको छ। राष्ट्रिय कृषि गणनाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा 29% जमीनमा मात्र सिंचाई सुविधा पुगेको उल्लेख छ। प्रदेशका 57% किसानको पहुँचमा सिंचाई सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ। कर्णालीमा 1,23,662 हेक्टर क्षेत्रफल जमीनमा सिंचाई खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ। यसमध्ये सबैभन्दा बढ़ी क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ भने त्यसमध्ये मकै र धान खेती हुने गरेको छ। यस्तै करिब 3,312 हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको तथ्याङ्कमा उल्लेख छ। प्रदेशका सबै खेतीयोग्य जमीनमा सिंचाई सुविधा नपुग्दा भने अनुसारको उत्पादन भने हुन सकेको छैन। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो। निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ, आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले मूल्य घटाउने निर्णय गरेको छ। अब दाङ सुर्खेतमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टीतेल 194 रूपियाँ पर्ने बताइएको छ। नयाँ प्राप्त मूल्य खरिद अनुसार पेट्रोलमा 15.09 रूपियाँ, डिजलमा 29.46 रूपियाँ, हवाई इन्धनमा 29.42 रूपियाँ र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको छ। यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँले मूल्य घटाइएको छ। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम सुरमा पुगेका छन्। हिजो फ्रान्सले स्वीडेनलाई 3-3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 हराएको हो। नर्वेको जितमा एर्लिङ हालान्ड र नुसाले 1-1 गोल गर्नुभएको हो। खेल सकिने 4 मिनट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्को पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाउनुभयो। यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसाले नर्वेलाई कृता दिलाउनु भएको थियो तर 74 मिनटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। अब नर्वेले अन्तिम स्वरमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। यस्तो अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम स्वरमा स्थान पक्का बनाएको छ। फ्रान्सको जितमा किलियन एम्बाप्पेले 2 तथा ब्राडली मार्कुलाले गोल गर्नुभएको थियो। एम्बाप्पेले 45 र 74 मिनटमा तथा ब्राडली मार्कुलाले 53 मिनटमा गोल गर्नुभयो। यस वर्षको विश्वकपमा एम्बाप्पेको सर्वाधिक गोल संख्या 6 पुगेको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइटमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलु रावत विदा हुन्छु। नमस्कार।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सुरुङ होला, बाटो होला, होइन, त्यो चाहिँ पहाड़को भिरालो ठाउँबाट लानु पर्यो। यथेष्ट त्यसको सुरक्षा विधिहरू अपनाइएन, त्यसले गर्दा पहिरो गएको अवस्था बढ़ी छन्। अनि केही चाहिँ अहिले अलिक हम्बा छ, तर पहिला चाहिँ यो खोरिया फडानी बढी हुन्थ्यो, खोरिया खेती हुन्थ्यो, त्यसले पनि पहिरो निकै तान्थ्यो, तर अहिले अलिक कम भएको देखिन्छ। जस्तो मकवानपुर, चितवन, यो नवलपुरको पहाड़ी क्षेत्र, गोर्खा, धादिङमा धेरै पहिरोहरू चाहिँ खोरिया फडानीको कारणबाट भएको थियो। अहिले त्यो चाहिँ अब खोरिया फडानी कम भएको हुनाले कम भएको छ। अर्को मानवीय कारण, जुन अन्तिम कारण भनौँ, त्यो चाहिँ चरीचरण हो। असाध्यै धेरै खुला चरीचरण हुँदा पनि पहाड़मा पहिरो जान्छ अनि त्यो तुरुन्तै देखिँदैन, तर जमिन त्यसले कमजोर बनाइरहेको हुन्छ, जसले गर्दा पहिरो सिर्जना हुन्छ।
4: भौगोलिक कुरा गर्दा अहिले तपाईँले अत्याधिक भिरालो पनाको कुरा गर्नुभएको थियो, सँगसँगै कतिपयले हाम्रो पहाड़ नै एकदम कान्छो पहाड़ पछिको पहाड़ हो भनी भन्ने गरेका छन्, राम्रोसँग जमिसकेको छैन पनि भन्छन्। पहिरो र हाम्रो भौगोलिक संरचना बीचको सम्बन्ध कस्तो छ अहिले?
3: हो, अघि मैले भने भिरालोपना अनि यहाँले भन्नुभयो जस्तो पहाड़ कमजोर हुने, फेरि यो हाम्रो पहाड़ चाहिँ धीमा गतिमा चलिरहेछ पनि भन्छौ हामीले, होइन, त्यही बीचमा भूकम्प आउँछ, त्यसको सम्बन्ध छ। तर अहिले त्यसको सम्बन्धको कारणले चाहिँ यति धेरै पहिरो चाहिँ नजानुपर्ने हो। एक त कमजोर छ, त्यसलाई हामीले अझ बढी हाम्रा ध्वंसात्मक गतिविधि भए के, जस्तो चुरे कमजोर छ भन्ने हामीलाई थाहा छ, तर त्यही चुरेमा बढी उत्खनन भयो, जहाँ कमजोर पहाड़ छ त्यही हामीले खन्न सजिलो हुन्छ भनेर बढी खनिरहेको अवस्था छ। त्यसो भएको कारणले गर्दाखेरि बढी पहिरो आए, यो दुइटैको मिश्रण छ क्या।
4: हामीले त्यो सँगसँगै मौसमी घटनाहरूलाई पनि हेर्छौं, अझ भनौं मनसुनमा हुने वर्षा पहिरोका लागि एकदमै कारक हो भन्छौं, पहिरो आउने भनेको पानी पर्ने बेलामा नै हो। यो मनसुन चाहिँ कतिको कारक बनेको पाइन्छ हाम्रो पहिरोमा?
3: मूल कारक मनसुन हो भन्न सकिन्छ, होइन, किनभने अब हिउँदमा निकै कम पहिरो जान्छन्, बर्खामा बढी जाने भएपछि त अब स्वतः मनसुनको कारणले गयो भन्ने कुरा हो। तर जुन वार्षिक गतिविधिहरू छन् त्यो चक्रले गर्दाखेरि मनसुनमा पहिरो जाने वातावरण तयार गरिरहेको हुन्छ कि, होइन, जस्तो पानी उम्लनलाई हामीले सुरुमा आगो बाल्छौँ, ताप्दै ताप्दै ताप्दै जान्छ र एउटा बिन्दुमा पुगेपछि त्यो पग्लन्छ। पहिरो पनि वातावरण तयार भइराखेको हुन्छ, त्यहाँ चरीचरण भयो होला, खोरिया फडानी भयो होला, हामीले खनजोत गर्ने कुराहरू गऱ्यौँ होला, प्राकृतिक रूपमा त्यसको मुभमेन्ट भयो होला, सानो सानो भूकम्प आयो होला, अब पानी पनि थप्पियो अनि ठ्याक्क पहिरो भयो, होइन, पानी जसरी उम्लिने कुरा छ नि हाम्रो, ठ्याक्कै पहिरोको पनि सबै कुरा तयार हुँदै जाँदा अनि एकचोटि पहिरो जान्छ।
4: हामी यो मनसुनमा आएको परिवर्तनले पनि पहिरोमा केही असर गरेको छ कि भनेर एकछिन पछाडि चर्चा गर्छौँ। अहिले नै चाहिँ यो भूकम्पको कारणलाई अलिकति बढी जोड दिने गरेका छन्। भूकम्पले गर्दा, विशेष गरी 2072 सालको भूकम्पले गर्दा चाहिँ नेपालमा पहिरोहरू एकदम बढे भनेर केही अध्ययनहरूले पनि देखाएका छन्। 2072 त्यसपछिको भूकम्पहरूले जोखिम साँच्चै बढाएका हुन् कि अथवा त्यो चाहिँ हामीले भनिने कुरा हो?
3: भूकम्पले पहिरोको जोखिम बढाएको कुरा सत्य हो, होइन, भूकम्प जाँदाखेरि नै पहिरो गएका हुन्छन्, तर त्यसले कहिलेसम्मका पहिरोहरू भूकम्पको कारणले हो भनिराख्ने भन्ने चाहिँ महत्वपूर्ण प्रश्न हो। जस्तो यो वर्ष जाने पहिरोहरू भूकम्प 72 सालकै भूकम्पको कारणले जाने हुन् त, यो कुराको लागि चाहिँ प्राविधिक अध्ययन हुन र निर्कुल गर्न जरूरी छ। तर अब भूकम्प पछि 2-3 वर्षसम्म पहिरोहरू गइराख्ने हुन्छन्, तर त्यसपछिका आफ्टर सकले पनि फेरि पहिरोको लागि वातावरण बनाएको होला, होइन, अब यो यकिन साथ अध्ययन नगरी भन्न सकिँदैन। तर मलाई लाग्दैन कि 72 सालमा गएको भूकम्पले अहिलेसम्म पहिरो चलाइरहेको छ, किनभने केही समयपछि त सेटल हुन्छ नि त।
4: हामीले पहिरोको कारणले गर्दाखेरि चाहिँ पछिल्लो समयमा एकदमै चर्चामा आएको मुद्दा जलवायु परिवर्तन, त्यसको कारणले चाहिँ कतिको बढ़ाएको छ भन्न सकिन्छ कि अथवा हाम्रा गतिविधिहरू बढ़ी जिम्मेवार छन् भनेर हेर्ने?
3: जिम्मेवारीका हिसाबले त हाम्रा गतिविधि नै बढ़ी जिम्मेवारी छन्, तर जलवायु परिवर्तनको कारणले वर्षामा परिवर्तन भयो, छोटो समयमा धेरै वर्षा पर्न लाग्यो, कुनै दिन पानी पर्ने अनि धेरै दिन नपर्ने र पर्दाखेरि एकदम धेरै पर्ने, ताकि जमिनले सोख्न सक्दैन। पहिला पहिला साउने झरी भन्थ्यौं हामीले, सिमसिम पानी पर्थ्यो र त्यो धेरै दिनसम्म पर्थ्यो, जमिनले सोच्न सक्थ्यो, मूल फुट्थे, त्यसको निकासको व्यवस्था थियो, होइन। अब अहिले यति धेरै पानी पर्छ कि निकासले थाम्दैन, त्यसैले जलवायु परिवर्तनको कारण त छ। त्यसका लागि फेरि हामीले गर्नुपर्ने के थियो भने जमिन बलियो बनाउनु पर्ने थियो नि त हामीले, त होइन, त्यो ठूलो पानी जुन पर्छ त्यो पानीलाई थाम्न सक्ने जमिन बनाउनु पर्थ्यो, हामीले झन कमजोर बनाइरहेछौँ। त्यो भएको कारणले गर्दाखेरि जलवायु परिवर्तनको प्रभाव जति पर्थ्यो त्योभन्दा धेरै गुणा बढी पर्यो क्या।
4: त्यो थाम्न सक्ने बनाउनको लागि के गर्नुपर्थ्यो भनेर म अहिले एकछिनमा पनि चर्चा गर्छु। अहिले चाहिँ यो विकास र पहिरो अलिकति जोडेर हेरौँ, अघि हामीले धेरै चर्चा गरिसक्यौँ, साँच्चै मानवीय कारणले नै हो, मानवीय कारणमा बाटो खन्ने कुरा छ अथवा नदी थुन्ने कुरा होला, विभिन्न कारणहरू यिनै भए। विकास र पहिरो एक अर्कासँग जोडिएका छन् साँच्चै नै, विशेष गरी सड़क र जलविद्युत आयोजनाहरू पहिरोसँग प्रत्यक्ष जोडिएको पाइन्छ। अहिले यी दुवै विकास तीव्र गतिमा भइरहेको छ, आवश्यक पनि भनिन्छ। साँच्चै विकासले गर्दा हाम्रो जस्तो भूगोलमा पहिरो भोग्नै पर्ने हो कि पहिरो कम गर्दै पनि विकास गर्न सकिएला?
3: पहिरो कम गर्दै विकास गर्न सकिन्थ्यो नि। हजुरको दोलखामा जाने जुन बाटो बनाएको थियो सड़क, त्यहाँ निकै कम पहिरो गएको थियो। धरानबाट धनकुटा जाने सड़क जुन बन्यो, त्यहाँ निकै कम पहिरो गएका थिए, होइन? उदाहरणहरू प्रशस्त छन्। अहिले हामीले के ध्यान दिएन भने, चाँड चाँडो गर्नुपर्नेछ, भटाभट डोजर लगायो, छिट्टै जान्छ, गाउँमा बाटो पुग्यो भन्यो, अनि सस्तो पनि भयो भन्यो सुरुमा बनाउनलाई। तर कालान्तरमा प्रकारान्तरमा गएर त्यो सड़क त्योभन्दा कयौं गुणा बढ़ी महँगो भएको छ र दिगो पनि भएको छैन। त्यसैले विकास गर्दै नगर्ने भन्ने त पटक्कै होइन, तर त्यही विकासलाई दिगो र दीर्घकालमा चाहिँ सस्तो किफायती पनि बनाउन सकिन्थ्यो। जुन यो हतार गर्दा लतरपतरको काम गर्दाखेरि चाहिँ जुन विकासको प्रतिफल हो, त्यो न दिगो भएको छ न त्यो सस्तो भएको छ।
4: अहिले त धेरैले भन्ने गरेका छन् डोजरले विकास, कतिपयले त डोजरले आतंक पनि भन्न शुरू गरेका छन्। सड़क बनाउँदाखेरि त्यो डोजर चलाउनु मात्रै कमजोरी भयो कि त्यसमा अरू मापदण्डहरू पूरा नगर्नुले पनि पहिरोका कारणहरू त्यहाँ देखिन थालेका छन्?
3: यस्तो छ, अब डोजर प्रयोग गर्नै हुँदैन भन्ने चाहिँ होइन, तर कहाँ डोजर प्रयोग गर्न सकिन्छ, कहाँ चाहिँ डोजर प्रयोग गर्नु हुँदैन, यो निर्फ्युल भएकै छैन, प्राविधिक रूपले त्यो हेरेकै छैन। जहाँ जमिन एकदमै कमजोर छ, ट्रकको डोजरको लोड थाम्न सक्दैन, डोजरको भाइब्रेसनले गर्दा भूकम्पले हो भन्ने, तर डोजरको पनि त भाइब्रेसन छ अनि त्यो नदेख्ने, यो खालको कुरा भयो। दोस्रो, डोजरले बनाउँदाखेरि पनि त्यसको ड्रेनेज राम्रो बनाउने, पानी कहाँबाट निकास भइरहेको थियो पहिला प्राकृतिक रूपमा त्यहीँबाट नै निकास गराउने गरेको भए चाहिँ यति धेरै क्षति हुन्थेन। डोजरले खन्दा पनि स्लोप मेन्टेन गरिदिएको भए, होइन, खनेको माटोलाई राम्रोसँग तह लगाएको भए हुन्थ्यो। अहिले त माथिर भत्कायो तल पुर्यो, होइन, माथि खोप्रो पार्यो तल फेरि भिरमै माटो फालिदियो, खोल्सामा लयो खोलो थुनिदियो। यो खालको कारणले गर्दाखेरि पहिरोहरू बढे र हाम्रो सोच नै ध्वंसात्मक भयो कि यसले फेरि पहिरो ल्याउला कि यो खालको स्लोप राख्दाखेरि पहिरो जान्छ कि भन्ने कसैलाई चेत छैन। र बाटो बनाउँदा अहिलेका धेरै बाटोहरूमा इन्जिनियरिङ प्रयोग छैन, त्यसो भएको हुनाले डोजर विकास डोजरको आतंक भनेको चाहिँ त्यसो हो।
4: तपाईँ धेरै ठाउँमा पहिरो सम्बन्धी अध्ययनमा जानुहुन्छ, विभिन्न व्यक्तिहरूलाई भेट्नुहुन्छ। साँच्चै गाउँघरमा विकासमूलक काम हुँदै गर्दाखेरि जसले विकास निर्माणको लागि अगुवाई गर्छन्, जनप्रतिनिधि ठेकेदार लगायत अथवा त्यहाँका स्थानीय बासिन्दाहरूले, भोलि पहिरो जान्छ कि भनेर कतिको सचेत हुने गरेको पाउनु भएको छ तपाईँले?
3: यहाँ पहिरो जान्छ, यो बाटोबाट नलैजाउ, अथवा त्यो गाउँमा बाटो लाँदाखेरि चाहिँ यो दिगो हुँदैन, यो पहिरो बढ्छ, यस्तो भन्ने सोच छैन। किनभने उहाँहरूलाई अब भोटको डर छ र मान्छेहरू पनि अब छरिएर बसेका बस्ती छन्, बाटो त त्यहाँ चाहियो, हामी टाढा छौँ, दुर्गममा छौँ, अनि हामीलाई बाटो नहुने भन्ने प्रश्न हुन्छ, त्यसको जवाब पनि हुँदैन, होइन? त्यसो त्यो कारणले गर्दाखेरि उहाँहरूको घर पनि गाउँ पनि जोखिममा छ, त्यहाँ पनि बाटो लाने अवस्था भएको छ। बाटो पुग्यो तर घर भत्क्यो, यस्ता खालका धेरै घटना छन् बाटोकै कारणले। तर पनि उहाँहरू ती घरहरूलाई सुरक्षित ठाउँमा सार्ने बरु त्यो बढी किफायती हुन्थ्यो। बाटो लाँदाखेरि 2 करोड़ खर्च भयो होला, 50 लाखमा उहाँहरूलाई सबैलाई बसाइ सार्न सकिन्थ्यो सुरक्षित ठाउँमा, यस्तो अवस्थाको विकल्पहरू हेरिएको छैन।
4: स्थानीय बासिन्दाले चाहिँ भोलि म जोखिममा पर्छु कि भन्ने कुरा भन्न नसकेको अथवा नबुझेको, बुझाउन नसकेको कस्तो अवस्था अलिकति बढी पाइन्छ हाम्रोतिर?
3: धेरै घटनामा त त्यो भन्न नसकेको देखिन्छ, र केही घटनाहरू हेर्दाखेरि जो अलि गरिब निहुँगा छन् तिनको घर माथिबाट वा घर मुनिबाट बाटो लिएर गयो, जसले गर्दा पहिरो आयो, पहिरो जाने बित्तिकै त्यो अप्राकृतिक भयो र उहाँहरूको बिजोग भयो, कतिपय मृत्यु भएका घटनाहरू पनि छन्। र बाटो लाँदा विरोध गर्यो भने विकास विरोधी भयो बिचरा, उसलाई कसैले पनि वास्ता गर्ने भएन, उसको जोखिम उसको क्षतिमा, ठूल्ठूलै मान्छेहरूको पनि विरोध गर्ने अवस्था रहेन, त्यसले गर्दाखेरि धेरै जोखिमहरू भएको देखियो।
4: यस्तै कुरा चाहिँ धेरै ठाउँमा सुन्न पाइन्थ्यो, कसैले बोलौ भने विकास विरोधी भइन्छ भनेर एक किसिमको विकासको लहर चल्यो। यो विकासले चाहिँ साँच्चै भोलि क्षति गराउँछ भन्ने कुरा हाम्रो नीति निर्माता हाम्रो अगुवाहरूलाई कसले बुझाउने त?
3: अब यस्तो छ, त्यसको केही नमूनाहरू थिए, अब त्यो पनि बिर्स्यो। हामीले परम्परागत जुन गुणहरू थिए, हामीसँग सिपहरू थिए, अभ्यासहरू थिए, होइन, नमूना थिए, त्यो चाहिँ बिर्स्यौं, नयाँ अवलम्बन गर्न सकेनौं, होइन? अनि अब राजनीतिक माहौल विकासकै जुन माहौल छ त्यो पनि यस्तो भयो कि कसैले कसैलाई सुन्दैन, यहाँ सबै जान्ने छ, तर सही बाटो सही मार्ग निर्देश गर्ने नेतृत्व गर्ने कुराको चाहिँ अभाव भयो। यसमा राजनीतिक कमिटमेन्ट नै मैले अभाव देख्छु। यी दुई ठाउँमा नगरपालिकामा कुरा गर्दाखेरि कर्मचारीले बढी हामीले डोजर प्रयोग गरेको कारणले पहिरो गयो यस्तो भयो भनिरहेको बेला उहाँहरूले एकदम निर्दोष हिसाबले भनिराख्नु भएको थियो, तर त्यहीँको राजनीतिक नेतृत्वले हप्काएको मैले पाएको छु। किन भन्दा त्यो जसले हप्काउनु भयो उहाँले नै डोजरहरू चलाउने, उहाँ डोजरको मालिक हुनुहुन्थ्यो, त्यो भएर कतिपय कर्मचारीहरूले पनि बोल्न नसकेको अवस्था छ कि।
4: अवश्य हामी पहिरोको संकेतहरूको र पूर्वानुमानको बारेमा अलिकति छलफल गरौं। पहिरोको संकेत कतिपय अवस्थामा पाइयो भने मान्छेको कम्तीमा ज्यान र केही धन जोगाउन सकिन्छ कि भन्ने कुराहरू हुन्छ। कुनै ठाउँमा चाँडै वा केही समयमा पहिरो जान सक्ने सम्भावना छ कि छैन भन्ने कुरा सरसर्ती त्यो भूगोललाई हेरेर त्यहाँको अवस्थालाई हेरेर त्यहाँको गतिविधिलाई हेरेर थाहा पाउन सकिन्छ कि सकिँदैन।
3: पहिरोका संकेत हुन्छन् होइन, यसले एक खालको पूर्वाभास दिन्छ, तर सधैँभरि संकेत पाइन्छ भन्ने चाहिँ हुँदैन। तर केही संकेत म हजुरहरूलाई भन्छु, जस्तो कि हिजोसम्म हरियो रुख थियो आज एक्कासी ओइलायो भने त्यहाँ पहिरो जान सक्ने सम्भावना हुन्छ, किनभने तल जमिन चल्यो त्यसका जरा चुडे त्यसले गर्दा रुखहरू ओइलाउँछन् होइन। र ठाडो सोझो रुख थियो त्यो ढल्के पर्यो भने पहिरो जाने सम्भावना हुन्छ। अब घर छ हजुरको तर ढोका लाग्न गाह्रो हुन थाल्यो, जमिन चर्केको ढाँचा फाटेको अलिक बढ्यो, जमिन हिँड्दाखेरि दबदब भयो, त्यस्तै पानीको मुहान छ तर एक्कासी धमिलो आयो, पानीको मुहान सानो थियो एक्कासी बढ्यो, अथवा पानीको मुहान एक्कासी सुक्यो, यस्ता संकेतहरू चाहिँ पहिरो जान सक्ने संकेत हुन्। तर यी संकेत सबै ठाउँमा उपलब्ध हुन्छन् भन्ने छैन, र प्राकृतिक पहिरोले केही न केही संकेत दिन्छन्। तर हामीले बाटो खनेका कारणले अरू विविध कारणले उब्जनी पहिरोमा चाहिँ संकेत नपाउने चान्स बढी हुन्छ।
4: यही ठ्याक्कै कुरा गर्दाखेरि प्राकृतिक पहिरोमा यी संकेतहरू आएको केही समयपछि पहिरो आउने अथवा हाम्रो कृत्रिम तरिका हामीले बाटो खनेर आउने पहिरो छिटो आउने त्यसकै हुन्छ, छिटो र ढिलोको उसमा गतिमा
3: त्यस्तो संगति चाहिँ खासै भेटेको छैन होइन, अध्ययन पनि भएको छैन। किनभने फेरि हाम्रो यो विविधता यस्तो छ कि बारीको वल्लो छेउको प्रकृति र पल्लो छेउको प्रकृति फरक छ, 100 मिटरमै होइन हाम्रो जमिनको प्रकृति फरक भएको हुनाले त्यसलाई एकदमै जनरलाइज गर्न मिल्ने खालको अवस्था छैन। तर प्राकृतिक पहिरोहरूमा चाहिँ यो खालको अवस्थाहरू पाइएको छ र त्यसलाई अनुगमन गरेर होइन अलिक बढी सजग भयो भनि सकिन्छ। तर पहिरो हिँड्न थालेपछि हामीसँग समय हुँदैन है, पहिरो आएपछि चाहिँ यति छिटो जान्छ त्यो कि हामीले पहिरो हिँड्न थालेपछि भागौंला भन्ने चान्स चाहिँ निकै कम हुन्छ, त्यसरी बाँचिएको छ भने त्यो भाग्य हो।
4: सरले भन्नुभएका विभिन्न कारणहरू पानीको मुहान सुक्ने अथवा अर्को ठाउँमा सर्ने अथवा पानीको मुहानमा पानी बढ्ने लगायत यी जुन जुन कुराहरू है सरले भन्नुभयो ती कुराहरू देखिएपछि चाहिँ भाग्ने समय बाँकी रहन्छ कि रहने त्यतिखेर चाहिँ
3: धेरै जसो चाहिँ रहन्छ होइन, किनभने पहिरो धेरै ठुलो क्षेत्रमा त जाँदैन होइन, त्यो भएर यस्तो संकेत देखिन साथ सुरक्षित ठाउँमा जाने भाग्ने उपायहरू हुन्छ। तर हामीले कहिलेकाहीँ त्यो थाहा पाउँदा ढिलो भइसक्यो हुन्छ कि, त्यसो भएर हुँदा हुँदै जान्छ। कहिलेकाहीँ कस्तो घटना छ भने सिन्धुपाल्चोकमा यहाँहरूले थाहा पाउनुभयो होला, हामीले पनि यहाँहरूले प्रसारण गरेर सुन्यौं, पछि मैले गएर हेरेँ, उहाँहरू पहिरोको जोखिम छ भनेर बाहिर बस्न थाल्नुभयो, राति बाहिर सुत्नुभयो, तर पशु बाख्राहरू चाहिँ त्यही गाउँमा छोड्नुभयो, बिहान बाख्रालाई घाँस हाल्न जाँदा पहिरोमा पर्नुभयो, यस्ता घटना छन् नि। त्यसले गर्दा संकेत दियो तर हामीले त्यो संकेतलाई जति पालना गर्नुपर्ने हो गरेनौ, त्यसले गर्दा फेरि पहिरोमा पर्यौं, यस्ता उदाहरण छन्। त्यसैले सधैँभरि संकेत दिइराख्दैन कि,
4: बिहान बाख्रालाई घाँस हाल्दा भन्नु ठ्याक्कै मैले यही कुरा सम्झिहाले, हाम्रोमा पहिरो प्रायः जसो राति गएको देखिन्छ, खेतमा दिउँसो जान्छ त धेरै जसो राति गएको थाहा पाइन्छ अथवा बिहानी पख, त्यसको केही सम्बन्ध छ हाम्रो समयसँग?
3: त्यस्तो अध्ययन भएको छैन, तर राति पहिरो जाँदाखेरि हामी सजग नभए हुन्छौं, दिउँसो चाहिँ अलिकति बढी सजग भएर क्षति कम भएको हुनाले पनि दिउँसोको पहिरोको संख्या अथवा दिउँसोमा पहिरोले क्षति गरेको कम थाहा भएको
4: हुनुपर्छ खबरको हिसाबले
3: होइन। जस्तो भूकम्प पनि शनिबार गएको हुनाले विद्यार्थीको क्षति कम भएको हो नि, विद्यालय त धेरै भत्के, त्यस्तै समयको कारणले भएको क्षति कम हुनसक्छ। तर पहिरो दिउँसो जाने र राति जानेको सम्बन्धमा त्यस्तो प्रमाणित अध्ययन भएको चाहिँ मलाई थाहा छैन होइन।
4: पहिरो पूर्वानुमानको कुरा गरौं, पानी पर्दैछ आज भने जस्तै गरी अथवा कतै हिमताल फुट्न लागेको छ भने त्यस्तै गरी पहिरोको पूर्वानुमान गर्न सकिने अवस्था कतिको रहन्छ र नेपालमा त्यो प्रणाली कतिको प्रयोग गर्न थालिएको छ?
3: अध्ययन भइराखेको छ होइन, केही पूर्वानुमान गर्न सकिन्छ भन्ने खालको, र अघि हामीले सुरुमा जुन कुरा गर्यौं मनसुनमा चाहिँ जति धेरै वर्षा भयो उति बढी पहिरो हुने सम्भावना बढी हुन्छ भन्ने हिसाबले सामान्य एउटा प्रिन्सिपलमा चाहिँ पहिरोको पूर्वानुमान सम्भव छ। यदि वर्षा चाहिँ बढी इन्टेन्स वर्षा भयो, भारी वर्षा भयो भने चाहिँ पहिरो जाने सम्भावना हुन्छ, सतर्क हुनुपर्छ भन्ने चाहिँ केही अवधारणाहरू छन्। तर जसरी बाढीको पूर्वानुमान जति सहज जति भरपर्दो छ, पहिरोको त्यस्तो छैन, किनभने जमिनको प्रकृति अनुसार फरक छ। थोरै पानी परिरहेको बेला पनि पहिरो जान्छ, ठूलो पानी परिरहेको बेला पनि पहिरो नगएको अवस्था छ। त्यसैले र पहिरोलाई अनुगमन गरेर मेसिन राखेर अब पहिरो जान्छ ल भाग भनेर साइरन बजाउन सक्ने खालको प्रविधि चाहिँ मलाई भन्नुहुन्छ भने भएको छैन। पहिरो गइरहेका ठाउँमा त पहिरो जान्छ, त्यहाँ मेसिन राखेर अब यहाँनिर झर्छ भन्नुले अर्थ राख्दैन, होइन। एक्टिभ पहिरो जुन छ, हामीले भनौँ न कृष्णवीरमा जतिखेर एक्टिभ थियो अथवा जुरेमा जतिखेर पहिरो झरिरहेको थियो, अब त्यहाँ पहिरोको थाप्ला मेसिन राखेर अब पहिरो झर्दैछ भनेर खासै अर्थ राख्दैन, होइन। अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन, त्यस्तो ठाउँमा राखेर चाहिँ अब यो कस्तो हो भन्नुहुन्छ भने एकेडेमिक हिसाबले यो सैद्धान्तिक रूपमा यो सम्भव छ, तर व्यावहारिक रूपमा हामीलाई काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन।
4: नेपालमै पनि कतिपय ठाउँमा परीक्षण शुरू भएको भनेर खबरहरू आएका थिए, यसले हेर्दाखेरि हामीले सक्रिय पहिरोलाई चाहिँ झर्ने कुरालाई अलिकति हेर्न सक्यौं, तर नगएको ठाउँमा चाहिँ गाह्रै विश्वमै अन्त पनि कतैतिर देखिन्छ त्यसको प्रयोग कि अथवा के छ?
3: अब त्यो जमिनको बनोटमा भर पर्छ, होइन, अलिक स्लोप कम हुने जहाँ यो मास मुभमेन्ट अलिकति होइन स्लिप हुने कुराहरूमा चाहिँ सम्भव भएको पनि देखिन्छ, होइन। तर नेपालको सन्दर्भमा पहिरोको पूर्वानुमान गरेर बस्तीहरू सुरक्षित भएको त्यो चाहिँ निकै कम छ।
4: पानी र पर्वत विशेष बदिउँदो नेपालमा अहिले हामी पहिरोको कारण रोकथामका उपाय र पहिरोको पूर्व सूचना प्रणालीका बारेमा पूर्व सूचना प्रणालीमा काम गर्दै आउनुभएका दिनानाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। अब रोकथाम र व्यवस्थापनतिर अलिकति जोड़ दिएर हामी छलफल गरौं, पहिरोको जोखिम कम गर्न के उपाय अपनाउन सकिन्छ व्यक्तिगत र सामुदायिक रूपमा, त्यसबारेमा के गर्न सकिन्छ र के भइरहेको छ नेपालमा?
3: हजुर, दुईवटा स्तरमा हामीले कुरा गर्नुपर्ने भयो, एउटा चाहिँ व्यक्तिगत रूपमा, होइन, व्यक्तिगत रूपमा गर्न सकिने चाहिँ कामहरू थोरै हुन्छन्, होइन, सानो स्केलको मात्रै हामीले गर्न सक्छौ। एउटा त हामी कारक हौ भन्यो नि अघि, जुन हाम्रो कारणबाट पहिरो सिर्जना हुन्छ त्यो कारणहरूलाई कम गर्ने अथवा त्यो कारणहरू हामीले सिर्जना नगर्ने, जस्तो खोरिया फडानी भन्यौं, होइन, अत्यधिक चरीचरण भन्यौं, कहीँ फडानी गर्ने आगो लगाउने कामहरू गर्छौं होला पाखामा, यो काम नगर्ने हो भने कम हुन्छ, एउटा त त्यो भयो। अर्को ठिकै छ तर केही त प्राकृतिक कारणले पनि पहिरो गइरहेका छन्, त्यसको लागि हामीले गर्न सक्ने एउटा चाहिँ पानीको निकास मिलाउने कुरा हो, र परम्परागत रूपमा हजुरले सम्झिनुहुन्छ भने हाम्रा अझै पनि त्यो ज्ञान छ, भल काट्ने भन्ने कुरा छ नि,
4: होइन,
3: भल काट्ने, खोल्सामा जाने जहाँबाट चाहिँ पानी राम्रोसँग निकास हुन्छ, बर्खामा यो पोखरीहरू बर्खा लाग्नुभन्दा अगाडि सोर्ने, जसले गर्दा पोखरीमा पानी सङ्घलिन्छ, पानी त्यहाँ सङ्घलेपछि पछि मूलको रूपमा निस्कन्छ, डाँडामा पोखरी खोल्सामा मूल भन्ने खालको कस्तो राम्रो आख्यानहरू थियो। हामीले गर्न सक्ने कामहरू व्यक्तिगत रूपमा गर्न सकिने, सामाजिक रूपमा सामूहिक रूपमा गर्न सकिने कुराहरू यिनी हुन्।
4: पहिरोको जुन अहिले तपाईँले भन्नुभयो हाम्रा परम्परागत ज्ञान अथवा रैथाने ज्ञानहरू तिनीहरू चाहिँ एकदम प्रयोग कम हुँदै गएको पाइन्छ, अहिले पछिल्लो समयमा खासै प्रयोग गरेको पनि देखिँदैन, त्यसलाई चाहिँ हाम्रो सरकारी निकाय, हाम्रो विशेष गरी पालिकाहरू अथवा हाम्रो निकायहरूबाट प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने सम्भावना कतिको रहन्छ? ती
3: सम्भावना त प्रशस्तै छ र वास्तवमा विकल्प पनि छैन, होइन, किनभने प्रकृति मैत्री र दिगो चाहिँ उपाय नै त्यही हो, होइन, अरू हिसाबले छेकेर त्यति पहिरो छेकिँदैन जति प्राकृतिक हिसाबले हामीले खोल्साहरूमा पाखोमा संरक्षण गरेर जति जोगाउन सकिन्छ। र अर्को अझ स्थानीय तहले जुन भन्नुभयो खेती प्रविधि, सिँचाइको प्रविधि, होइन, चरीचरण, यसको व्यवस्थापन गर्ने हो भने धेरै राम्रो हुन्छ।
4: पहिरो नियन्त्रणका लागि चाहिँ जस्तो कुनै ठाउँमा पहिरो सामान्य रूपमा जान थालेको छ, भोलि कतै ठूलो गइहाल्छ कि भन्ने जोखिम भयो भने त्यहाँ केही संरचनाहरू बनाउन सकिन्छ, तिनीहरूको प्रभावकारिता कतिको रहन्छ?
3: यो पहिरोको एउटा अचम्मको प्रकृति हुन्छ हजुरको, सानोमा रोकियो भने यो रोक्न सकिन्छ, बल भयो पहिरो भयो यिनीहरू सानो छ भने यिनीहरूलाई रोक्न सकिन्छ, निकै ठूलो भएपछि यिनीहरूलाई रोक्न गाह्रो हुन्छ र ठूलो पहिरो रोक्नलाई निकै ठूलो संरचनाको आवश्यकता पर्छ। त्यसैले पहिरो रोक्न नसकिने कुरा छैन, रोक्न सकिन्छ। कतिपय अलि ठूलो प्राकृतिक कारणले गएका जस्तो भूकम्पको कारणले धेरै भिरालो भएको हुनाले पर्वत नै खसिरहेका कुराहरू छ, त्यस्तोलाई चाहिँ अब अहिलेको प्रविधिले पनि अब गाह्रै हुन्छ होइन। नत्र अरू पहिरो रोक्न सकिन्छ तर यो जमिनको बनोटमा चाहिँ भर पर्छ। त्यसैले यसको प्राविधिक मूल्याङ्कन गरेर के गर्दाखेरि रोक्न सकिन्छ, सबैभन्दा न्यूनतम खर्चमा रोक्न सकिने प्रविधि के हुन्छ, त्यो चाहिँ प्राविधिक मूल्याङ्कन गर्न जरुरी हुन्छ।
4: यो पहिरोको नियन्त्रणकै कुरा गर्दाखेरि चाहिँ पहिरोलाई विशेष गरी सतहमा जाने र सतहभित्रैबाट जाने पनि भन्ने गरेका छन्, छुट्याउनु कतिको जरुरी हुन्छ र छुट्याउन सकिन्छ सामान्य रूपमा?
3: यो एकदमै महत्वपूर्ण छ किन जगैदेखि जाने होइन त्यसको बेड रक नै जाने जुन पहिरोहरू छ त्यो चाहिँ बाहिरी सतहका काम गरेर रोक्न सकिने अवस्था हुँदैन। कहिलेकाहीँ बाँसहरू लगायो भने पहिरो रोकिन्छ भन्छौं, तर कुनै कुनै पहिरोले त सिङ्गो बाँसको गाडी बोकिरहेको हुन्छ। वन जंगलको संरक्षण गर्यो भने पहिरो जाँदैन भन्छौं हामीले, तर वन नै सबभन्दा बढी बोकेर झरेको त्यही ठूल्ठूला रूखले भारी भएर फेरि झरेको अवस्था पनि छ। त्यसैले यो जमिनको बनोट भिरालोपना त्यहाँ अघि हामीले भन्यौं पानीको निकासमा भर पर्छ, जुन कुरा स्थानीय स्तरमा पाका मान्छेहरूको अनुभव होइन अरू प्राविधिक अध्ययन अनुसन्धानबाट यो निर्कुल गर्न सकिने कुरा हो।
4: अघि तपाईँले पनि जोडिहाल्नुभयो हाम्रो त केही घण्टा अथवा केही समयको दूरीमा नै हाम्रो भूगोल फरक फरक छ, धेरै ठाउँमा भूगोल अनुसार गर्नुपर्छ भनेर, सबै भूगोलको हामीले त्यसरी छुट्टा छुट्टै अध्ययन गर्नु कतिको सम्भव छ, गरेर त्यहाँनिर के गर्न सकिन्छ भन्ने कुरा गर्न सक्छौँ कि सक्दैनौँ? हामीले
3: सम्भव छ कि छैन भनेर त प्रश्न नै नबनाऊ भन्छु म, किनभने हाम्रो जमिन यो छ भनेपछि त अध्ययन त गर्नै पर्यो नि त। र यो भूगर्भ विभाग जुन छ खानी तथा भूगर्भ विभाग त्यहाँको एउटा पहिरो शाखा छ, उहाँहरूले पहिरोको जोखिमहरू अध्ययन गरेर नक्साङ्कन गरेर त्यसलाई नक्सा राख्ने कामहरू सुरु गर्नुभएको पाइन्छ। अब त्यो देशभरिको हुनु पर्यो कि होइन, नमुना गरेर मात्रै भएन, देशभरिको गर्नु पर्यो, नगरी विकल्प भएन नि, किनभने पहिरो
4: पालिका मात्रै नभएर ओडा अथवा ओडाबाट पनि टोलसम्म नै गर्नुपर्ने छैन हाम्रो भूगोल हेर्दा चाहिँ?
3: एकदमै सर, यो त एकदमै विस्तृतमा गर्नुपर्छ, यो त जति विस्तृतमा गर्यो त्यति बढी आवश्यकता हुन्छ र ससाना खोल्साहरू तिनको निकासले पहिरोमा धेरै योगदान गर्ने भएको हुनाले यो ससाना माइक्रो वाटर सेड माइक्रो क्याचमेन्ट भन्छ त्यसलाई हेर्नुपर्ने हुन्छ।
4: पानी र पर्वत विशेष बदलिलो नेपालमा अहिले हामी बाढ़ी पहिरोको कारण रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा पहिरो लगायत मनसूनजन्य विपद व्यवस्थापनका जानकार दिनानाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
6: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
5: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
5: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
6: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
5: कार्यक्रम सड़क र सवारी।
7: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्य क्रिया सेवा,
8: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
9: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
10: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाऊ।
8: प्राविधिक शिक्षा आजको आवश्यकता,
9: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
8: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
9: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
8: फोन 01-5221-5100 97418-2096,
9: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बाढ़ी पहिरोको कारण रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा पहिरो लगायत मनसूनजन्य विपद व्यवस्थापनका जानकार दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। पहिरोको रोकथाम र व्यवस्थापनकै सन्दर्भमा बायो इन्जिनियरिङका कुराहरू धेरै भइरहेका छन्। चर्चा अनुसार यसले पहिरो रोकथाममा भूमिका चाहिँ कतिको खेल्छ?
2: हो, पहिरोलाई बायो इन्जिनियरिङले मात्रै रोक्छ भन्न सकिँदैन, टेवा पर्खालहरू आवश्यक पर्छ होइन। त्यही भएर पहिरोको साइज अनुसार, त्यसको प्रकृति अनुसार, अब ससाना पहिरो, कम स्लोपको पहिरोलाई चाहिँ बायो इन्जिनियरिङले पनि थाम्छ। धेरै ठूलो पहिरो छन् भने, जस्तो कृष्णवीर जुरे जुन ठूलो पहिरो देख्नुभयो, बाजुराका पहिरोहरू भयो होइन, त्यसपछि बजाङका पहिरोहरू छन्, यिनीहरूलाई अब सामान्य, अघि यहाँले भन्नुभयो नि, सतही पहिरो र गहिरो पहिरो, गहिरो पहिरोलाई बायो इन्जिनियरिङ मात्रै रोक्न सक्दैन। तर एउटा सत्य कुरा के हो भने, स्ट्रक्चर संरचना बनाई, भौतिक संरचना बनाएर रोकिसकेपछि पनि बायो इन्जिनियरिङ आवश्यक छ। हजुरले कृष्णवीरमा देख्नुभयो होला होइन, त्यहाँ रोकिसकेपछि पनि हामीले ठूल्ठूलो संरचना बनाएर पहिरो रोक्यो सरकारले, त्यसपछि पनि त्यहाँ बायो इन्जिनियरिङ त गरेको छ। त्यो भएर बायो इन्जिनियरिङ टाइम लाग्छ र दिगो हुन्छ, भौतिक संरचनाहरू छिटो बन्छ र त्यसको सीमित आयु हुन्छ। निश्चित समयपछि भौतिक संरचनाको आयु सकिन्छ र प्रकृतिले नै फेरि मजबुत हुनुपर्ने हुन्छ कि, त्यो अवस्था हो। त्यही भएर त्यहाँ ब्यालेन्स छ।
1: कृष्णवीरको जस्तै उदाहरण दिँदाखेरि अरू ठाउँमा पनि त्यो किसिमको लगानी अथवा खर्च गर्नु कतिको आवश्यक देखिन्छ अहिलेको रूपमा हेर्दै गर्दा? हाम्रो भूगोललाई हेर्दाखेरि
2: यस्तो छ, जहाँ सड़क छ, सिंचाई छ होइन, जहाँ हाम्रो आधारभूत आवश्यकताका आवागमनका संरचनाहरूलाई नै प्रभाव पार्ने गरी पहिरो जान्छ, त्यहाँ त लगानी गर्नै पर्यो। जसरी पनि बाटो निकासहरू त चाहियो होइन, तर अन्यत्र अब जहाँ चाहिँ त्यो पहिरोलाई त्यसै छोडिदिँदा ठिकै, जमिन कुनै ठाउँमा गएर ब्यालेन्स त हुन्छ आफै होइन, त्यही भएर त्यसमा लगानी गर्नुभन्दा त्यसलाई छोडिदिँदा नै आर्थिक सामाजिक फाइदा छ, वातावरणीय हिसाबले पनि लगानी गर्नुको खासै औचित्य छैन भने कहिलेकाहीँ प्राकृतिक रूपमा त्यो आफै सन्तुलनमा आउन दिनु पनि ठिकै हुन्छ। किनभने देशभरि हिमालमा जति पहिरो छन् अब त्यहाँ गएर त सबै रोक्न सकिने अवस्था भएन, कतिपय नदी किनारका खोचहरूमा त्यहाँ पहिरो रोकेर के अर्थ भयो?
1: कालान्तरमा गइरहेको पहिरो पनि फेरि प्राकृतिक रूपमा त्यसमा रोकिने सम्भावना त रहन्छ नि होइन, फेरि
2: रोकिन्छ, कुनै समयमा गएर त्यो रोकिन्छ, त्यहाँ बिरुवाहरू आउँछ। हाम्रा धेरै बस्तीहरू पहिरोले थुपारेका ठाउँमा छन्, बस्ती योग्य हुन्छ, मान्छेहरू त्यहाँ बस्छन्, त्यसपछि फेरि कुनै समय फेरि नै पहिरो उत्पत्ति हुन्छ, यो चक्र प्राकृतिक चक्र त हुन्छ।
1: हामीले अघि चर्चा गरौँ व्यक्तिगत सामुदायिक रूपमा कसले के गर्न सक्छ भन्ने विषयमा, के गर्न सक्छ भन्ने भन्दा नि जिम्मेवारी कसको भन्नेतिर गयो भने चाहिँ हाम्रो नियम कानूनहरूले यो जिम्मेवारी तोकेको छैन, कसले गर्छ साँच्चै पहिरो नियन्त्रण काम गर्नुपर्ने चाहिँ कसले हो?
2: एकदमै जटिल छ हाम्रो, किनभने प्रष्ट भनिएको छैन होइन। यदि हजुरको मेरो कारणले गर्दाखेरि पहिरो गयो भने हामी जवाफदेही हुनुपर्छ भन्ने त्यस्तो टड्कारो कानूनी व्यवस्था पनि छैन होइन, प्रकृतिको दोहन गर्नु हुँदैन, पहिरो जान दिनु हुँदैन भन्ने हिसाबले अब एक खालको निर्देशनहरू छ। तर त्यो गर्यो भने के हो नि भनेर कानून बनेको लागू भएको अवस्था नभए हुनाले, व्यक्तिगत होला अथवा कुनै कम्पनीको कुरा होला होइन, त्यो चाहिँ त्यति देखिँदैन। अहिले हेर्दाखेरि व्यवहारमा कस्तो देखियो भन्नुहुन्छ भने, जलविद्युत आयोजनाको कारणबाट पहिरो गयो भने, अब इभन जलविद्युत आयोजना छ त्यो क्षेत्रमा, तर पहिरोको चाहिँ प्राकृतिक कारणले गएको भए पनि यो जलविद्युतको कारणले पहिरो गयो भनेर अलिक बढी जलविद्युत आयोजनाको क्षेत्रमा चाहिँ चासो भएको, जलविद्युत आयोजनाबाट चाहिँ क्षतिपूर्ति माग्ने के गर्नेसँग काम भएको देखिन्छ होइन व्यवहारमा। तर जुन स्थानीय सरकार अथवा प्रदेश संघको सरकारको तर्फबाट बाटो खन्दाखेरि गएका पहिरा छन्, त्यहाँ त्यसको जवाफदेही पटक्कै देखिँदैन, यो खालको अवस्था चाहिँ छ। त्यसैले नियम कानून त्यति बलियो प्रष्ट छ जस्तो मलाई लाग्दैन, तर अब नीतिहरू चाहिँ छन् होइन, भू संरक्षण नीति छ जसको प्रमुख मकसद उद्देश्य भनेको चाहिँ बाढ़ी पहिरोहरूलाई कम गर्नु भन्ने हो होइन, कानूनहरू पनि त्यो खालको छ। तर तपाईँले कानून तोड्नुभयो भने कारवाही छैन कि,
1: जस्तो अघि हामीले चर्चा गरिहालौँ, खानी तथा भूगर्भ विभागले चाहिँ नक्साङ्कन गर्ने अथवा जोखिम पहिचान गर्ने, अध्ययन गर्ने काम त गरेको छ, तर नियन्त्रणकै लागि भनेर तोकिएका संयन्त्रहरू चाहिँ कतिको प्रष्ट देखिन्छ हाम्रा सरकारी संयन्त्रहरू चाहिँ?
2: यो गाह्रो छ। अब अहिले संघीय संरचनामा पछि पनि कुरा गरौँला, कहाँ कस्तो काम गर्ने जनशक्ति हुनुपर्ने हो, होइन कसलाई बढी बजेट दिनुपर्ने हो, अब यो खालको एउटा प्रष्टता देखिँदैन। संघमा हेर्नुभयो भने खानी तथा भूगर्भ विभागमा पनि पहिरो सम्बन्धी काम गर्ने शाखाहरू छन्, जनशक्ति छन्। त्यसपछि जलस्रोत तथा सिंचाई विभागमा पनि छन्। पहिला चाहिँ जल उत्पन्न प्रकोप नियन्त्रण विभाग थियो, होइन, अहिले मर्ज भएर त्यहाँ छ, त्यहाँ पनि जनशक्ति छ। वन मन्त्रालय अन्तर्गत वन तथा भू संरक्षण विभाग छ, त्यहाँ पनि महाशाखा छ संघमा। अब सड़कमा पनि पहिरो हेर्ने शाखा महाशाखाहरू छन्, जनशक्ति छ, होइन। अब यिनीहरूको एक एक गरेर हेर्दा चाहिँ हो त्यहाँ मान्छे चाहिन्छ भन्ने जस्तो देखिन्छ, तर उहाँहरूले के भयो त उपलब्धि भनेर हेऱ्यो भने पहिरो कम भएका त छैन। यसरी पहिरो कम हुन्छ भनेर कहीँ नमूना भएको र त्यसको चाहिँ त्यो नमूना अनुसार चाहिँ त्यसको विस्तार भएको त्यस्तो पनि छैन, होइन। त्यो अब केही नमूनाहरू पहिला सिर्जना भएका थिए त्यो पनि निरन्तरता भएको छैन, त्यसैले चाहिँ अहिले एकदमै असामञ्जस्यताको अवस्था देखिन्छ, होइन, संघमा। अब प्रदेशमा त्यो खालको त्यहाँको वन मन्त्रालय अन्तर्गत केही विभागहरू छन्, त्यसपछि कार्यालयहरू छन्, होइन, अब उनीहरूको काममा पनि अन्यलता नै बढी देखिन्छ। स्थानीय तहमा संविधानले स्थानीय तहलाई जलाधार संरक्षण, खानी संरक्षण, खनिज पदार्थको संरक्षण भनेर एकल जिम्मेवारी पनि दिएको छ, भले अरू दुईटा तहको पनि जिम्मेवारी छ तर स्थानीय तहलाई चाहिँ एकल अधिकार छ, अग्राधिकार छ भनौँ न। तर त्यहाँ जनशक्ति पनि छैन, बजेट पनि छैन, मतलब पनि छैन। यस्तो खालको यो भोलिचालीको भाषामा लठभद्र अवस्था भन्छ नि, त्यस्तो अवस्था छ कि।
1: हामीले रोकथामको कुरा गर्दाखेरि कतिपय संयन्त्रको प्रश्न नहुँदा नहुँदै पनि विभिन्न निकायबाट यो तारचाली वितरण भनेर एकदमै धेरै खर्च गरेको पाइन्छ। पहिले पहिले जिल्ला विकास समिति उहाँ त अत्याधिकै थियो, अहिले पनि विभिन्न निकायबाट गएको पाइन्छ, जता पनि पहिरो गयो भनेपछि अलिकति जाली पठाइदियो, यो चाहिँ कतिको प्रभावकारी पाइन्छ अहिले?
2: यस्तो छ, अब राम्ररी लगाएकोमा त्यसलाई इन्जिनियरिङ हिसाबमा सर्वे गरेर यहाँ तारजाली लगाउँदा उपयुक्त कि हुन्छ कि हुन्न, यो तारजाली लगाउनु पर्ने ठाउँ हो कि होइन त्यो ख्याल गरेर लगाएको भए हुन्थ्यो। यहाँ त पहिरो गयो, माग आयो, अब के गर्नु त भन्दा 100 तारजाली मायो अनि 10 दिएर पठायो, उसले 10 तारजाली लगाएर कहाँ लगाउँछ? किनभने तारजाली कस्तो भने हजुरको, राम्रोसँग लगाइयो भने त्यसले थाम्छ, राम्रोसँग लगाइएन भने त्यही पहिरोको कारण हुन्छ।
1: त्यसलाई पनि एकदम प्राविधिक रूपमा मिलाउनु,
2: प्राविधिक रूपमा मिलाउनु पर्यो, होइन। र तारजाली लाइयो भनेर मात्रै भएन, अघि मैले हामीले कुरा गऱ्यौँ नि, तारजाली सँगसँगै बायो इन्जिनियरिङको काम पनि हुन जरुरी छ, होइन, त्यो त हुँदैन। अनि कहीँ कहीँ त कस्तो देखिन्छ भने तारजाली लाउने नहुने ठाउँमा तारजाली लगाउनु भएको छ, त्यो तारजाली त्यहाँ लिएर जाँदा जुन खर्च छ त्यो पनि अत्यधिक अचाक्ली खर्च छ, अनि कहीँ त्यो तारजालीमा भर्ने ढुङ्गा भर्नलाई कहीँ खन्नुहुन्छ जहाँ पहिरो सिर्जना हुन्छ फेरि, र तारजालीमा ढुङ्गा भर्दा तपाईँले मिलाएर भर्नुभयो भने पो त्यसले लोड थाम्छ, तर त्यो तारजालीमा ढुङ्गा भर्दा मिलाउन जानु भएन भने चाहिँ त्यही तारजाली पहिरो भएर बग्छ। धेरै ठाउँ हेर्नु होला तारजाली नै लोकतेर बगेको देखिन्छ, त्यो भएर तारजाली फेसन जस्तो भयो, तारजाली कार्यकर्तालाई थुम्थुम्याउने जस्तो काम भयो। तारजाली लाउनै हुन्न भनेको पटक्कै होइन, चाहिन्छ, तारजाली महत्वपूर्ण प्रविधि पनि हो, तर तारजाली लगाउँदा ख्याल गर्नुपर्ने कुरा यो त्यहाँ उपयुक्त छ कि छैन भनेर निर्ल गर्न जरुरी छ, र तारजालीको आयु हुन्छ, 15-20 वर्षपछि तारजाली बुढो होला, त्यतिखेर जमिन आफै मजबुत हुने वातावरण बनाइदिनु पर्यो नि, त्यो भएन भने त भएन। त्यही भएर अहिले हामीले तारजालीमा गरेको जुन हजुरले भन्नुभयो फेसनको तारजाली
1: काल्टुली रूपमा
2: पठाइ रूपमा तपाईँ 100 तारजाली माग्न जानुहुन्छ, अब दिएन भने अर्कोचोटि होइन
1: के
2: हुन्छ, चुनाव आउला के होला, 10 चाहिँ अहिले धेरै पठाइदिउँ न भन्ने खालको ढंगले जुन तारजाली गरिरहेका छौँ यो चाहिँ हाम्रो दुरुपयोग हो।
1: यही तारजालीकै व्यवस्थापन भनौँ अथवा अघि हामीले नियम कानूनहरू अलिक प्रष्ट छैनन् अनि हाम्रो संयन्त्रहरू पनि प्रष्ट छैनन् भन्ने कुराकानी गरौँ, ती कुरा सबैलाई जोड्दाखेरि हाम्रो संघीय संरचना अनुसारका सरकारहरूको जिम्मेवारी समन्वय चाहिँ कतिको पाउनुहुन्छ, विशेष गरी समन्वयको कुरालाई हामीले जोड्दै गर्दाखेरि?
2: यो हजुरको सबैभन्दा बढी व्यवस्था गरिएको क्षेत्र पहिरो हो जस्तो लाग्छ मलाई, र तीनै तहको जिम्मेवारी तोकेको छ संविधानले। संघले चाहिँ भू उपयोग सम्बन्धी नीति बनाउने, संरक्षणका नीति कानूनहरू बनाउने कुराहरू संघको जिम्मेवारीमा छ, त्यसपछि प्रदेशको पनि भू उपयोग योजना बनाउने लागू गर्ने जिम्मेवारी छ। स्थानीय तहको त मैले अघि नै भने भू संरक्षण खानी संरक्षण उसको योजना छ, तर स्थानीय तहको बढी इन्ट्रेस्ट केमा छ, गिटी बालुवा उत्खननमा छ। त्यही भएर त्यहाँबाट स्रोतको दोहन गर्न त्यहाँबाट एक खालको आमदानी गर्न सबै तहको इन्ट्रेस्ट छ। त्यसको संरक्षण गर्न त्यहाँबाट आउने जुन प्रतिकूल प्रभावहरू जुन पर्नेवाला छ त्यसलाई कम गर्न कसैको चासो भएको अवस्था छैन। र यसको अर्को कारक के छ भन्नुहुन्छ भने अब प्राकृतिक पहिरोहरू र मानव सिर्जित पहिरोहरूको व्यवस्थापनमा यसको हजुरको सीमाङ्कन भएन। कस्तो भएको भए राम्रो हुन्थ्यो भने प्राकृतिक पहिरो चाहिँ साना स्तरका पहिरो स्थानीय तहले व्यवस्थापन गर्ने, नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, जुन चाहिँ प्राकृतिक प्रविधिहरू प्रयोग गरेर बायो इन्जिनियरिङ विधिबाट स्थानीय रैथाने जुन प्रविधिहरू छन् अघि मैले पोखरी भने भल काट्ने भने होइन यी कुराहरूबाट चाहिँ उपयोग गर्न सकिन्थ्यो जुन स्थानीय तहले गर्न सक्थ्यो। त्योभन्दा ठूला मझौला स्तरका पहिरोहरू छन् भने त्यसलाई प्रदेशले लगानी गर्नु पर्ला, त्यसमा स्थानीय तहको केही भूमिका हुन्छ होला, प्रदेशले नेतृत्व गर्नुपर्ने, व्यवस्थापन गर्ने, नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, जुन चाहिँ प्राकृतिक प्रविधिहरू प्रयोग गरेर बायो इन्जिनियरिङ विधिबाट स्थानीय रैथाने जुन

0: र ठूला पहिरोहरू छन् भने त्यो चाहिँ संघले नेतृत्व गर्ने ठूलो बजेट चाहिएला, ठूलो प्रविधि चाहिएला, धेरै ठूला इक्विपमेन्ट प्रयोग गर्नु पर्ला, त्यो स्थानीय तहमा नहोला। यसरी बाँडफाँड गरेर काम गर्यो भने प्राकृतिक पहिरो नियन्त्रणमा सहज हुन्थ्यो, अब त्यो छैन। र अर्को एकदमै जवाफदेही के हुनु पर्यो भने यदि कुनै निकायले जस्तो निकायगत जिम्मेवारी हुनु पर्यो कि र जवाफदेही त हुनु पर्यो। यदि सड़क विभागले सड़क बनाउँदा पहिरो गएको छ भने त्यसको नियन्त्रण गर्ने, त्यसको न्यूनीकरण गर्ने जिम्मेवारी त सड़क विभागको हुनु पर्यो र सड़क विभागले अथवा कुनै जल विद्युत आयोजनाले त्यहाँ विकास काम गर्छ भने त्यसमा हुने पहिरोको जोखिम अथवा अरू कुनै पनि प्रकोपको जोखिम उसले ध्यान दिनु पर्यो, किनभने उसको लगानी जोखिममा छ नि त। र एउटा त्यो पक्ष भयो, अर्को त्यसको कारणले जुन जोखिम हुन्छ त्यसको न्यूनीकरण पनि उसैले गर्नु पर्यो। अब यहाँ एउटाले बाटो खन्यो, अर्कोले गएर त्यहाँ पहिरो नियन्त्रण गर्ने भन्ने कुरा त मिल्दैन नि त। त्यसो भएर जसको कारणबाट पहिरोको सिर्जना हुन्छ त्यो न्यूनीकरण गर्न उसैलाई जवाफदेही बनायो भने सजग हुन्थ्यो, उसले जथाबाजी गर्थ्यो।
1: कतिको स्पष्ट छ हामीले पहिरोको कारणमा सड़क खन्नु अथवा संरचना बनाउनु अथवा प्राकृतिक सम्पदाको उत्खननको कुरा, त्यसबाट चाहिँ पहिरो आउन सक्छ है, तैं जिम्मेवार हुनुपर्छ भनेर बाँध्ने खालको नियम कानून चाहिँ कतिको छ?
0: जिम्मेवार हुनुपर्छ भन्ने सामान्य अण्डरस्ट्यान्डिङ रह्यो होइन, जस्तो सड़क विभागले पनि आफूले जुन सड़क बनाउँछ त्यहाँको पहिरो उसैले होइन बजेट छुट्याउँछ काम गर्छ त्यो हो। तर जुन जवाफदेहिताको कुरा छ नि होइन, डोजरे बाटो भनेको छ नि, अब जवाफदेही त रहेन कि होइन, त्यो जवाफदेही त चाहिँ सीमाङ्कन हुन र कडाईका साथ पालना गर्न जरुरी छ। त्यो भयो भने हजुरको ईआईए भन्छ नि वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा त्यतिखेर चाहिँ यो विपद जोखिम पनि मूल्याङ्कन गर्थ्यो होला, त्यहाँबाट एलाइनमेन्ट गर्दा त्यो ढंगको संरचना बनाउँदाखेरि सबै कुरा भत्केर जान्छ, प्रकोप जोखिन्छ, यो लगानी पुरै ध्वस्त हुन्छ भने खालको आउटपुट आयो, त्यो जानकारी आयो भने उसले त्यहाँ गर्दैनथ्यो होला अथवा फरक ढंगले गर्थ्यो, गर्नु पर्थ्यो नि त, त्यो छैन।
1: हामीले यी सबै कुराकानी गरेर हेर्दै गर्दाखेरि नेपालमा पहिरोको जोखिम न्यूनीकरण अथवा पहिरोको रोकथाम, क्षति कम गराउने यो कुरामा चाहिँ उच्च स्तरीय तहबाट नै ऐन कानून बनाउनेदेखि त्यसको समन्वय गर्नु चाहिँ अहिले एकदमै आवश्यक देखिएको रहेछ।
0: असाध्यै ढिलो भइरहेछ कि सर, पहिरो यति धेरै रहेका छन् कि होइन, र त्यो पहिरो त्यो पहिरो मात्रै होइन सर, त्यसले हाम्रो समग्रमा हाम्रो स्रोत नै बगेर गइरहेको छ नि। वर्षेनी धमिरो बगेर जाने खोलाले कति माटो लयो होला, यसो विचार गर्नु न। त्यसो भएको हुनाले यसको कति अरबमा यो नोक्सान भएको छ भनेर त्यो त्यसरी आर्थिक मूल्याङ्कन नै भएको छैन कि, त्यसले गर्दा पनि यसप्रतिको चासो कम भएको अवस्था हो होइन। यदि हजुरले डीआरआर पोर्टलको डेटाहरू हेर्नुहुन्छ भने अब त्यहाँ मृत्यु भएको अथवा कसैको घर वस्तु क्षति भएको पहिरोहरू मात्रै त्यहाँ रेकर्ड हुन्छ, तर त्यो बाहेकको पहिरोले पनि क्षति त गर्छ नि। पहिरो त आफैमा क्षति हो नि, माटो सरेर जानु त आफैमा क्षति हो, त्यसको मूल्याङ्कनै भएको छैन कि, र हाम्रो रियलाइजेसनै भएन।
1: जुन ठाउँमा जोखिममा रहेका परिवारहरू छन् उनीहरूले चाहिँ आफ्नो सुरक्षाको लागि कति कुराहरू ख्याल गर्नुपर्छ, विशेष गरी यो मनसुनी सिजनमा चाहिँ?
0: यो त असाध्यै महत्वपूर्ण कुरा छ होइन, र जहाँ जोखिममा छ उहाँहरू अब सकेसम्म भन्नु पर्यो होइन, कहिलेकाहीँ अब विकल्पै नभएको अवस्था छ। कतिपय ठाउँमा उहाँहरू बाहिर जान खोज्दा सुरक्षित ठाउँमा जान्छु भन्दा पनि उपाय नभएर मर्नु परेको अवस्था छ, त्यही भएर हामीले अब सुरक्षित ठाउँमा गएर बस्नुपर्छ भनेर अर्तिदिएर मात्रै अब नहुने अवस्था छ। तर जहाँ मान्छेहरू जोखिममा हुनुहुन्छ उहाँहरूलाई सुरक्षित ठाउँमा जाने, सुरक्षित ठाउँमा जाने उपाय छैन भने सरकारले राज्यले सुरक्षित ठाउँमा लगेर राख्ने उपाय गर्नुपर्छ। कहीँ कहीँ स्थानीय तहहरूले जस्तो सिन्धुपाल्चोको भोटेकोसी मा र बाह्र विषयमा हो क्यारे, दुई महिना तपाईँहरू बरू अन्त बस्नुहोस् भनेर उहाँहरूलाई डेरा भाडा सहयोग गरेर पनि सुरक्षित ठाउँमा पठाएको थियो। अब तर त्यो वर्षैभरि वर्षेनी गर्न सकिँदैन। उपाय चाहिँ पहिरो गइसकेपछि, पहिरो झर्न थालेपछि भाग्ने समय हजुरको निकै कम हुन्छ, त्यही भएर बर्खामा हजुर सुरक्षित ठाउँमा गएर बस्नु नै।
1: त्यसै गरी बाढी पहिरोको पूर्व सूचना प्रणालीको क्षेत्रमा कार्यरत हुनुहुन्छ, हामीले बाढीलाई छाड्यौँ भने बाढीमा चाहिँ पूर्व सूचना अहिले पनि प्रभावकारी रूपमा भएको देखिन्छ। कतिपय बेलामा बाढी माथिबाट आउँदै गएर तलका मानिसहरू भागेर ज्यान बचाएका मेलम्ची लगायत धेरै ठाउँमा उदाहरणहरू हामीले पाउन सक्छौँ। यो पहिरोमा चाहिँ पूर्व सूचना प्रणाली कतिको हुन सक्ला?
0: अघि भने अब सैद्धान्तिक रूपमा चाहिँ सम्भव छ होइन, अब व्यावहारिक रूपमा चाहिँ हजुरले संकेत हेर्ने हो र संकेत थाहा पाएपछि त्यो पहिरो नजर्दै

0: हिँड्न हिँड्दै तपाईँ त्यहाँबाट हिँड्नु पर्यो. अरू धेरै अब होइन यति सेकेन्ड टाइम हुन्छ यस्तो यस्तो हुन त भूकम्पको पनि यति सेकेन्ड अगाडि थाहा पाउन सकिन्छ भन्ने छ नि, तर त्यो कतिको व्यवहारिक छ भन्ने कुरा हो होइन. त्यसैले पहिलोमा म त त्यही भन्छु होइन, तपाईँले केही संकेत पाउनुभयो, एउटा त जोखिममा हुनुहुन्छ भने तपाईँ सुरक्षित ठाउँमै बस्नुहोस् पहिलेदेखि. दोस्रो अघि हजुरले भने जस्तो बर्खामा त्यहाँ नबस्नुहोस्, अब बर्खामा पनि तपाईँ जान सक्नुहुन्न भने संकेत देख्न साथ तपाईँ सर्नु फेरि फर्केर त्यहाँ नजानुहोस्, सुरक्षित जबसम्म महसुस हुँदैन त्यहाँ नजानुहोस्.
1: पहिलो गइरहेको बेला अथवा त्यो गएकै बेलामा चाहिँ गर्नै पर्ने र गर्न नहुने काम चाहिँ के हुन्छ जसले चाहिँ हाम्रो अलिकति भयो नि जनधन बचा.
0: यस्तो छ, तपाईँ उता कहिले काहीँ कस्तो हुन्छ नि उद्धारमा जाँदा दुर्घटना भएको अवस्था छ होइन. उद्धारमा जाँदाखेरि सेफ्टी इक्विपमेन्टहरू राम्ररी राखेर माथिबाट पहिरो झरिरहेको छ कि छैन त्यो ख्याल गरेर जान जरुरी हुन्छ. र यदि तपाईँ उद्धारमा जाँदै हुनुहुन्छ भने तपाईँले केही न केही तालिम प्राप्त भएको जानुपर्ने हुन्छ र यो तालिम लिन पनि जरुरी छ होइन. किनभने जोखिम कसलाई पर्छ थाहै हुँदैन. हाम्रो सुरक्षाकर्मीहरू विशेष गरेर नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेनामा यो खालको तालिम भइरहेको पाइन्छ होइन. उहाँहरूको अलिकति समुदाय केन्द्रित कार्यक्रम पनि छन्, त्यसो भएर नजिकको सुरक्षाकर्मी सुरक्षा निकायहरूको क्याम्पमा सम्पर्क गरेर उहाँहरूसँग तालिम लिने कुराहरू गर्न सकिन्छ. अब पहिरो गइरहेको बेला त जति सकिन्छ छिटो त्यहाँबाट भाग्ने हो र त्यहाँ नजाने हो होइन, अरू अरू भन्नै सकिँदैन. अब कहिले काहीँ पहिरो गइरहेछ झरिरहेछ भने चाहिँ पहिरोभन्दा माथिबाट भल तर्काइदिँदा त्यो पहिरो घट्छ बढ्दैन होइन. माथि पहिरो बढ झरिसकेको रोक्ने भन्ने होइन, पहिरो गइरहेको ठाउँमा माथि भल तर्काउँदाखेरि पहिरो कम भएको अर्को वर्ष नझरेको कुराहरू देखिन्छ. र अर्को ससाना पहिरोलाई चाहिँ टेवा पर्खाल लाएर रोक्न सकिन्छ. धेरै जसो हामीले सड़कमा देखिरहेको हुन्छ पहिरो गएको हुन्छ तत्कालै टेवा पर्खाल लाउँछ रोकिन्छ र बाटो सुचारू हुन्छ. त्यो भएर अर्को चाहिँ टेवा पर्खाल छ.
1: यिनै कुरालाई हेर्दै गर्दा विशेष गरी बर्खायाममा हाम्रो पहिरो आउने भनेको पानी परेपछि नै हो. बर्खायाममा चाहिँ विशेष सचेतना अपनाउनु पर्ने कुराहरू चाहिँ के हुन सक्छ?
0: यसमा हजुरले वर्षाको बेला एउटा बर्खाको पूर्वानुमानमा होइन मौसम पूर्वानुमानको सूचनामा एकदमै ध्यान दिनु पर्यो होइन. अब यो अलिक कम मिल्ला तर कालो र बाघको जस्तो भनेर भएन होइन. आज मिलेन भोलि मिलेन अब मिल्दैन होला भन्नु भएन, कुनै दिन त मिल्छ नि त.
1: त्यो पछिसम्म अलिक मिल्न थालेको
0: मिल्न पनि थालेको छ होइन, धेरै मिल्न थालेको छ. त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा त मौसम पूर्वानुमानमा हजुरहरूले पनि मौसम पूर्वानुमानको समाचार दिनुहुन्छ, धेरै रेडियो टेलिभिजन संचार माध्यममा मौसम पूर्वानुमान आउँछ होइन. जल तथा मौसम विज्ञान विभागले विभिन्न माध्यमबाट यो प्रसारण गर्छ, यसमा ध्यान दिनु पर्यो. साँझ बिहान दुवैचोटि कति पानी पर्ने सम्भावना छ के छ ध्यान दिनु पर्यो. र अर्को एउटा नम्बर छ जसमा फोन गर्दा पैसा लाग्दैन, जल तथा मौसम विज्ञान विभागमा 1155 1155 1155 यति थिचेर डायल गर्ने बित्तिकै मेसिनले तपाईँ वर्षा सम्बन्धी जानकारी हो भने 1 थिच्नुहोस्, बाढ़ी सम्बन्धी हो भने 2 थिच्नुहोस् भन्छ. अब आफूले के सोध्न परेको हो 1 थिच्नुहोस् होइन, त्यसपछि उहाँहरूले जानकारी दिनुहुन्छ. उहाँहरूलाई सोद्धाखेरि तपाईँले म फलानु जिल्लाबाट बोलेको भनेर राम्ररी सोध्नु पर्यो होइन, भरपर्दो हिसाबले सोध्नु पर्यो. यो एकदमै महत्वपूर्ण टेलिफोन हो, यसमा जथाभावी कुराहरू गर्नु भएन र यसको मोनिटरिङ भए हुन्छ. तपाईँले यदि कसैले होइन, विशेष गरेर म श्रोतागणलाई विशेष अनुरोध गर्न चाहन्छु, यसमा खेलचारी गरेर फोन गर्ने होइन, अनावश्यक रूपमा यो फोन इन्गेज गर्नुभयो भने यो कानूनी कार्यवाहीको विषय पनि हुन्छ. तर चाहिने विषयमा हजुरले यो नम्बरमा फोन गर्नु सोध्नुहोस्, म यो क्षेत्रबाट बोलेको छु, म यहाँको मान्छे हुँ, यहाँ पानी पर्ने सम्भावना कस्तो छ के छ भन्यो भने उहाँहरूले बताइदिन पनि सक्नुहुन्छ. त्यो भयो भने हजुरले पहिरो जाने बाटोबाट हिँडुल गर्नुपर्ने छ भने हजुर सतर्क हुन सक्नुहुन्छ. त्यो बाटोबाट त्यो दिन तपाईँ नहिँड्न सक्नुहुन्छ. कुनै खोल्सा छ, तर्ने पुल छैन होला, तर ठूलो पानी पर्यो भने भल बढ्छ, त्यस्तोमा तपाईँ नजान सक्नुहुन्छ. त्यो यस्तो यस्तो कुराहरू तपाईँले आफूले उपाय अपनाउन सक्नुहुन्छ. अर्को बर्खामा आफ्नो वरिपरि पहिरो जान सक्ने ठाउँ छ भने दिनदिनै त्यसको चाहिँ निगरानी गर्नु पर्यो. अघि हामीले सूचना संकेतहरू दिन्छ भन्यौं नि, त्यो संकेतहरू हेर्नु पर्यो. त्यो भयो भने थाहा हुन्छ, व्यवस्था गरियो भने त आएर चापिहाल्छ नि. त्यो महत्वपूर्ण कुरा छ. अर्को चाहिँ बर्खाको लागि, अब बर्खा लाग्यो भल काट्ने भन्ने जुन चलन थियो त्यो चाहिँ अहिले अब भल काट्नु भएको छ भने भल काटेर राम्रोसँग खोल्सामा तर्काउनुहोस् यो समय हो यति काम चाहिँ गर्न सकिन्छ
1: हामी कुराकानीको अन्त्यमा चाहिँ पुगेका छौँ नेपालमा पहिरो व्यवस्थापनको मुख्य चुनौतीहरूले हेर्दा यो बजेट जनशक्ति प्रविधि अथवा प्राविधिकहरूको व्यवस्थापन कतिको भएको पाइन्छ यसमा सरकारले कतिको लगानी गर्नुपर्ने थप लगानी
0: अब जहाँ जहाँ पनि जनशक्ति कमी छ बजेट कमी छ भन्ने चाहिँ सुनिन्छ सबै तहमा सबै कार्यालयमा यति दरबन्दी त त्यति अनुसार मान्छे छैन भन्ने यो समस्या छ त मैले एउटा के देख्छु भने भएको जनशक्ति र भएको उपलब्ध प्रविधिको पनि उपयोग भएको छैन हामीसँग जनशक्ति छ जिरो त होइन नि शून्य छैन नि जनशक्ति त छ र प्रविधि पनि छ सफल प्रविधि छन् नि तर यिनीहरूको उपयोग भएन कि जति गर्न सकिन्थ्यो उपयोगै भएन त्यो भयो र बजेट न्यून छ तर जति न्यून बजेट छ त्यसमा गर्न सकिने काम पनि त भएको छैन फेरि होइन न्यून बजेट थियो
1: केही त हुन्छ
0: यति बजेट थियो त्यतिमा यो काम गरियो जति बजेट थियो त्यति अनुसार सफल भएको छ बजेट थप चाहिने कुरा हो भन्ने खालको कहीँ उदाहरण पनि त छैन नि त्यसो भएको हुनाले यसलाई जनशक्ति भएन प्रविधि भएन बजेट भएन भन्ने चाहिँ यो एकदमै आम कुरा भयो कि यसरी भएन निर्दिष्ट हुनु पर्यो भएको बजेटबाट चाहिँ के गर्नु भयो त भएको जनशक्ति कसरी उपयोग भयो त छैन नि होइन कार्यालयहरू छन् उहाँहरू बजेट छैन भनेर कार्यालय कुरेर बस्नु भएको अवस्था छ तर स्थानीय प्रविधि प्रयोग गरेर गर्न सकिन्थ्यो होला नि उहाँहरूले जति तलब पाउनु भएको छ त्यो बराबरको त केही इनपुट दिन सक्नुहुन्थ्यो नि त होइन थप बजेट नभइकन केही गर्न सकिने भन्ने त होइन नि त्यो चाहिँ त्यो मानेमा चाहिँ म अलि निराश पाउँछु कि आफूलाई होइन त्यो देखिन्छ
1: अब कुराकानीको अन्तिम चरणमा आउँदो दिनमा चाहिँ पहिरो व्यवस्थापनको लागि नेपालले दीर्घकालीन योजनाहरू के गर्नुपर्छ जाँदै गर्दा
0: मूलत एकदमै छोटो एउटै वाक्यमा भन्नुपर्दा तहगत जिम्मेवारी निर्धारण गर्नु पर्यो जुन अघि हामीले भनौं यदि प्राकृतिक पहिरो छ भने साना पहिरा स्थानीय तहले नियन्त्रण गर्ने मझौला खालका पहिरा प्रदेशले गर्ने अब अहिले प्रदेशमा त्यो क्षमता छैन भने संघले नै गर्दा भयो होइन किन प्रदेश नयाँ छ भन्न मिल्यो र ठूलो पहिरो प्राकृतिक खालको पहिरो छ भने संघले नेतृत्व लिएर नियन्त्रण गर्ने होइन यो काम एउटा तहगत जिम्मेवारीको कुरा निर्धारण हुन जरूरी भयो सानो पहिरो केलाई भन्ने कस्तोलाई भन्ने भन्ने प्राविधिक यो वर्गीकरण गर्ने प्राविधिक आधारहरू छन् त्यसमा भूगर्भविदहरू होइन वन तथा भूसंरक्षण मन्त्रालयका अरू विभिन्न आधारहरू छन् इन्जिनियरहरूलाई थाहा छ त्यो पहिल्यै प्रकाशित कुराहरू पनि छन् त्यही अनुसार निर्धारण गरे भयो प्राविधिक विषय हो प्राविधिक रूपमा गरे भइहाल्यो होइन त्यसलाई कानूनले निर्देशित गर्ने व्यवस्थित गर्ने कुरा हो र दोस्रो महत्वपूर्ण निकायगत जवाफदेता हुनु पर्यो कि हाम्रो धेरै ठाउँमा एउटाले खनिराखेको छ अर्कोले पुरिराखेको छ नि यो व्यवस्था होइन बाटोको ढलमा पनि त्यही खालको अवस्था छ भने पहिरोमा पनि त्यही छ कि त्यो निकायगत जवाफदेता चाहिँ हाम्रोमा भएन जुन निकायले काम गर्दाखेरि त्यहाँ जोखिम ख्याल गर्नुपर्ने हो उसैले गर्नु पर्यो जुन निकायले काम गर्दा पहिरो उब्जो त्यही निकाय नै हुनु पर्यो र अब आम जनताले गर्दाखेरि पहिरोको सिर्जना भएको छ भने सम्बन्धित निकायले गर्नु पर्यो नि जस्तो खोरिया फडानी छ भने खोरिया फडानी बन्द गर्ने कुनै निकाय त जवाफदेही होला अहिले कम भयो नि नभएको छैन नि यो चितवन नवलपरासी लगायतका क्षेत्रमा म देख्छु त्यहाँ पहिरो खरिया फडानी कम भयो पहिरो पनि कम भएको छ कुनै निकायले काम गर्यो नि त र काम गरेको राम्रा कुराहरूलाई फेरि प्रचार गर्ने त्यसलाई हौसला दिने पनि गर्न जरुरी छ त्यही भएर निकायगत जवाफदेहिता एकदमै महत्वपूर्ण छ
1: हुन्छ त एकदमै महत्वपूर्ण समय दिनुभयो यो पहिरोको एकदमै जोखिम नेपालमा जोखिम भएको यो समयमा आएर विभिन्न क्षेत्रका ज्ञानहरू बाँड्नुभयो यहाँलाई उज्यालोको तर्फबाट धेरै धन्यवाद
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद मुख्य कुरा त श्रोता महानुभावहरूले यो कुरालाई गुन्नुभयो भने हामीले गरेका कुराहरू उहाँको मनसम्म पुग्यो यसलाई व्यवहारमा उतार्नुभयो र उहाँहरू सुरक्षित भइदिनु भयो भने हजुरको मेरो यो समय हाम्रो कुराकानी चाहिँ सफल भयो भन्ने ठान्छौ आम समुदायलाई यही आह्वान गर्दै रेडियो सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु
1: उहाँ हुनुहुन्थ्यो बाढ़ी पहिरो सहित मनसुन्जन्य विपदका जानकार दिननाथ भण्डारी उहाँ प्रकोप पूर्व तयारी सञ्जाल डिपिनेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतवालको विषयमा छलफल गर्छौं आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजेन्द्र बसन्त बिदा हुन्छु नमस्कार
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम र मूल्य अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, पानी पर्ने क्रम भोलिसम्म नै रहने, कान्ति लोकपथमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह। पेट्रोल डिजल र मट्टी तेल तथा खाना पकाउने ग्यासको भाव घट्यो, बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष, तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। कर्मचारीको सम्पूर्ण सरूवा प्रक्रिया अब अनलाइन केन्द्रित, आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने। अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने, जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको कार्यकारी आदेश सर्वोच्च अदालतद्वारा खारेज। र विश्वकप फुटबलमा मेक्सिको र इक्वेडर बीचको खेल चल्दै फ्रान्स र नर्वे अन्तिम 16मा। नेपाल खबरमा अब पूरा खबर। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असार 5 गते पूर्वबाट भित्रिएको मनसून यसअघि गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागसम्म विस्तार भएकोमा हिजोदेखि बाँकी सबै भागमा फैलिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा मनसून विस्तार भएको हो। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली छ। गैराती, काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भएकोमा कास्की, लमजुङ सहित मध्य क्षेत्रमा थोरै ठाउँमा ठूलो वर्षा भएको छ। बागमती सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी प्रदेशको 1-2 ठाउँमा बिहान पनि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरैजसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। यसैबीच कान्ति लोकपथ हेटौँडा काठमाडौँ सड़क खण्डमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ। आज बेलुका 5 बजेदेखि भोलि बिहान 5 बजेसम्म काठमाडौँ हेटौँडा जाने कुनै पनि प्रकारको यात्रा नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको हो। निरन्तरको वर्षा तथा पहाड़ी तथा हिमाली क्षेत्रमा पहिरो, सड़क अवरोध, गेग्रान बहाव, बाढ़ी तथा नदीमा जलसतह बढ़ने सम्भावना रहेकोले आज बेलुकापछि रातको समयमा यो सड़क खण्डमा यात्रा नगर्न प्रशासनको सूचनामा भनिएको छ। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टी तेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मट्टी तेल 192 रूपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टी तेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र मट्टी तेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँले घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रति सिलिण्डर अर्थात 14.2 किलोको 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। बजार अनुगमन कमजोर रहेको निष्कर्ष सहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढ़ेपछि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाबदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले कानूनी कार्यवाही र बजार अनुगमनलाई अग्रता दिन आदेश दिएको हो। होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गर्न निर्देशन भएको छ। जिल्लाको कार्य सम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने हुँदा कार्य सम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराइएको छ। मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख छ। केही दिन अघि गृहमन्त्री सुदन गुरूङले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएपछि तत्कालै होटललाई जरिवाना समेत गरिएको थियो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरूवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो। मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरूवा सम्बन्धी निवेदन उप्पर कुनै कार्यवाही नहुने बेहोरा सूचनामा उल्लेख छ। अब सरूवा प्रणालीलाई पारदर्शी, व्यवस्थित, छिटो छरितो र प्रविधि मैत्री बनाउने मन्त्रालयको उद्देश्य छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रूकुम पूर्वको सिस्ने गाउँपालिका 4 झाँक्री पोलीमा जीप दुर्घटना हुँदा 1 शिशुसहित 5 जना घाइते भएका छन्। हिजो बेलुका भएको दुर्घटनामा चालक सहित 5 जना घाइते भएका छन् भने अन्य 6 जना सकुशल रहेका जिल्ला ट्राफिक प्रहरीकारले रूकुम पूर्वले जनाएको छ। रूकुम कोटबाट दादिङका लागि छुटेको लु 2470 नम्बरको जीप सड़कबाट झण्डै 30 मिटर तल खसेको हो। घाइतेको जिल्ला अस्पताल रूकुम पूर्वमा उपचार भइरहेको छ भने गम्भीर 2 जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ। बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित 3 संकायको पहिलो सेमेस्टरको परीक्षा सकिएको 1 हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ। परीक्षा सम्पन्न भएको 7 दिनमा हिजो 3 संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति बोर्ड अफ ट्रस्टिजका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो। विश्वविद्यालयले 1 वर्ष यता व्यवस्थापन र कानून, म्यानेजमेन्ट एण्ड ल, विज्ञान तथा प्रविधि साइन्स एण्ड टेक्नोलोजीका साथै शिक्षा तथा सामाजिक विज्ञान एजुकेशन एण्ड सोशियल साइन्स संकायमा स्नातक तहको कक्षा सञ्चालन शुरू गरेकोमा 3 संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकाको सर्वोच्च अदालतले आप्रवासीका सन्तानलाई जन्मको आधारमा दिइने नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई खारेज गरिदिएको छ। अदालतको यो फैसलासँगै अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने भएको छ। प्रधान न्यायाधीश जोन रोबर्टसनले सुनाएको फैसलामा संविधानको 14 संशोधनले हरेक स्वतन्त्र व्यक्तिलाई दिएको अधिकारको सुनिश्चितता गरिएको उल्लेख छ। 6-3 बहुमतले गरेको फैसलामा 3 अनुदारवादी न्यायाधीशहरूले 3 उदारवादी न्यायाधीशहरूलाई साथ दिएका थिए। सन् 1868 अनुमोदन गरिएको अमेरिकी संविधानको 14 संशोधनले गृहयुद्धपछि अश्वेत नागरिकलाई नागरिकताको अधिकार सुनिश्चित गरेको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गरेकै दिन अर्थात सन् 2025 जनवरी 20 तारीकमा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। यो आदेशमा गैर कानूनी वा अस्थायी रूपमा अमेरिकामा रहेका व्यक्तिका सन्तानहरू अमेरिकी क्षेत्राधिकारभित्र नपर्ने र उनीहरूले जन्मको आधारमा नागरिकता पाउन नसक्ने दावी गरिएको थियो। यस आदेश विरूद्ध विभिन्न अभिभावकले आफ्ना र बालबालिकाको तर्फबाट अदालतमा मुद्दा दायर गरेका थिए। यसअघि तल्लो तहका अदालतले पनि वादीको पक्षमा फैसला सुनाएका कारण यो कार्यकारी आदेश कार्यान्वयनमा आउन सकेको थिएन। सर्वोच्चको निर्णयप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत असन्तुष्टि व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ। उहाँले यो निर्णय देशका लागि निकै खराब भएको टिप्पणी गर्दै अब कंग्रेस मार्फत कानून बनाएर जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्नुपर्ने बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अहिले मेक्सिको र इक्वेडर बीचको खेल भइरहेको छ। खेलको दोस्रो हाफको 63 मिनट चलिरहेको छ। मेक्सिको सिटी स्टेडियममा भइरहेको खेलमा मेक्सिकोले पहिलो हाफमा नै 2 गोलको अग्रता बनाएको छ। पहिलो हाफमा मेक्सिकोले खेलको 22 र 31 मिनटमा गोल गर्यो। बिहान पाउने 7 बजे शुरू हुनुपर्ने मेक्सिको र इक्वेडर बीचको आजको खेल मौसमको कारण 1 घण्टा ढिलो गरी पाउने 8 बजेदेखि शुरू भएको हो। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे भने अन्तिम 16 पुगे। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे। हालान्डले यो प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई सहज जित निकाल्दै अन्तिम 16 स्थान बनाएको हो। फ्रान्सको जीतमा किलियन एम्बाप्पेले 2 तथा ब्रन्डली बार्कुलाले 1 गोल गरे। यो वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या 6 पुगेको छ। एम्बाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोलसहित उनी मेस्सीभन्दा 1 गोलले मात्र पछाडि रहेका छन्। अब फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। चारभञ्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। पानी पर्ने क्रम भोलिसम्म नै रहने। कान्ति लोकपथमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह। पेट्रोल डिजल र मट्टीतेल तथा खाना पकाउने ग्यासको भाव घट्यो। बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष। तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। कर्मचारीको सम्पूर्ण सरूवा प्रक्रिया अब अनलाइन केन्द्रित। आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने। अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने। जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको कार्यकारी आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा खारेज। र विश्वकप फुटबलमा मेक्सिको र इक्वेडर बीचको खेल चल्दै फ्रान्स र नर्वे अन्तिम 16।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्रनगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एमएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
11: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
10: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
11: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: California.
1: Extreme energy drink.
2: सूचना यही असार 20 गते तेस्रो शनिवारको दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म 31 रुपियाँमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई बित्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगञ्ज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
5: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान सार्वजनिक रोड नेपालगञ्ज। सम्पर्क मोबाइल नम्बर 98-455-36-98-4।

0: Media.
1: Extreme energy drink.
2: 수잖아 पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
3: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
2: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
2: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
3: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौं अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौं, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री एग्रोभेट सेन्टर बिरेनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
8: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
9: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
9: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: सूचना
0: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
10: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि।

0: मोबाइल नम्बर 98484631।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858517115
4: सूचना यही असार 20 गते तेस्रो शनिबारको दिन
5: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको धुकधुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 9858-50-696
8: एसई सक्यो अब रमाइलो सुरु भयो
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
8: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
10: नेपाल टेलिकम राष्ट्रको संचार
11: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
12: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
13: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9855546555।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
4: प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
5: सम्पर्क मोबाइल नम्बर 9580506032 9580553515।
1: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
10: रेडियो भेरी एफएम

बंगाल लामा भन्ने मान्छे त मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको छ अहिले एकदम राम्रो।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही असार 20 गते तेस्रो शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91960, 98-481-19336 र 98-488-96966।
7: रेडियो भेरी एफएम

0: योजना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपरान्तोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: सूचना
2: यही असार 20 गते तेस्रो शनिबारको दिन
5: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-96।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: सबैको मन छुने
8: रेडियो भेरी एफएम

को काम पनि भयो एकदमै गाह्रो भयो न गोरु खुवाले अब घर जाने बेला पनि भयो अब कति काम गर्ने हो भोलि नै राख्नु पर्यो नि हो मलाई चाहिँ

0: सूचना।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य। अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Mania.
1: Extreme energy drink.
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने प्रोसेसमा के गर्ने गर्ने मलाई बित्तार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय म्यान पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
2: हो,
3: त्यही गएर सुरजन रोकायलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो?
3: ल टिपी राख फोन नम्बर 9820293948 9820293948।
4: रेडियो भेरी एफएम 98.6
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट शब्दकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशको खेतयोग्य जमीन मध्ये अझै 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी, आकाशै पानीमै भर पर्नुपर्ने बाध्यता। पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ घट्यो। र फिफा विश्वकप फुटबलमा सहायक मेक्सिको सहित फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, एम्बाबेको कृतिमानी गोल। कर्णाली प्रदेशका खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी रहेको छ। राष्ट्रिय कृषि गणनाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा 29% जमीनमा मात्रै सिंचाई सुविधा पुगेको उल्लेख गरिएको छ। प्रदेशका 57% किसानको पहुँचमा सिंचाई सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ। कर्णालीमा 1,23,662 हेक्टर जमीनमा खेती हुँदै आएको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ। यसमध्ये सबैभन्दा बढ़ी क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ भने त्यसपछि मकै र धान खेती हुने गरेको छ। यस्तै करिब 3,312 हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ। तथ्याङ्क अनुसार प्रदेशमा खेतीयोग्य जमीनमा सिंचाई सुविधा नपुग्दा भने अनुसारको उत्पादन समेत हुन सकिरहेको छैन। धेरै जस्तो ठाउँमा आकाशे पानीमै भर पर्नुपर्ने भएकाले अहिले आधा सार सकिँदा पनि चाहे जस्तो रोपाई हुन सकिरहेको छैन। अन्तर्राष्ट्रिय बजारमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा नघटेको गुनासो बढ़िरहेका बेला नेपाल आयल निगमले बल्ल इन्धनको मूल्य घटाएको छ। निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो। निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ तथा आन्तरिक हवाईतर्फ हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँ घटाइएको जनाएको छ। अब सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजेल र मट्टीतेल 194 रूपियाँ कायम भएको छ भने काठमाण्डौ, पोखरा र दिपारमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजेल र मट्टीतेलको भाव 195 रूपियाँ कायम गरिएको छ। यसै गरी खाना पकाउने एलपी ग्यासमा एकमुष्ट प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य अब 14.2 किलोको प्रति सिलिण्डर 2060 रूपियाँ कायम भएको छ। मनसून अहिले देशैभर सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका बाँकी भूभाग र कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसून विस्तार भएको महाशाखाले जनाएको छ। कर्णाली सहित 5 प्रदेशका केही ठाउँमा आज भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। खास गरी आज देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित भारीदेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। यस्तै गरी पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना र हिमपात रहेको सम्भावना रहेको छ भने तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ। कर्णाली र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। यसै गरी आज राति पनि यी स्थानहरूमा वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन पनि महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। र सहायक मेक्सिको सहित फ्रान्स र नर्वे पनि फिफा विश्वकप फुटबलमा अन्तिम 16 पुगेका छन्। आज बिहान भएको खेलमा मेक्सिकोले घरेलु मैदानमा इक्वेडरलाई 2-0 गोल अन्तरले हराउँदै अन्तिम 16 स्थान पक्का गरेको छ। मेक्सिको जीतमा जुलेन क्विनोनेसले 21 र राहुल जिमिनेजले 31 मिनटमा गोल गर्नुभयो। तुलनात्मक रूपमा इक्वेडरले बढ़ी बल नियन्त्रणमा कायम राख्न सके पनि गोल गर्न नसक्दा हार बिहोर्न बाध्य भएको हो। यसै गरी स्टार स्ट्राइकर केलिन एम्बापेको दुई गोलसँगै उपाधि दावेदार फ्रान्सले स्वीडेनलाई 3-0 पराजित गरेको छ। फ्रान्सको जीतमा एम्बापेले दुई तथा ब्राडली बार्कुलाले एक गोल गर्नुभयो। योसँगै यस विश्वकपमा एम्बापेको गोल संख्या 16 पुगेको छ भने उहाँले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनेल मेसीसँग बराबरी गर्नुभएको छ। यस्तै विश्वकपमा कुल 18 गोलसहित सबैभन्दा अगाडि रहनुभएका मेस्सीसँग उहाँ एक गोलले मात्र पछि रहनु भएको छ। अब फ्रान्सले अन्तिम 16 पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी गैराति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। नर्वेको जीतमा स्टार स्ट्राइकर एर्लिङ हलान्डले र एन्टोनियो नुसाले 1-1 गोल गर्नुभयो। खेल सकिन 4 मिनट मात्र बाँकी रहँदा हल्यान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाउनु भएको हो। यसअघि 29 मिनटमा नुसाले नर्वेलाई अग्रता दिलाए पनि 74 मिनटमा उमा डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हल्यान्डले प्रतियोगितामा 3 खेलमै 5 गोल गरिसक्नु भएको छ। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। हस्त अहिलेलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-65-51-960, 98-481-19-336 र 98-488-29-966।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10, खजुरा, मोडल कलेजको तल्लोपट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-521-250, 0383-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
8: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीजी हजुर भेटमा गएर आएँ के। यो देखेनौ यत्रो सामान, त्यहाँ बिउ, मल, यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
8: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
8: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन, नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
7: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
8: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
7: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
9: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्नेमा दिक्ता भइसक्यो।
10: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
10: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
9: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
10: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
10: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
11: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ज्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटेबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-6501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 98580506032 98580553515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एडी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।

0: 6.9 को सांदा डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: SE सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: सबैको मन सुने
3: रेडियो भेरी एफएम

0: सूचना
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
0: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरू बारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
0: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनौ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुखेद्वारा जनहितमा जारी सन्देश।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशलाई उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा

0: आफ्नो क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसनको लागि सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-5666।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: सिटीभिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
5: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट्यू बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: extreme energy drink.
1: हेरोगले पनि मर्न न बाँच्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिनेश यी बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
6: सूचना
7: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
8: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वृद्धि तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायुगोला बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
9: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 26 जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह, पानी पर्ने क्रम भोलिसम्म नै रहने। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम, अनलाइन वेबसाइट र मोबाइल एप तयार। चितवन राष्ट्रिय निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द, वर्खा सकिएपछि मात्रै खुल्ला गरिने। भारतको दिल्ली सरकारद्वारा विद्युतीय सवारी सम्बन्धी नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई पाङ्ग्रे गाड़ीमा कडाई। र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम 16मा आज राति पाउने 10 बजे इंल्याण्ड र कंगोले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न 26 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु उपत्यका 3 जिल्ला सहित विशेष गरी सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम रहेको छ। यसै गरी काभ्रे, धादिङ, झापा, इलाम, पाँसर, पाप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोर्खा, चेतवन, तनहु, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पनि पानीको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको छ। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै जसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आग्रह गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका व्यतिथि अन्त्य गर्न र श्रमिकहरूलाई सहसेवा उपलब्ध गराउन दुईवटा महत्वपूर्ण सुधारका पहल घोषणा गरेको छ। श्रम मन्त्री रामजी यादवले अपरेशन इलिगल एजेन्ट क्लीन अप र स्थानीय तहबाट श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य देशभरका 753 स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सिलरसँग भर्चुअल अन्तर्क्रिया गर्दै शुभारम्भ गर्नुभएको हो। 2056 सालदेखि परेका उजुरीको विश्लेषण गर्दा अधिकांश समस्या गैर कानूनी एजेन्टसँग सम्बन्धित देखिएकाले सरकारले उनीहरूलाई पहिचान र कार्यवाही गरी पारदर्शी सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले एक विशेष अनलाइन वेबसाइट र मोबाइल एप तयार गरेको छ। यस प्रणाली मार्फत कामदारलाई ठग्ने वा प्रलोभन देखाउने व्यक्ति र समूह विरूद्ध विवरण संकलन गरिनेछ। श्रमिकलाई काठमाण्डु धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले एफईआईएमएस प्रणाली मार्फत 753 स्थानीय तहबाट श्रम स्वीकृतिको सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। अहिलेसम्म 390 पालिकाका लागि यूजर आईडी बनिसकेको र बाँकी पालिकामा क्रमशः यो सुविधा विस्तार गरिनेछ। अहिले खटिएका रोजगार संयोजकलाई थप जिम्मेवार र उत्तरदायी बनाउन देशभरका रोजगार सेवा केन्द्रलाई कार्यविधि पारित गरेर रोजगार सिप तथा उद्यमशीलता केन्द्रका रूपमा व्यवस्थित गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार अर्थात जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ।
चितवन राष्ट्रिय निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द गरिएको छ। निकुञ्जले वर्षातको समयमा भल बाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नआउन्जेलसम्मका लागि सफारी सेवा बन्द गरिएको हो। वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रिने, जंगलमा भएका ससाना खोला खोल्सीमा भलबाड़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरिएको जनाएको छ। निकुञ्जले हरेक वर्ष मनसूनको बेला सफारी बन्द गर्दै आएको छ। त्यसपछि दशैंको आसपासदेखि मात्रै निकुञ्ज भित्रको सफारी खोल्ने विगतको परम्परा छ। निकुञ्ज भित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँले बताउनुभयो। चितवनको सौराहा, कसरा, मेगौली, माड़ी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ। घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर महिलाको ज्यान गयो, आज पनि सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 26 जिल्लामा बाढ़ीको जोखिम सतर्कता अपनाउन आग्रह, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीको घुरकोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुरकोट गाउँपालिका 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। गै राति 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तमघास पुर्याइएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको पाइएको छ। भेषराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। अस्ति सोमबार यता सुन चाँदीको भाव लगातार घटेको हो। आज सुनको भाव तोलामा 600 रूपियाँले घटेर तोलाको 2,77,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,77,900 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 4,500 रूपियाँले र सोमबार तोलामा 1,400 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,270 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 25 रूपियाँ र अस्ति 15 रूपियाँले घटेको थियो। आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा बढ़दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले दिल्ली सरकारले विद्युतीय सवारी अर्थात ईवीमा नयाँ नीति घोषणा गरेको छ। सार्वजनिक नीति अनुसार 30 लाख भारतीय रूपियाँसम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सड़क दस्तुर र दर्ता शुल्कमा 100% छूट दिइने भएको छ। मन्त्री परिषदबाट स्वीकृत यो नीति अब कार्यान्वयनमा जानेछ। दिल्ली सरकारले सन् 2030 मार्च महिनासम्ममा शहरलाई पूर्ण रूपमा प्रदूषण मुक्त बनाउने लक्ष्यका साथ पछिल्लो कदम चालेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। नयाँ नीतिमा पेट्रोल र ग्यासबाट चल्ने दुई पाङ्ग्रे गाड़ीलाई चरणबद्ध रूपमा विस्थापन गर्ने योजना समावेश छ। यस अनुसार सन् 2028 अप्रेलदेखि दिल्लीमा विद्युतीय दुई पाङ्ग्रे गाड़ी मात्र बिक्री र दर्ता गर्न अनुमति दिइनेछ। विद्युतीय यातायातको क्षेत्रमा दिल्ली सरकारले आउँदो 4 वर्षभित्र 150 अर्ब भारतीय रूपैयाँ लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज बिहान र गैराती भएको खेलमा जित निकाल्दै मेक्सिको, फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। यो विश्वकपको सह आयोजक मेक्सिकोले इक्वेडरलाई 2 गोलले हराउँदै 40 वर्षपछि नकआउट चरण पार गरेको हो। मेक्सिको सिटीमा आज बिहान भएको खेलमा घरेलु टोलीका लागि राउल जिमेनेल्स र जुलियन क्युनोनेसले गोल गरे। यसअघि मेक्सिकोले सन् 1986 यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन। इक्वेडर पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा आज राति 10:15 बजे इंग्ल्याण्ड र कंगो, 2:15 बजे बेल्जियम र सेनेगल अनि बिहान 6:15 बजे अमेरिका र बोस्निया एन्ड हर्जगोभिना खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 26 जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह, पानी पर्ने क्रम भोलिसम्म नै रहने। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम, अनलाइन वेबसाइट र मोबाइल एप तयार। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द, वर्खा सकिएपछि मात्रै खुल्ला गरिने। भारतको दिल्ली सरकारद्वारा विद्युतीय सवारी सम्बन्धी नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई पाङ्ग्रे गाड़ीमा कडाई। र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम सोह्रमा, आज राति पौने 10 बजे इंल्याण्ड र कंगो खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अप्नाउनुहोला। नमस्कार।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
3: लटिपिराक फोन नम्बर 9820293948, 9820293948।
4: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
5: वन, वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
4: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
5: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीजीहरू भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिन्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसेल इन जनरल मेडिसिन एचए, पिसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य: अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-525-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670-71284 र 97498-60840
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
0: भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
7: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51960 र 97-678-84-566
8: एसई सक्यो अब रमाइलो सुरु भयो
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
8: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
10: नेपाल टेलिकम राष्ट्रको संचार
11: सबैको मन सुने
10: रेडियो भेरी एफएम

0: Media.
1: Extreme energy drink.
2: सूचना पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
3: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
2: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
2: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
3: स्वस्थ माटो, स्वस्थ जीवन। अब रोजौं अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौं। पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दो छ।
7: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनु भएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
11: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारो र कसोहरू भएको छ मेरा दिनेशजना भया
12: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्त
11: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
12: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
13: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
14: विगत 24 वर्षदेखि तपाईँको

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
3: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0001-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
5: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
4: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईंको मन जित्न बारम्बार।
1: अब सुन्नुहोस्, श्री स्टीव्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो भेरी FM 98.6 RX 2.7 MHz।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

거를 구하냐? 바로 다니면 어머니 뭐? 빨리 가 어머니. 어디

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
2: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा संचालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
1: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार
2: दरखास्त दिने अन्तिम मिति यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
1: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाटी कोइली, सुर्खेत।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0 83 525 414, मोबाइल 98 85 51 960, 98 4 81 19 336 र 98 4 88 966।
4: रेडियो भेरी एफएम

0: जानु पर्दैन,
1: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि।
2: कति साह्रै गाली गरेको,
1: किन गराउँछ नि बुढा।
2: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले,
1: होइन मैले किनिदिएको,
2: कहाँ हुन्छ मैले किनिदिएको,
1: मैले हो
3: मुर्गाहरू जहिले नि गुस्किरहेको छ मलाई।
4: के हो
3: टुक्रा केही पनि होइन, जानेर हिँड्न सिक्नु।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-56455।
1: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: सूचना,
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
5: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6696
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला त्यसरी विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
8: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
6: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
6: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
8: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
6: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
6: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
8: नटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
9: Radio Bheri FM

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य अरुवा मोटा चामल प्रति बुरा 1100 अरुवा सुना मन्सुली चामल प्रति बुरा 1225 स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800 अरुवा मध्यम चामल प्रति बुरा 1225 चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: डाभिरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150 081535151।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083521250 083523755, मोबाइल नम्बर 98480502727।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।

हुन हो कि राम्रो आज फेरि हाम्रो भेट।

0: पानी बन जरा करो या पानी चिर खाए।
1: उन्ना के निधातम।

娘嘞。

0: ಶಾಪ ಮಾತಾಡ ಅಭಿಷೇಕ ಅಂತ.
1: ಸುರುಕು ಠುಟು ಖಾವ್ತ

0: me a
1: extreme energy drink.
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409 13 र 97054769 93।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
5: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414 मोबाइल 98585190 60 98481936 र 98488896।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145484031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: चाहिन्छ।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रिभेटमा गएर आएँ के। यो देखेनौ यत्रो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रिभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री एग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
7: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईँलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइस, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल, गणेश चोक काठको पुल नजिक, उत्तर पूर्व सटर, सुर्खेत। मोबाइल नम्बर 97-486-3175 र 98-489-5076।
10: रेडियो भेरी एफएम 98.6 MHz
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसेल इन जनरल मेडिसिन एचए, पिसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क रु 1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudonus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudonus.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा। साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो यार।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: रेडियो भेरी एफएम।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम र मूल्य: अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
3: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: एसई सकियो, अब रमाइलो शुरू भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: सबैको मन सुने
3: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 98578920935, 98682129133 र 98655566।

0: Liponia.
1: Extreme energy drink.
2: पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
3: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
2: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
2: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
3: स्वस्थ माटो, स्वस्थ जीवन, अब रोजौं अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौं, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: देखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ।

0: उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
0: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98 4804 6031।
2: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम र मूल्य अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, इस्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लाई अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लाई चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लट्टी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-0131।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 4 80 44 6 31।
2: रेडियो भेरी एफएम
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून जन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। रासोपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमा 1 अर्ब 40 करोड़ डलर। पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसूनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुँदै अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। नेपाली सेनाले पनि 3 चरणको पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितौन र बारामा बेली ब्रिज स्ट्याण्ड बाई राखिएका छन् भने इटरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनाथ गरेको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकाहरूलाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनुपर्ने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्यधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नु भएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नु भएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो। सांसदहरूको ध्यानाकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाई छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफ मागेको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूलाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए त्यसबारेमा 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्रै बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनुभयो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभएको छ। राष्ट्रपाको पहिलो महाधिवेशन यही असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 900 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम बागले र सोभिता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगे निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेता सहित 11 पदाधिकारी मनोनित हुनेछन्। 51 केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। यस्तै राष्ट्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
4: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बजारमा बारम्बार देखिने औषधि अभाव समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौजदा दर राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको थालेको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्काका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणसँग जोड़िएका कारणले औषधि अभाव हुने गरेको छ। मूल्यकै कारण क्यान्सर उपचारमा प्रयोग हुने औषधि र दुर्लभ रोगमा प्रयोग हुने अफरन ड्रग्समा अझै अभाव रहेको उहाँले बताउनुभयो। यस्ता जीवन रक्षक औषधिको सूची तयार गरी स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको उहाँको भनाई छ। यसैबीच रेबिज खोप अभावबारे विभागलाई आधिकारिक जानकारी नआएको निमित्त महानिर्देशक खड्गीले बताउनु भएको छ। सरकारी खरिद प्रक्रिया ढिलो हुँदा आपूर्तिमा असर परेको हुन सक्ने उल्लेख गर्दै खरिद अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबार
10: करोड़ डलर अर्थात 2,11,000,000,000 रूपियाँ बराबरको आमदानी गर्नुभएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पले यसै विशेष गरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीका कारण सन् 2024 देखि 2026 का बीच उहाँको व्यक्तिगत सम्पत्ति 2,30,00,000,000,000 बाट बढ़ेर 6,50,00,000,000,000 पुगेको फोर्ब्सले जनाएको छ। क्रिप्टोकरेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्दको आरोप लाग्दै आएको छ। तर व्हाइट हाउसले ती आरोप अस्वीकार गर्दै ट्रम्प र उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्दमा संलग्न नरहेको जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 को विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 2 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै भोलि बिहान पौने 6 बजे अमेरिका र बोस्निया एन हर्जगोविना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोली बीच 3 वटा मैत्रीपूर्ण खेल भएकामा अमेरिकाले 2 खेल जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसूनजन्य विपद प्रतिकारमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। राज्यसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमै 1,40,000,000,000 डलर, पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
0: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
11: लोक सेवा आयोगका किताबहरू,
0: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
12: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
13: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
14: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
15: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
17: खुशीको खबर,
18: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
17: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
18: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
17: भर्ना खुल्यो,
15: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
15: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।

0: Media.
1: Extreme energy drink.
2: बीबीए प्रथम सेमेस्टर सिम्याक परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 6 5 0 1 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
4: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
3: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका।
7: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: रेडियो भेरी FM।

ধর্মছে গামা পাচি কর কথাও

0: अहिले भरपुरी पनि गराएर बस्छ, पाँचको लागि पानी दिँदैन, सबै गराएर
1: पानी चाहिँ
0: आउँदा।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: रेडियो भेरी एफएम

लौ परमेश्वरी यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म सिसी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7
6: मेगाहर्ट्ज। एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी, आकाशे पानीमै भर पर्नु पर्ने बाध्यता, पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रूपियाँले भाव हट्यो, र फिफा विश्वकप फुटबलमा सह आयोजक मेस्कीको सहित फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, एम्बाप्पेको कृतिमानी गोल। कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा नपुगेको पाइएको छ। राष्ट्रिय कृषि गणनाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा 29% जमीनमा मात्र सिंचाई सुविधा पुगेको उल्लेख छ। प्रदेशमा 57% किसानको पहुँचमा सिंचाई सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ। कर्णाली प्रदेशमा 1,23,662 हेक्टर जमीनमा खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ। यसमध्ये सबैभन्दा बढ़ी क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ भने त्यसपछि मकै र धान खेती हुने गरेको छ। यस्तै करिब 3,312 हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्याङ्कमा जनाइएको छ। प्रदेशमा सबैभन्दा खेतीयोग्य जमीनमा सिंचाई सुविधा नपुग्दा भने अनुसारको उत्पादन हुन सकेको छैन। राष्ट्रिय कृषि जनगणना अनुसार कर्णाली प्रदेशमा 84% नागरिकको मुख्य आमदानीको स्रोत कृषि भए पनि पूर्ण व्यावसायिक हुन सकेको छैन। प्रदेश सरकारले भने आंशिक र पूर्णकालीन गरी 68,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको दावी गर्दै आएको छ। प्रदेशको कृषि निर्देशनालयका अनुसार 42,000 हेक्टर क्षेत्रफलमा 12 महिना सिंचाई सुविधा पुगेको छ। यस वर्ष पर्याप्त मात्रामा वर्षा नभएका कारण असार मध्यसम्म पनि देशका धेरै ठाउँमा हुनुपर्ने जति रोपाई हुन सकेको छैन। अन्तर्राष्ट्रिय बजारमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा हेरफेर नभएको गुनासो बढ़ेको बेला नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। निगमले पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले भाव घटाउने निर्णय गरेको हो। अब सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टीतेल 194 रूपियाँ कायम भएको छ। यसैगरी काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र मट्टीतेलको भाव 195 रूपियाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। मनसून सक्रिय भएकाले अहिले देशभर मौसममा बदली भएको छ। लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसून विस्तार भएको महाशाखाले जनाएको छ। कर्णाली सहित 5 प्रदेशका केही ठाउँमा आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। र सह आयोजक मेस्कीको सहित फ्रान्स र नर्वे पनि फिफा विश्वकप फुटबलमा अन्तिम स्वरमा पुगेका छन्। आज बिहान भएको घरेलु मैदानमा भएको खेलमा मेस्कीकोले इक्वेडोरलाई 2-0 गोल अन्तरले हराउँदै अन्तिम स्वरमा स्थान बनाएको हो। मेस्कीकोलाई जिताउन जुलियन किनुनुसले 21 र राहुल जिम्नेजले 31 मिनटमा गोल गर्नुभयो। तुलनात्मक रूपमा इक्वेडोरले बढ़ी नियन्त्रण कायम गरे पनि गोल गर्न नसकेपछि खेल गुमाउन पुगेको हो। यसैगरी विश्वकपमा एम्बाप्पेको गोल संख्या 6 पुगेको छ भने उहाँले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गर्नु भएको छ। यसैगरी गैराती भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जीतमा एलिङ हार्लाण्ड र एन्टिनियो नुसाले 1-1 गोल गर्नुभयो। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: hello. Let's go.
1: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.
2: के तपाईं आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्. हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ.
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट.
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ.
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत. फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43.
4: सूचना.
5: यही असार 20 गते तेस्रो शनिबारको दिन
6: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशा रोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-585-6696.
8: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो.
9: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
8: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
9: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ. सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत. सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29066.
10: एसई सक्यो, अब रमाइलो सुरु भयो.
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
10: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
10: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
12: नेपाल टेलिकम, राष्ट्रको संचार.

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
1: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ। साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-44-631।
6: सबैको मन सुने रेडियो भेरी एफएम।

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान सार्वजनिक रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: extreme energy drink.
1: 20 असार 20 गते तेस्रो शनिवारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
5: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा

0: गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रेडियो भेरी FM।

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
9: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
9: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9966।
10: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
9: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा
11: दिइरहेको जानकारी गराउँदछौं।
10: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
11: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: family, hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule. Tapai ko man jitcha barambar.
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: Radio Mary FM.
4: Extreme energy drink. Time check. Aile thik 5 bajeko cha.
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णाली प्रदेशको खेतीयोग्य जमिन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी, आकाशे पानीकै मै भर पर्नुपर्ने बाध्यता, पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजेल र मट्टीतेलमा 30 रूपियाँले भाव घट्यो, सुर्खेत सहित देशका पेट्रोलियम पदार्थमा कृत्रिम अभाव र फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड र कंगो पहिलो पटक आम्ने सामने हुँदै। कर्णाली प्रदेशको खेतीयोग्य जमिन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा नपुगेको पाइएको छ। राष्ट्रिय कृषि गणनाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा 29% जमिनमा मात्रै सिंचाई सुविधा पुगेको उल्लेख छ। प्रदेशका 57% किसानको पहुँचमा सिंचाई सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ। कर्णालीमा 1,23,662 हेक्टर जमिनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाइएको छ। यसमध्ये सबैभन्दा बढ़ी क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ भने त्यसपछि मकै र धान खेती हुने गरेको छ। यस्तै करिब 3,312 हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ। प्रदेशमा सबै खेतीयोग्य जमिनमा सिंचाई सुविधा नपुग्दा भनेअनुसारको उत्पादन हुन सकेको छैन। राष्ट्रिय कृषि गणना अनुसार कर्णाली प्रदेशका 84% नागरिकको मुख्य आमदानीको स्रोत कृषि भए पनि पूर्ण व्यावसायिक हुन सकेको छैन। अन्तर्राष्ट्रिय बजारमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा हेरफेर नभएको गुनासो बढ़ेका बेला नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो। निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। अब सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजेल र मट्टीतेल 194 रूपियाँ कायम भएको छ। यसै गरी खाना पकाउने एलपी ग्यासको प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै सुर्खेत सहित धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री वितरण बन्द गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पहरूमा गाड़ीको लामो लाइन लागेको छ। पेट्रोलको भाव बढेपछि बजारमा पेट्रोल कृत्रिम अभाव बनाइएको उपभोक्ताहरूको गुनासो रहेको छ। र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। 5 दशकपछि विश्वकपमा फर्केको कंगो पहिलो पटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 विश्वकप विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 2:45 बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। यस्तै विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 6:45 अमेरिका र बोस्निया एण्ड हर्जगोभिना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा हुनेछ। विश्वकपको नकआउट चरणका खेलमा अप्रत्याशित नतिजा आइरहेको छ। पाराग्वेले 4 पटकको विजेता जर्मनीलाई, मोरक्कोले नेदरल्याण्डसलाई हराएसँगै खेलको रोमाञ्चकता बढ़ेको हो। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सैमसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
3: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशना भया
4: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848039576
2: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 9858-51960 र 9768-84-566
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
6: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-29-966।
2: भर्ना खुल्यो
11: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न तीन वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
11: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
11: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91-850, 97120-91-950।

0: you.
1: Extreme energy drink.
2: BBA प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह BBA शैक्षिक वर्ष 2083-84 2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
4: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
3: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: पुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउण्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गरी के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न सुरु भइसक्यो,
0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले

0: सुके भर्खरै म श्री श्री यत्रो भेटमा गएर आए के यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ के चिन्ता माने
1: हजुर विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ
1: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क श्री एग्रोभेट सेन्टर बिरेर नगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ फोन नम्बर 083-590-872 सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430
0: लौ है हजुर सिरिस एग्रोभेट है सिरिस एग्रोभेट
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
4: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्टसहरूमा र मेसिनका सम्पूर्ण पार्टसहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्टसहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्टसहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिज गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
2: के तपाईँलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
3: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
4: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
2: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत। फोन 083-522-360।
5: सूचना
6: यही असार 20 गते तेस्रो शनिबारको दिन
7: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौन इच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
11: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
12: लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन।
11: देशका धेरै ठाउँमा वर्षा भोलि पनि पानी पर्ने मनसून जन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
12: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव केही पम्प बन्द संचालनमा रहेकामा लामो लाइन कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाड़ी भाड़ा पारदर्शी रूपमा समायोजन गर्न आवश्यक।
13: जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू 2-4 अनायासै बन्द भयो त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या।
11: भेनेजुएलामा भूकम्प गएको 6 दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार ज्यान गुमाउनेको संख्या 1943 पुग्यो।
12: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक। विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
15: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
18: फोन 056-494-333, 493-555।
11: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो र सरकारलाई कार्यान्वयन गर्न निर्देशन पनि दिनुभएको छ। सांसद रेणु चन्दले पेश गर्नुभएको प्रस्तावलाई 17 सांसदले समर्थन गरेका छन्। सांसद चन्दका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वरूप फेरिएको छ। अहिले पीड़क र पीड़ित आमने सामने नभई नक्कली परिचय प्रयोग गरेर विश्वको जुनसुकै कुनाबाट हिंसा गर्न सकिने अवस्था छ। साइबर टकिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डिपफेक र अनलाइन ग्रुमिङ जस्ता समस्याले महिलालाई मानसिक तनाव र डिप्रेशनसम्म पुर्याएको उहाँले बताउनुभयो। चन्दका अनुसार आर्थिक वर्ष 2075-76 जम्मा 376 साइबर मुद्दा दर्ता हुँदा अहिले यो संख्या 19,000 आइसकेको छ, जसमा धेरै सुपीड़ित 18-35 वर्ष उमेर समूहका छन्। सामाजिक संचाल कम्पनीसँग सूचना आदान प्रदानको सम्झौता नहुँदा र साइबर ब्यूरो काठमाडौँमै सीमित हुँदा दूरदराजका पीड़ित न्यायबाट वञ्चित भइरहेको गुनासो पनि उहाँले गर्नुभयो। प्रस्ताव मार्फत उहाँले प्रचलित कानून संशोधन गर्न, लैंगिक हिंसा स्पष्ट परिभाषित गर्दै विशेष कानून बनाउन, पाठ्यक्रममा डिजिटल सुरक्षा समावेश गर्न र प्रदेश तहसम्मै पीड़ित मैत्री संयन्त्र सुदृढ गर्न सरकारसँग माग गर्नुभयो। छलफलमा भाग लिने सबै सांसदहरू प्रविधिजन्य हिंसा रोक्न सरकारले तत्काल कार्ययोजना बनाई पीड़ितहरूलाई शीघ्र न्याय दिलाउने संयन्त्र स्थापना गर्नुपर्नेमा एकमत भएका छन्।
12: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा जवाफ उठ्दै आएको थियो। सांसदहरूले ध्यानाकर्षणपछि सोही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो।
11: परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेना बीच सम्झौता नभएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै पनि प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाइ छ। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रियाहरू अघि बढ़ाउने उहाँले बताउनुभयो।
12: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनित गरेको छ। बैठक अघि आज नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुको साथै प्रमाणपत्र बुझेका थिए। रासपाको पहिलो महाधिवेशन यही असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपासँग जानकारी मागेको छ। विभिन्न ठाउँबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले जानकारी पेश गर्न रासपाको केन्द्रीय कार्यालयमा पत्रचार गरेको हो। आयोगले बुधबार सार्वजनिक गरेको पत्रमा विभिन्न माध्यममा सार्वजनिक भएका सूचनाको आधारमा जानकारी माग गरेको उल्लेख गरेको छ।
11: पछिल्लो 24 घण्टामा देशका धेरैसो ठाउँमा पानी परेको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली भेग बाहेक अन्यत्र सबैसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। सीमित ठाउँमा ठूलो पानी पर्ने परेको छ। अस्तिदेखि शुरू भएको पानी पर्ने क्रम भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरैसो पहाड़ी क्षेत्रमा केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
12: देशभर मनसूनी प्रणाली सक्रिय भनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितवन र बारामा बेली ब्रिज तयारी अवस्थामा राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर तैनात रहेको छ। सेनाका प्रवक्ता राजा राम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रतिकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। सरकारवाला निकायहरूले नागरिक मौसम पूर्वानुमान गम्भीरपूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकको प्रहरी र स्थायी विपद व्यवस्थापन समितिमा तुरून्तै जानकारी गराउन अनुरोध गरेका छन्। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्वसाधनयुक्त बनाउनुपर्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। त्यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्याधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।
11: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। पेट्रोलियम पदार्थको भाव घटेपछिको खुशी र सुझाव समितिको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
20: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन, राष्ट्रपति नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ, देशका धेरै ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसून जन्य विपद प्रतिकारमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा लगाएका खबर प्रस्तुत गर्यो।
12: उच्च शिक्षाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो पुरानो पात्रोलाई समयानुकूल परिमार्जन गरी नयाँ पात्रो स्वीकृत गरेको हो। साथै सबै विश्वविद्यालयमा यसको कार्यान्वयनका लागि परिपत्र गर्ने निर्णय पनि भएको छ। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार यो पात्र लागू भएसँगै विश्वविद्यालयहरूमा भर्ना, अध्ययन, परीक्षा र नतिजा प्रकाशन जस्ता कामहरू निर्धारित समय तालिका अनुसार नै हुनेछन्। सरकारको सय दिने कार्यसूचीमा स्नातक र स्नातकोत्तर तहका परीक्षा फल तोकिएकै पात्र अनुसार निकाल्ने लक्ष्य राखिएको थियो, जसलाई पूरा गर्न यो पात्र ल्याइएको हो।
11: पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर दिनभरि बिक्री वितरण गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाड़ीको लामो लाइन लागेको छ। नेपाल ऑयल निगमले गइराति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र पन्ट तेलमा 30 रूपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको थियो, तर बजारमा वास्तविक अभाव नरहेको निगमले जनाएको छ। वक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जाना जाने हिजो पेट्रोलियम पदार्थ लोड नगर्दा कृत्रिम अभाव देखिएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कार्यवाही प्रक्रिया अघि बढ़ाएको र अहिले अवस्था सामान्य भइसकेको पनि दावी गरेको छ। इन्धनको भाव चर्को रूपमा बढ़दा धेरैतिर समस्या आएको

0: धेरै खुशी हुनुहुन्छ। बारा घर भई हाल किर्तिपुर बस्दै इन्टेरियरको काम गर्ने अमित दैनिक 60-70 किलोमिटर स्कूटरमा कुद्नुहुन्छ। पहिले 1100 रूपियाँसम्म तिरेर ट्याङ्की भरिन्थ्यो, अब मूल्य घटेपछि 900 रूपियाँमै भरिएको उहाँले बताउनुभयो।
1: यो महँगाईको कारणले अस्ति मेरो ट्याङ्की 600-700 फुल हुन्थ्यो, अनि पछि बढ्दाखेरि 1100 लाग्थ्यो कि फुल गर्न, अहिले घटे पछाडि राम्रो लागिरहेछ। अहिले त 900 फुल भयो मेरो, अझै घटोस् राम्रो होस्।
0: एकातिर चालकहरू मूल्य घट्दा धेरै खुसी छन्, तर दैनिक सार्वजनिक गाडीको यात्रा गर्नेले भने इन्धनको भाउ घटेकोमा फाइदा पाएका छैनन्। ललितपुर भैँसेपाटीकी सुगर रोगकी बिरामी पम्फा नेपाली अल्का अस्पतालमा नियमित औषधि लिन सार्वजनिक गाडी चढेरै आउनुहुन्छ। लोकल बसमा चढ्दा एकचोटिको 25 रूपियाँ लाग्छ, तर पेट्रोल घटे पनि आफूले उति नै भाडा तिर्नु परेको उहाँ बताउनुहुन्छ। मूल्य बढ्दा तुरन्तै भाडा बढाउने तर घट्दा नघटाउने गाडी संचालकको प्रवृत्ति प्रति उहाँको असन्तुष्टि छ।
2: अहिले चाहिँ त्यति नै 25 को 25 ल्याएको छ, घटेको छैन। बढाउन चाहिँ तुरन्तै बढाउने, घटाउने बेला चाहिँ नघटाउने, थाहा नै नदिने। बचे पनि त कति काम हुन्छ।
0: पेट्रोलियम पदार्थको मूल्यमा आएको यो कटौतीले नागरिकलाई केही राहत पुर्याए पनि सार्वजनिक यातायातको भाडा भने घटेको मूल्य अनुरूप समायोजन नभएको र मूल्य घट्ने बित्तिकै केही पम्प मनपरी बन्द हुने जस्ता समस्या पनि उत्तिकै देखिन्छन्। यसर्थ अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावसँगै मूल्य समायोजन गर्दा त्यसको प्रत्यक्ष लाभ आम उपभोक्तासम्म पुर्याउने, सार्वजनिक यातायात भाडालाई समेत पारदर्शी ढंगले नियमन गर्ने र इन्धन आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने पम्पहरूमाथि कड़ाईका साथ अनुगमन गर्ने खालका ठोस पहल आवश्यक देखिन्छ। ललितपुरका कनक आचार्य:
3: 20 रूपियाँ घटाएछ, यो त धेरै राम्रै कुरा हो। 20 रूपियाँ होइन, 50 रूपियाँ घट्नुपर्छ। विश्व बजारको जुन हिसाबले 30% जुन घटाएछ, त्यो पनि राज्यले चाहिँ सोचेर आफू घाटा नखाने हिसाबले जनतालाई कसरी चाहिँ सुलभ र सहज हुन्छ त्यो हिसाबमा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। सरकारले विभिन्न किसिमका करहरू लगाइरहेछ नि, त्यसलाई चाहिँ परिमार्जित गरेर जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू 2-4 अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो कि।
4: यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। इन्धनको मूल्य वृद्धि हुँदा भाडा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्री र व्यवसाय दुवै पक्षमा अनिरो सृजना गर्ने गरेको भन्दै उहाँले चाँडै भाडा समायोजन गर्न आग्रह गर्नुभयो। सिटोलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर संचालन खर्च, मर्मत सम्भार, बीमा, श्रमिकको पारिश्रमिक, आन्तरिक पाठपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन गर्नु
0: लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 44.59 अंकले बढ़ेर 2652.93 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.25 अर्ब कारोबार भएकोमा आज 362 कम्पनीका 95,47,000 कित्ता शेयर 3.86 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफमा आएको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकालाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए सो समेत 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ।
0: मर्संगदी करिडोर 220 किबी प्रसारण लाइन अन्तर्गत मार्कीचोक भरतपुर खण्डमा हिजोदेखि विद्युत परीक्षण सेवा शुरू हुने भएको भएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको मर्संगदी करिडोर अन्तर्गत लाइनमा 220 किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरिएको छ। तनहुको मार्कीचोकमा रहेको न्यू मर्स्याङ्गी सबस्टेशनदेखि चितवनको आपतारीमा रहेको न्यू भरतपुर सबस्टेशनसम्म यो प्रसारण लाइन जोड़िएको आयोजनाका प्रमुख नारायण रेग्मीले जानकारी दिनुभयो। विद्युत प्रवाह शुरू भएसँगै प्रसारण लाइन उच्च जोखिमयुक्त हुने भएकाले प्राधिकरणले सर्वसाधारणलाई टावरमा नचढ्न, कुनै वस्तुले नछुन र चौपाया समेत त्यस क्षेत्रमा नछाड्न आग्रह गरेको छ। यो लाइन तनहु, गोर्खा र चितवन जिल्लाका विभिन्न बस्तीहरू हुँदै गएको छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-688-84-566।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिमपट्टि मोबाइल नम्बर 98-480-44-631।
0: शाहलाई 68,24,000 रुपियाँ जरिवाना र 9 वर्ष कैद हुने फैसला भएको थियो भने श्रीमती सुशीला कुमारी शाहको नाममा रहेको अवैध सम्पत्ति जफत गर्न आदेश भएको थियो। अख्तियारका अनुसार शाहले पदमा बहाल रहँदा पदीय हैसियत भन्दा बढ़ी सम्पत्ति आर्जन गरी झण्डै 2,38,00,000 रुपियाँ भ्रष्टाचार गरेका थिए। यसै विरूद्ध विशेष अदालतको फैसला उपर शाहले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए जुन आज खारेज भएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित दुईजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पलापु खानेपानी लिफ्ट आयोजनाको 18,50,000 रूपियाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र श्रीस कन्स्ट्रक्सनका संचालक प्रकाश छिरिङ राई विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। अख्तियारका अनुसार गाउँपालिकाले कम्पनीसँग गरेको ठेका सम्झौता अनुसार काम नभएपछि रद्द गरी धरोटी रकम जफत गर्न निर्णय गरेको थियो तर सुवेदीले कार्यपालिकाको निर्णय लुकाई बैंक ग्यारेन्टीको म्याद सकिएपछि मात्र बैंकलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको छ।
0: झापाको बाहुनडाङ्गी क्षेत्रमा जंगली हात्तीको बढ़दो आतंकका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। हुलका हुल जंगली हात्ती बस्तीमा प्रवेश गरी बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीय बासिन्दामा चिन्ता बढ़ाएको छ। हात्तीको आक्रमणबाट यस वर्ष 2 जनाको ज्यान गइसकेको छ। हात्तीको आक्रमणबाट जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा 17 किलोमिटर भन्दा बढ़ी क्षेत्रमा सोलर फेन्सी तार जड़ान गरिएको थियो। अहिले सोलर प्यानल जीर्ण अवस्थामा पुगेको छ। बाली नाली नष्ट गर्ने घर तोड़फोड़ गर्ने र मानिसको ज्यान समेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने स्थानीय बासिन्दा रमेश दाहाल बताउनुहुन्छ। बाहुनडाङ्गी क्षेत्रका किसानले बितेको 40 वर्षदेखि जंगली हात्तीको आतंक बेहोर्दै आएका छन्।
4: नेपाल दर्पणमा अब विदेशका खबर। भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पको छ दिनपछि तीन वर्षीय बालकको जीवितै उद्धार भएको छ। ला ग्वाइरा राज्यमा भएको यो उद्धारलाई अन्तरिम राष्ट्रपति डेल्सी रेड्रिगेजले आफूहरूका लागि आशाको स्रोत भन्नुभएको बीबीसीले जनाएको छ। राजधानी काराकासमा उपचार गराइरहेका बालकको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। यसैबीच भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1943 पुगेको छ। 10,000 भन्दा धेरै घाइते भएका छन्। हजारौं मानिस अझै हराएका छन्। प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै 59,000 भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सबैभन्दा प्रभावित लागुवाई र क्षेत्रमा खाद्यान्न अभाव, स्वास्थ्य सेवामा चाप र संचार संरचना भत्तीका कारण स्थिति दिन प्रतिदिन कठिन बन्दै गएको छ। खाद्य सामग्री वितरणका क्रममा पीड़ित बीच झगड़ा समेत हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यही बेला दादुरा जस्ता रोग फैलने जोखिम बढ़ेको चेतावनी दिएको छ। यसैबीच अमेरिका, मेक्सिको सहित दर्जनौ देशका उद्धार टोली अझै पनि सम्भावित जीवित मानिसहरूको खोजीमा लागिरहेका छन्। भेनेजुएलामा गएको बुधबार दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो।
0: चीनिया राष्ट्रपति शी जिनपिङले सेनाको आधुनिकीकरण गर्ने र सत्तारूढ़ कम्युनिष्ट पार्टी सीसीपी भित्रको भ्रष्टाचार निर्मूल पार्ने वाचा गर्नुभएको छ। पार्टीको 105 स्थापना वार्षिक उत्सवका अवसरमा ग्रेट हल अफ दि पीपुलमा आयोजना समारोहमा राजनीतिक तथा सैन्य नेताहरूलाई सम्बोधन गर्दै उहाँले बलियो सेनाको महत्वमा जोड़ दिनुभएको एएफपीले जनाएको छ। राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानका कारण विगत तीन वर्षमा दुईजना रक्षा मन्त्री पदच्युत भइसकेका छन्। सात सदस्यीय केन्द्रीय सैन्य आयोग अहिले सी र अर्का एकजना जनरलमा मात्र सीमित भएको छ। शीर्ष अधिकारीहरू हटाइएका कारण विश्लेषकहरूले चिनिया सशस्त्र सेनाको लड्ने क्षमतामाथि प्रश्न उठाइरहेका बेला राष्ट्रपति सीले सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्ने प्रतिबद्धता दोहोर्याउनु भएको हो। सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै पूर्ण एकीकरण चिनिया कम्युनिष्ट पार्टीको ऐतिहासिक लक्ष्य र नागरिकको साझा आकांक्षा भएको बताउनुभयो। कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान गर्नुभयो।
4: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियाली क्रिकेट काउन्सिल एसीसीले टी20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता यही असार 27 आउँदो साउन 2 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, ओमान र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिंगापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छनौट हुनेछन्। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सोनी पाखरिनको कप्तानीमा 18 सदस्यीय टोली घोषणा गरेको छ।
0: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पाउने 10 इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। इंग्ल्याण्ड समूह एलको विजेता हो भने कंगो समूह केबाट उत्कृष्ट तेस्रो भई नकआउट पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगोको यो पहिलो नकआउट प्रवेश हो। दुई टोलीबीच यो पहिलो खेल हुनेछ। भोलि बिहान पाउने 2 सिएटलमा समूह जी विजेता बेल्जियम र समूह आईबाट उत्कृष्ट तेस्रो भई सेनेगल बीच खेल हुनेछ। दुवै बीच यो पहिलो भेट हो। भोलि बिहान पाउने 6 समूह डी विजेता अमेरिका र समूह बीबाट उत्कृष्ट तेस्रो भएको बोस्निया खेल्नेछन्। यी दुई टोलीबीच विश्वकपमा पहिलो भेट हुन लागेको भए पनि मैत्रीपूर्ण खेलमा 3 भेटिएका यी टोली मध्ये अमेरिकाले 2 खेल जितेको थियो भने एउटा खेल बराबरीमा टुंगिएको थियो। अहिलेसम्म 7 टोली अन्तिम 16 अर्थात प्री क्वार्टर फाइनलमा पुगिसकेका छन्। फिफा 2026 प्री क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्स र पाराग्वे तथा 5 च्याम्पियन ब्राजिल र नर्वे खेल्ने पक्का भइसकेको छ। यस्तै क्यानाडा र मोरक्को खेल्ने पक्का भइसकेको छ। यस्तै मेक्सिको पनि अन्तिम 16 पुगेको छ। मेक्सिकोले अब इंग्ल्याण्ड र डीआर कंगो बीचको खेलको विजेतासँग खेल्नेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन।
4: देशका धेरैजसो ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसूनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
0: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाड़ी भाड़ा पारदर्शी रूपमा समायोजन गर्न आवश्यक। आवश्यक।
4: भेनेजुएलामा भूकम्प गएको छ दिनपछि तीन वर्षीय बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1943 जना पुग्यो।
0: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक, विश्वकप फुटबलको नकआउटमा आज राति इङ्ल्याण्ड र डीआर कंगो खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।

0: समयमा काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका 16 ठेक्का एकसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी।
1: सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने विजयनगरका ओडा कार्यालयको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी बनाइने।
0: पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रूपियाँले भाव घट्यो, कृत्रिम अभाव गरिएको उपभोक्ताहरूको गुनासो।
1: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिको सहित फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, आज बेलुका इङ्ल्याण्ड र कंगो भिड्दै।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारेका कर्णाली राजमार्गका 16 रुग्ण ठेक्का सड़क डिभिजन कार्यालयले एकैसाथ तोड्ने भएको छ। जुम्ला स्थित कार्यालयले कालीकोट, जुम्ला र मुगुमा संचालित 16 ठेक्का सम्झौता गरे पनि काम समयमा नभएको भन्दै ठेक्का अन्त्यका लागि 15 दिने सूचना प्रकाशित गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले आर्थिक वर्ष 2074-75 82-83 सम्झौता भएका तर काम नगरेका कालीकोटका 12, जुम्लाका 3 र मुगका 1 आयोजना ठेक्का तोडिएको बताउनुभयो। यस्तै ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण योजना तोड्ने प्रक्रिया अघि बढ़ाएको उहाँको भनाइ छ। पटक पटक लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध गर्दा पनि जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट कुनै चासो नदेखाएका कारणले ठेक्का अन्त्य गरिएको कार्यालयले जनाएको छ।
0: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तारे भीरमा सड़क अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पज भैयाले दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 1 स्थित कर्णाली राजमार्ग अवरूद्ध भएको बताउनुभयो। सुर्खेतदेखि दैलेखतर्फ हिँडेको मधेस प्रदेश 03001 ख 7774 नम्बरको चक्के टेलरको टायरको पछाडिको धुरा भाँचिएर सड़कमा फसेको छ। प्रहरीले तत्काल खुलाउन सहज नभएको वैकल्पिक बाटो प्रयोग गर्न भनेको छ। सुर्खेतबाट कालीकोट हुँदै जुम्ला जाने सवारी साधन गुराँसे रानीमत्ता घोडावास हुँदै तल्लो डुंगेश्वरको बाटो प्रयोग गर्न सकिने प्रहरीको भनाइरहेको छ।
1: सुर्खेतको वीरनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरूले सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। वडा कार्यालयहरूले आफ्नो वार्षिक समीक्षा तथा सार्वजनिक सुनवाई गर्दै सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउने सामूहिक प्रतिबद्धता जनाएका छन्। वडा नम्बर 13 गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन सहज र छिटो सेवा दिने प्रतिबद्धता गरिएको छ। यस्तै सिंचाईको समस्या हटाउँदै सबै ठाउँमा सिंचाई सुविधा पुर्याउनका लागि पहल गर्ने तथा अन्य विकासका कामलाई प्रभावकारी बनाउने लगायतका प्रतिबद्धता जनाइएको छ। नगर नागरिकको तर्फबाट यामलाल लामिछानेले सिंचाईको अभावले खेतीबाट राम्रो आमदानी लिन नसकेको भन्दै उडा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। जवाफमा उडा अध्यक्ष दिपेन्द्र राज कोइरालाले सिंचाई सुविधा नहुँदा काँसे पानीको भरमा बस्नु पर्नुपर्ने बाध्यता रहेको भन्दै सिंचाईको सुविधा उपलब्ध गराउने गरी पहल भइरहेको बताउनुभयो। उहाँले विकास साझेदार र गैर सरकारी संस्थाहरूसँग समन्वय गरेर यो समस्या समाधान गरिने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै वडा नम्बर 8 कार्यालयमा भएको सार्वजनिक सुनवाईबाट बाल मैत्री तथा वातावरण मन्त्री वडाको रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाइएको छ। यस्तै वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्ने, मुख्य चोकमा रहेका विद्युत पुलहरूको व्यवस्थापन सही ढंगले गर्ने लगायतका प्रतिबद्धता गराइएको छ। वडा सचिव मनोज पौडेलले वडाको सेवालाई सहज र पारदर्शी बनाउनको लागि प्रविधि मैत्री सेवा प्रवाह प्रदान गरिने पनि प्रतिबद्धता जनाउनु भएको छ। वडा अध्यक्ष टीकाराम शर्माले पनि वडाको समग्र विकास र स्थिति बसाल्ने गरी योजना बनाएको भन्दै आगामी दिन अझै प्रभावकारी रूपमा विकास गरिने बताउनु भएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा सोसियल रिसर्च एण्ड मीडिया सेन्टरको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।
0: देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। कर्णाली प्रदेशमा यस वर्ष मनसुनमा 29,132 घर परिवार प्रभावित हुने आकलन गरिएको छ। सरकारले विपद पूर्व तयारी तथा प्रतिकारका लागि दुई महत्वपूर्ण कार्ययोजना पारित गरिसकेको छ। यसअघि मुख्यमन्त्री प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना 2082 र मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना 2082 पारित गरिसकेको छ। विशेष गरी मनसूनको समयमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि प्रदेश सरकारले तयारी थालेको उहाँको भनाइ छ। कार्ययोजनामा गरिएको प्रक्षेपण अनुसार यस वर्षको मनसून जन्य विपदका कारण कर्णाली प्रदेशमा 29,132 घर परिवारका 1,27,308 प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको राष्ट्रिय कार्ययोजनाको आधारमा प्रदेशका लागि यो तथ्याङ्क निकालिएको हो। विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रदेशमा 9 विषयगत क्षेत्र निर्धारण गरिएको छ, जसको नेतृत्व 6 विभिन्न मन्त्रालयहरूले गर्नेछन्। यसैबीच मनसून सक्रिय अहिले देशभर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका बाँकी भूभाग सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसून विस्तार भएको महाशाखाको भनाइ छ। कर्णाली सहित 5 प्रदेशका केही ठाउँमा आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। आज देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना र हिमपात हुने सम्भावना छ। देशमा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात तथा तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशका हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
1: फेरि खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भनियो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
9: सूचना
10: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
9: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
10: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
11: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
12: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
12: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
13: नेपाल टेलिकम, राष्ट्रको संचार।
14: सबैको मन सुने
13: रेडियो भेरी FM।
0: अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तीनजेला हामीले समयमा काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका 16 ठेक्का एकसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी, सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने वीरेन्द्रनगरका वडा कार्यालयहरूको प्रतिबद्धता, विकास निर्माणका कामलाई पनि प्रभावकारी बनाइने लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। अन्तर्राष्ट्रिय बजारमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा हेरफेर नभएको गुनासो बढ़ेका बेला नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले गइराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटिकल तथा हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको छ। निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटिकलमा प्रति लिटर 30 रूपियाँ, आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेको छ। अब सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मटिकल 194 रूपियाँ कायम हुने भएको छ। यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। यता सुर्खेत सहित कर्णालीका अधिकांश पेट्रोल पम्पहरूमा आज दिनैभर बन्द भएपछि उपभोक्ताहरूले कृत्रिम अभाव गरिएको भन्दै छानबिनको माग गरेका छन्। नेपाल आयल निगम सुर्खेतले भने आजै ठूलो परिणाममा इन्धन आएको भन्दै अभाव नहुने जनाएको छ। निगमले यदि कसैले कृत्रिम अभाव गरेको भए अनुगमन गरी तत्काल कार्यवाही गर्ने पनि
14: बताएको छ।
0: बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिकामा भूमि प्रशासन कार्यालय सञ्चालनमा आएको छ। कार्यालय सञ्चालनसँगै अब राप्ती सोनारी गाउँपालिकाका सेवाग्राहीले जग्गा दर्ता नामसारी जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि अभिलेख व्यवस्था लगायत भूमि प्रशासन सम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने भएका छन्। राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यसबाट सेवाग्राहीको समय खर्च तथा अनावश्यक झन्झट कमी आउने बताउनु भएको छ। अध्यक्ष पौडेलले भूमि प्रशासन कार्यालय सञ्चालन स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको दावी गर्नुभयो। उहाँले अब स्थानीय तहमै छिटो सहज र पारदर्शी सेवा उपलब्ध हुने बताउनु भएको छ। कार्यालय सञ्चालनको पहिलो दिन राप्ती सोनारी गाउँपालिका नौका रोशन कुमार ओलीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको थियो। गाउँमै जग्गा धनी दर्ता प्रमाण पूर्जा पाएपछि ओलीले अब भूमि सम्बन्धी कामका लागि टाढा शहरमा जानुपर्ने बाध्यता हटेको बताउनु भएको छ। कार्यक्रममा सहभागीले स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुनु राम्रो काम भएको बताएका छन्। गाउँपालिकाको पहल तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय कोहलपुरको समन्वयमा कार्यालय सञ्चालनमा ल्याइएको हो।
14: कर्णालीको हिमालय जिल्ला हुम्लाको स्याडा गाउँमा पहिलो पटक गाडी पुगेको छ। सेनकोट गाउँपालिका आठमा रहेको स्याडामा गाउँपालिकाले आर्थिक वर्ष 2082 1,82,13,00,000 सड़क बनाएपछि गाड़ी पुगेको छ। यसअघि सिमकोटमा 7 वटा यातायातका साधन पुगिसकेका छन्। दुर्गम गाउँमा पहिलो पटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुशी भएका छन्। गाउँसम्म गाड़ी पुगेका दिन स्थानीयले फूलमाला बाजा गाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए। स्याडा सड़क सञ्चालनमा आएपछि खाद्यान्न निर्माण सामग्री औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहजै हुने वडा अध्यक्ष कमल भएको छ। सेनकोट गाउँपालिका आठमा रहेको स्याडामा गाउँपालिकाले आर्थिक वर्ष 2082,82,13,00,000 सड़क बनाएपछि गाड़ी पुगेको छ। यसअघि सिमकोटमा 7 वटा यातायात

0: ね、ビスアスカリエコさん。
1: फेरि खबरमा खबरहरुको सिलसिला अझै जारी छ अहिलेलाई यो विश्राम

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते त्यस्तो शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिरान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
1: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-59-960 98-481-19336 र 98-488-9066।
0: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै

0: का सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाल टेलिकमले मुगु जिल्लामा रहेको प्रसिद्ध पर्यटक स्थल राणातालको सुन्दर दृश्य अवलोकनका लागि परिचित स्थल मुर्मा टपमा 4G सेवा शुभारम्भ गरेको छ। रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्मा टप राणातालको अनुपम दृश्य अवलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो। रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राणाताल, विभिन्न हिमश्रृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। मुर्मा टपमा 4G सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको पहुँच सहज उपयोग गर्न सक्नेछन्। यस सेवाले मुर्मा टप क्षेत्रसँगै ट्रेकिङ रूटमा पनि भरपर्दो संचार सेवा उपलब्ध गराउने भएको छ। अब पर्यटकले आफ्नो यात्रा अनुभव, तस्विर, भिडियो तथा लाइभ अपडेट सहज रूपमा सामाजिक सञ्जाल मार्फत आदान प्रदान गर्न सक्नेछन्। यस क्षेत्रमा आधुनिक दूरसंचार सेवाको पहुँच विस्तार भएसँगै रारा क्षेत्रको पर्यटन प्रवर्धनमा थप टिवा पुग्ने विश्वास कम्पनीले लिएको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। सह आयोजक मेक्सिको सहित फ्रान्स र नर्वे पनि फिफा विश्वकप फुटबलमा अन्तिम सुरमा पुगेका छन्। आज बिहान घरेलु मैदानमा भएको खेलमा मेक्सिकोले इक्वेडरलाई 2-0 हराउँदै अन्तिम सुरमा स्थान पक्का गरेको छ। मेक्सिको जितमा भने जुलियन क्विनोनेसले 21 र राउल जिमेनेजले 31 मिनटमा गोल गर्नुभयो। तुलनात्मक रूपमा इक्वेडरले बलमा बढ़ी नियन्त्रणमा कायम गरे पनि गोल गर्न नसकेपछि खेल गुमाउन पुगे। यसै गरी स्ट्राइकर कोलिया एम्बापेको 2 गोलसँगै उपाधि दावेदार फ्रान्स स्वीडेनलाई 3-0 हराएको छ। फ्रान्सको जितमा किलियन एम्बापेले 2 तथा ब्राडले बारकोलाले 1 गोल गर्नुभयो। यससँगै विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ भने उहाँले यो विश्वकपमा सर्वाधिक कुल 18 गोलसहित यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनेल मेस्सीसँग बराबरी गर्नुभएको छ। विश्वकपमा कुल 18 गोलसहित उहाँ मेस्सी भन्दा 1 गोलले पछाडि रहनु भएको छ भने फ्रान्सले अन्तिम सुरमा पाराग्वेसँग खेल्नेछ। यसै गरी अर्को खेलमा नर्वेले आइभेरी कोस्टलाई 2-1 पराजित गरेको छ। नर्वेको जितमा एर्लिङ हालान्ड र एन्टोनियो नुसारे 1-1 गोल गर्नुभयो। खेल सकिने 4 मिनट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाउनु भएको छ। यस्तै हालाडले प्रतियोगितामा 3 खेलमा 5 गोल गर्नुभएको छ। अब नर्वेले अन्तिम सरमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारेका कर्णाली राजमार्गका 16 ठेका एकैसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी।
0: सेवा प्रभावलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने वीरेन्द्रनगरका वडा कार्यालयहरूको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी पनि बनाइने।
1: पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रूपियाँले मूल्य घट्यो, कृत्रिम अभाव गरिएको उपभोक्ताको गुनासो।
0: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेस्कीको सहित फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, आज बेलुका इंग्ल्याण्ड र कंगो भिड्दै। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: झरना खुल्यो।
0: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
0: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू एसी सहितको सुविधा सम्पन्न कलेज भवन उत्कृष्ट शैक्षिक नतिजाको इतिहास
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटनी भन्दा 50 मिटर अगाडि सम्पर्क नम्बर 081-537-546 081-538-260 मोबाइल नम्बर 97120-91850 97120-91950
3: रेडियो भेरी एफएम 98.6 RX 2.4
2: भर्ना खुल्यो
0: सिटी
4: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
7: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम र मूल्य अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि। तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सैमसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769044443।
3: सूचना
9: यही असार 20 गते तेस्रो शनिबारको दिन
10: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
11: नशारोग विशेषज्ञ डाक्टर
10: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9858-50-696।
13: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
14: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
13: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
14: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लाइज अमृत सहर पन्जाबमा जा।
13: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
14: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
13: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
14: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
13: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
14: ल टिपिराख, फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
15: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
16: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Sonia.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही असार 20 गते तेस्रो शनिबारका दिन
2: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906394।
3: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका।
4: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ, सुर्खेत। फोन नम्बर 083-590-693।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ हब अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, PBSमा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29966।
4: सबैको मन सुने
5: रेडियो भेरी FM।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: 6.9 inch standard display, AI powered camera, 3 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: Sabai ko man sune.
2: Radio Bheri FM.
3: Tanju, dhanyawad.
4: र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दै
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
4: पेट्रोलियम पदार्थको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय हो, तर त्यसको विरोधमा निजी पेट्रोल पम्प बन्द गर्नु उचित देखिँदैन. व्यवसायको मौज्दात घाटाको चिन्ता जायज भए पनि त्यसको समाधान उपभोक्तालाई शास्ति दिएर खोजिनु हुँदैन. अब सरकार निगम र व्यवसायी बीच सम्वाद मार्फत विवाद समाधान गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक छ. उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीतिगत निर्णय कार्यान्वयन गर्नु नै सबै पक्षको प्राथमिकता हुनुपर्छ.
5: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पम्पहरू सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ. उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्. नेपाल ऑयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ. अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो. तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदात इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका छन्. यता इन्धन सस्तीसँगै सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ. यातायात व्यवस्था विभागले वैज्ञानिक भाड़ा प्रणाली अनुसार नयाँ भाड़ा दर निर्माणका लागि प्राविधिक गृह कार्य शुरू गरिसकेको जनाएको हो. विभागका अनुसार इन्धन लुब्रिकेन्ट र मरमत सम्भार लगायतका लागतका आधारमा नयाँ भाड़ा दर तय गरिनेछ. यसअघि इन्धनको मूल्य बढ़दा वैज्ञानिक प्रणाली अनुसार 13% भाड़ा बढ़नुपर्ने सिफारिश भए पनि सरकारले 5% मात्रै वृद्धि गरेको थियो. अहिले भने इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेकाले यात्रुवाहक सवारी साधन सार्वजनिक सवारीको भाड़ा घट्ने लगभग निश्चित भएको विभागले जनाएको छ. यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उड़ानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ. नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजदेखि लागू हुने गरी वायु सेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ. यता पर्यटन मन्त्री खड्गराज पौडेलले भने न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ. आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नआएको भन्दै मन्त्री पौडेलसँग गरेको प्रश्नमा उहाँले जवाब दिँदै यस्तो बताउनु भएको हो.
6: नियमित रूपमा उडान हुन सक्ने गरी प्यासेन्जरको यात्रु संख्याको उपलब्धता न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौं र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको क्यानमा उपकरण र जनशक्तिको कमी छैन. तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनुभन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको व्यवहार पनि सम्बन्धित सदनमा जानकारी गराउन चाहन्छु.
5: पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ. नेपाल चामल तेल दाल उद्योग संघका अनुसार पछिल्लो दुई महिनामा 25 किलोको एक बोरा चामलको मूल्य 300-400 रूपियाँसम्म बढ़ेको हो. नेपालमा पर्याप्त धान उत्पादन नहुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर यहाँ पर्ने गरेको व्यवसायहरूले बताएका छन्. उद्योगीहरूका अनुसार भने भारतले बंगलादेशलाई चामल निर्यातका लागि थप कोटा खुला गरेपछि भारतीय बजारमै माग बढ़ेको छ. त्यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ. यसैबीच भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढ़ाएकाले धान र चामल दुवैको मूल्य मूल्य उकालो लागेको हो। व्यवसायीहरूले भारतमा धानको मूल्य अझै उच्च रहेकाले दशैंसम्म 25 किलोको एक बोरा चामलमा थप 100 देखि 200 रूपियाँसम्म मूल्य बढ़न सक्ने अनुमान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 वटा स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाब दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
7: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा त, अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ आगामी सेड्युल सभाको सेड्युल, जसले बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्नु ल्याउनु भएको छ ल्याउनु भएको छैन, बल्ल भोलि पर्सिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
5: मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा 23 वटा स्थानीय तहले हालसम्म बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ। चालू आर्थिक वर्षमा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 वटा निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। आयोजना अल्पत्र पार्ने सम्झौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यवाही गरेको हो। कार्यालयको तथ्याङ्कमा 2082 साउनदेखि 2083 असार 17 गतेसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता र निर्माण व्यवसायी गरी 275 कम्पनी कालो सूचीमा परेका छन्। ती मध्ये 10 कम्पनीको कालो सूची फुकुवा गरिएको छ भने 32 कम्पनी निलम्बनमा परेका छन्। सार्वजनिक खरिद ऐन 2063 दफा 63 अनुसार विभिन्न सरकारी निकायको सिफारिशमा ती कम्पनीलाई 1 देखि 3 वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म नेपालका कुनै पनि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन पाउने छैनन्। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आज जारी गरेको परिपत्र मार्फत स्तनपान गराइरहेका आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्यायले सीआईएनसँग बताउनुभयो।
8: एकदमै महत्वपूर्ण पनि छ, पोषणको हिसाबले पनि अत्यन्त महत्वपूर्ण छ। हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङको कुरा गर्छौँ, त्यसपछि 2 वर्षसम्म पनि स्तनपान गराउनु पर्ने कुराहरू जुन हाम्रो विज्ञानले पनि देखाएको छ, त्यो कुरालाई नै बल दिएर नै यो सर्कुलर गरिएको हो।
9: यस्तो खालको निर्देशन यस अघि पनि पटक पटक गएको छ नि त, यहाँहरूले गर्नुभएको छ, सरकारले जारी गरेको छ, तर कार्यान्वयन हुँदैनन् होइन? यसपालि त अब यहाँले जुन निर्देशन जारी गर्नुभएको छ त्यो कार्यान्वयन भएन भने चाहिँ के हुन्छ?
8: अब यस्तो छ, यो 2080 जब हामीले निर्देशिका जारी गरौँ त्यतिखेर पनि भएको थियो र पटक पटक भएको छ, धेरै ठाउँमा चाहिँ भएको छन्, व्यवस्थापन नभएको कुरा होइन। यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि यो देखिरहेकै छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थलमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसारले कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँछौँ।
5: उहाँका अनुसार सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे शुरू हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान पाउने 6 बजे हुनेछ। त्यसअघि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजय हुँदै अन्तिम 16मा प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
4: सन्तोष गन्धर्व डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त रिपोर्टसँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाफ के लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बागेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ। रासोपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ। यसअघि राष्ट्रिय मानवाधिकार आयोगले बाल बालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो। त्यस लगत्तै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो। सरकारले त्रिविध सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो। थापा पूर्वाधार विज्ञ हुनुहुन्छ। त्यस्तै सरकारले त्रिविध आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ। 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो। उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो। तीमध्ये कन्यापधुरा गाउँपालिकाको 10 सयको आधारभूत अस्पताल भने अहिले सञ्चालनमा आएको छ। बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छनृ।
14: डडलधुराको गनेभ्रा गाउँपालिकामा दशैयको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने, सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढ़ी नेपालगंज वा भारतसम्म लैजानुपर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ। नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 1500 आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। सो योजना अनुसार डडलधुराको गन्यापधुरामा अस्पताल सञ्चालनमा आएको हो। हाल अस्पतालमा प्रयोगशाला सेवा, प्रसूति तथा डेलिभरी सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा सञ्चालनमा छन्। एक्सरे, अल्ट्रासाउण्ड र ईसीजी सेवा विस्तारको तयारी भइरहेको छ। अस्पतालकी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नमुना पुनका अनुसार अहिले दैनिक 15-20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
15: अनि अहिले चाहिँ हाम्रोमा बिरामीहरू धेरै त आइराख्नु भएको छैन, लगभग 15-20 जति चाहिँ पुग्नुहुन्छ एक दिनमा। अनि उहाँहरू चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहेछौँ, किनकि ल्याबको सेवा चाहिँ छ हामीहरूसँग। एक्सरेहरू अहिले अब बिस्तारै आउँछ, एक्सरे, अल्ट्रासाउण्ड, सिजीहरू, त्योभन्दा बाहेक चाहिँ जे चाहिँ सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ।
14: गन्यापधुरा अस्पतालमा हाल 2 मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 एमबीबीएस चिकित्सक सहित 13 स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालमा कुल 22 दरबन्दी रहेको छ। जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी,
16: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएछ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख शासकीय अधिकृतहरूले चाहिँ यो आर्थिक वर्ष 83-84 अब केही कर्मचारीहरू पनि आपूर्ति गर्छौँ भन्ने आश्वासन दिनुभएको छ। त्यसमा चाहिँ रेडियोग्राफर भयो, केही अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ।
14: डडलधुराका नवदुर्गा, आलिताल, अजयमेरू र भागेश्वर गाउँपालिकामा पनि 10 अस्पताल निर्माण शुरू गरिएको थियो, तर बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडलधुरा।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्षा र मलको अभावले समस्या, किसानलाई सरकारको भरोसा के?
17: कति दिन सक्छौ हामी सत्य बोल्नेछौ? यति दिन सक्छौ, सरकारको सीमितता यति हो, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि। हाम्रो सरकारसँग कति सीमितता छ त त्यो त जान्नु पर्यो नि त। हामीलाई सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौ, जे जति दिन सक्छौ त्यति मात्र भन्छौ, त्योभन्दा बढी भन्ने छैन।
4: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको वाईफाई 6 राउटर नामको
4: भरोसा के?
17: कति दिन सक्छौ हामी सत्य बोल्नेछौ? यति दिन सक्छौ, सरकारको सीमितता यति हो, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि। हाम्रो सरकारसँग कति सीमितता छ त त्यो त जान्नु पर्यो नि त। हामीलाई सरकारका सीमितता पनि हामी सत्य

0: Speeds of fast speed. सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि छन्यो.
1: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम.
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्. हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ.
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम.

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले देशभर धान रोपाईको चटारो छ, तर कतै पर्याप्त वर्षा नहुँदा खेत बाँझै छन् भने कतै पानी भए पनि रासायनिक मलको अभावले किसानले समयमै रोपाई गर्न सकेका छैनन्। यस्तो अवस्थामा सरकारले मलको आपूर्ति र वितरणसँगै कृषि मौसम सूचना प्रणालीलाई कसरी व्यवस्थित गरिरहेको छ, यिनै विषयमा साथी लीलप्रकाश चन्दले कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
4: सबैभन्दा ठूलो कुरा चाहिँ मलको व्यवस्थापनमा म एकदमै धेरै मैले मेरो हाम्रो चाहिँ सबै पुरै संयन्त्र म मात्र होइन हामी एकदम सिरियस छौँ किसानका माग पूरा हुनुपर्छ। तर केही सीमितता छन् मैले फेरि पनि भने होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन जे गरेँ त्यसमा चाहिँ के छ त भने एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नै। त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्दैछौँ, तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझा छैन क्या। त्यसैले म के भन्न चाहन्छु भने हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौँ सक्दैनौँ थाहा छैन, तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ। तर के हो त भन्दाखेरि ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोजे होइन, हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ। जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागि।
5: अनि अर्को चाहिँ जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन्, अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैन, जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गर्यो भने बेग्लै कुरा, नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन। तपाईँको केही अनुभव छ, त्यो अनुभवका आधारमा तपाईँले अब निर्णय प्रक्रिया जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको, अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन्, त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा?
4: सबैभन्दा सजिलो कुरा चाहिँ यसमा प्रविधि हो। हामीले एउटा त बिमा छ होइन, कृषि बिमा हामी गर्छौँ, किसानहरूलाई कतिको थाहा छ हामीले कृषि बिमा गर्छौँ। पहिले नै क्रप रोप्नुभन्दा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु, त्यसमा क्षति भयो भने बिमा पाउनुहुन्छ। अर्को कुरा चाहिँ के छ भने सूचना प्रविधिहरू प्रयोग गर्ने, सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त यो यसपालिको मौसम यस्तो हुन्छ, मौसम प्रेडिक्सनको कुरा हुन्छ,
5: पूर्वानुमानको
4: कुरा। अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छन् त, अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तनमा चाहिँ के हुन सक्छन् त भन्ने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू चाहिँ
5: एसएमएसबाट पनि त्यो त्यस्तो सूचनाहरू जान्छ अब किसानलाई
4: जाने भनेर चाहिँ हामी त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोजिरहेछौँ।
5: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालालाई पायो, सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ?

0: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेरेर बनाउनु पर्छ। हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन, रेडियो छ, टेलिभिजन छ, अनि धेरै कुराहरू छ। त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछ।
1: विगतमा कस्तो भयो भने डुबान भयो अथवा कहीँ भयो, तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो, तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन। त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार, अब अलिक शक्तिशाली सरकार आयो, अब मैले केही पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो, अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ?
0: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू, साँच्चै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ, त्यसमा पुनरावलोकन गर्ने नै छौँ। तर अब हामीले दिने, हामी आइसकेपछि दिने भनेको एउटा कुरामा चाहिँ कम्प्रोमाइज हुँदैन, डेलिभरीमा कम्प्रोमाइज। कति दिन सक्छौँ हामी सत्य बोल्नेछौँ, यति दिन सक्छौँ, सरकारको सीमितता यति हो, किनकि जनताले जान्न पर्यो नि त, पाउनु पर्यो नि, हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त। हाम्रा सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ, जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ, त्योभन्दा बढी भन्ने छैन। मैले यति कुरा भन्छु,
1: खेत खन्ने, जोत्ने, सबै जोत्नु पनि जोत्नु भयो,
0: जोत्छु,
1: जोत्नुहुन्छ ट्र्याक्टरले जोत्नुहुन्छ कि त्यो हाँगा लगाएर?
0: ट्र्याक्टर चाहिँ ट्र्याक्टरसम्म चाहिँ अलिकति मेरो हाम्रो घरमा चाहिँ फेरि छोराछोरीले यो काम गर्नुहुन्न भन्ने छैन, सबै काम सबैले गर्नुपर्छ भन्ने थियो। म हलो जोत्न आउँछु, मलाई
1: आउँछ, हाँगा लगाएर
0: सबै आउँछ,
1: जोत्नु भयो। अब तपाईँले जो कुरा हिजो गर्नुभयो नि, अब तपाईँले मन्त्रालयमा आइसकेपछि चाहिँ तपाईँले कृषि क्षेत्रको यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने एकदम हुटुपट्टी हुन्छ नि त, धेरै गर्नुपर्ने धेरै हुनसक्छ जिम्मेवारीको हिसाबले, तर तपाईँले त्यो म चाहिँ गरेरै छाड्छु अथवा म त्यो व्यवस्था गरेरै छोड्छु भन्ने खालको चाहिँ के छ त्यहाँ, त्यो पनि सुनाउनु।
0: सबैभन्दा ठुलो कुरा चाहिँ आजको आधुनिक युगमा हेर्नु भने, अबको यो परिवर्तित समयमा हेर्नु भने, अब सबैभन्दा बढी कोही सक्षम छ, कोही मान्छेहरू चाहिँ इन्डिपेन्डेन्ट छ भने त्यो किसान हो, जोसँग उत्पादन छ होइन। तर हामीले के गर्यौँ भने जसले उत्पादन गर्छ त्यो मान्छेलाई कहिले पनि त्यो अप्पर लेभलमा राख्नु, जस्तै आजको दिनमा कुनै पनि बच्चाले मेरो बुवा किसान हो है भनेर गर्वका साथ भन्न सक्ने ठाउँ छैन,
1: अथवा बुवाले छोराले मेरो किसानी गर्छ भन्न सक्ने लाज लाग्ने अवस्था भइसक्यो।
0: मेरो घरमा सबैजनाले, मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ, तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न, किन चाहनुहुन्न, त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई।
1: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा?
0: अब सबैभन्दा ठुलो कुरा परिवर्तन, आजको भोलि रेकर्ड साइन्स होइन, परिवर्तन हुँदैन, केही कुरा संयन्त्रहरू हामी बुझ्दैछौँ। मैले एकपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछु भने, कहीँ पनि जाल जेल भएको छ, कुनै पनि मान्छेले चाहिँ बिचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु।
1: त्यो भने कस्तो
0: भनेको, कस्तो भन्दाखेरि किसानमाथि साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन। यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन, तर के छ त भन्दा किसानसम्म पुग्दासम्म के हुन्छ त त्यसको कुरा, त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसपल्ट।
2: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्। अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाई छ। इन्धन सस्तिएसँगै हवाई भाड़ा घट्यो, सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ। पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300 देखि 400 रूपियाँले बढ़ेको छ। तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाफ माग गरेको छ। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। र फिफा विश्वकपमा आज इंल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जिन्दगी के लथर बाटो लगा जो विदेश जाऊ पासपोर्ट बनाने पैसे घरने
1: ओइ ठुले एक्लै बसेर के गुनगुनाइराछस् त
0: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
1: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
2: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
1: लटिपिराग फोन नम्बर 9820293948 9820293948
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
5: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
8: सूचना
9: सिटीभिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
8: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 9858-40913 र 9704-67993
5: सूचना
10: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ
8: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ
10: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन् यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा रूपमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
8: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
10: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरू बारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
8: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाउ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनौ।
10: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: खुशीको खबर,
11: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
8: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
11: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
12: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
8: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
11: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
11: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
8: भर्ना खुल्यो,
13: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
13: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-29-66।
3: के तपाईं गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: Extreme energy drink.
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586556455।
5: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
5: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007। सम्पर्क मोबाइल नम्बर 98580506032 98580553515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
7: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030। लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट। यही असार 20 गते तेस्रो शनिवारको दिन
8: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
10: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा आएको छैन। विदेश त पासपोर्ट बनाउनु पर्छ छैन, गर्ने गरिसकेको छ।
11: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
10: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
11: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
10: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
11: हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
11: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
10: हो,
11: त्यही गएर सूर्जन रोकाईलाई भेट।
10: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
11: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
12: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
13: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
12: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
13: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
14: नेपाल टेलिकम, राष्ट्रको संचार।
15: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
16: रेडियो भेरी एफएम 98.6 र 102.7 MHz।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
4: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486175 र 98489956576
0: भर्ना खुल्यो
1: सिटिभिजीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी
1: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू एसी सहितको सुविधा सम्पन्न कलेज भवन उत्कृष्ट शैक्षिक नतिजाको इतिहास
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि सम्पर्क नम्बर 081-537-546 081-538-260 मोबाइल नम्बर 97120-91850 97120-91950
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
0: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
0: डिभिजन वन कार्यालय सुर्खेत।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्त
3: हातेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन के गर्दैछ विभागीय मन्त्रालय?
4: आर्थिक कारवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
3: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
5: हामी एउटा रफ्तारमा छौ, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन। तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौ।
3: अर्थमन्त्री सुनिल वागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबी भन्छिन्, अभियानकर्मीहरूको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिनी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरै जसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहज करणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहर स्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा

0: सतर्कताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आर्थिक कार्यवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन बढेको छ यही विषयलाई लिएर पनि। त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोध्छु मैले।
0: आयल निगमले पेट्रोल पम्प संचालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
2: अस्ति दुई दिन बिताएको त्यसपछि सोमबार डिपो खुल्यो, सोमबार पनि बजारमा दैनिक सेल्स घटे अवस्था छ, र हिजो मंगलबार चाहिँ एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा करिब 700 किलोलिटर चाहिँ पेट्रोल र त्यही हाराहारीमा डिजल बिक्री हुने गरेको छ। हिजो 50% हाराहारीमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामी राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। अब हामी त्यहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलोलिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष विश्व अरियाल भन्छन्,
3: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उपभोक्ताले नै गरेकै हुन्छ होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो कि, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु किन्ने चिज दिनु बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
0: निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30-30 रूपियाँ तथा हवाई इन्धनमा 40 रूपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै दुई तिहाई मतसहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनी मुवागलेसँग कुराकानी गरेका छौं, र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं।
4: हामी एउटा रफ्तारमा छौं, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णतः ग्रहण गरेर हामी काम गरिराखेका छौं। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढ़ाएका छौं, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्ष भन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौ।
5: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं, कस्तो लाग्यो बजेट भनेर। यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
4: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौ नेपालको इतिहासमा, त्यो रूपान्तरणकारी भनिएका बजेटहरू पनि त्यो ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
5: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरीबलाई चाहिँ झन गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
4: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तो टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जना

0: यस्तो आदेश भनिराखेका छन्। बाचापत्रमा जे जे गर्छौ भनेको थियो त्यही गरायो, र बाचापत्रमा हामीले गरेको करार, नागरिकसँग गरेको करारमा पाँचवटा बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ? भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भने त होइन। दुईटा कुरा म राखे छोटकरीमा, भुइँ मान्छेका लागि वा गरीबका लागि भनेर यस अघिका सरकारहरूले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुखा पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरू थप समृद्ध बनाएका छौं, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौं, थप उन्नत बनाएका छौं। तर हाम्रो धारणा चाहिँ के हो भने गरीबीको निदान भत्ता बाँडेर हुँदैन, गरीबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
1: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
0: त्यसको पहिलो खुट्केलाई हामीले चालेका छौँ, यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनुपर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन, हाम्रो म्यान्डेट पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौ, र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौ, एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौ, त्योबाट आएको लाभ, नेपाली जनताको लाभ, लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौ भन्ने एउटा रोडम्याप नै छ। त्यसैले यो पाँचवटा बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ,
1: एक वर्षमा केही फिल गर्न
0: सकिन्छ सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ, त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ, आर्थिक विधेयक, त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौं। र योबाट कहीँ कमजोरी भएका रहेछन्, कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ, तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो, जस्तै हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
2: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
1: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट $635 मिलियन रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि $500 मिलियन भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि करोड़ौं डलर आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यसपटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको $600 मिलियन भन्दा धेरै बढ़ी हो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना.
4: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार. वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु. वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन. लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन.
3: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाऊ. चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं. त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं. वन भोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं. गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ. केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ. वनमा आगो लगाउनु कानूनी अपराध हो. कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ.
4: डिभिजन वन कार्यालय सुर्खेत.

0: Extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भयपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शुरूमा क्या मजाले खबरदार गर्यो, शुरूमा क्या मजाले खबरदार गर्यो, खुट्टा दुख्दा टाउकाको उपचार गर्यो, जसले नदीमा धकेल्यो थाहा नपाउने गरी, जसले नदीमा धकेल्यो थाहा नपाउने गरी, थाहा पाउने गरी उसैले उद्धार गर्यो, खुट्टा दुख्दा टाउकाको उपचार गर्यो। ऊ मेरै हौसलाले मात्र बुलन्द बनेको, ऊ मेरै हौसलाले मात्र बुलन्द बनेको, आज मेरै छातीमा पो प्रहार गर्यो, खुट्टा दुख्दा टाउकाको उपचार गर्यो। जिन्दगीदेखि थाकेर हजार प्वाल पार्यो, जिन्दगीदेखि थाकेर हजार प्वाल पार्यो, बुढोले त्यही डुंगामा सवार गर्यो, शुरूमा क्या मजाले खबरदार गर्यो, खुट्टा दुख्दा टाउकाको उपचार गर्यो। गजलकार विवेक विशालुको एक पाइला आकाशमा शीर्षकको गजल संग्रहमा संग्रहित यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्युब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि म गत साताकै सन्दर्भको निरन्तरता लिएर आइपुगेको छु।
1: बुलबुलको आजको अंकमा पनि मैले मेरा पाहुना प्राध्यापक डाक्टर देवी नेपाललाई लिएर आएको छु। उहाँको पुस्तकहरू साहित्यतर्फ 35 वटा प्रकाशित छन्। मैले सबैको नाम अहिले लिन चाहिन, त्यसै गरी नेपाली भाषा पाठ्यक्रमतर्फ 35 वटा पुस्तक प्रकाशित छन्। झण्डै 70-72 वटा पुस्तक प्रकाशित भइसकेका छन्। विशेष गरी छन्द पराग उहाँको एउटा यस्तो पुस्तक जुन 2062 सालमा पहिलो पटक प्रकाशित भयो र अहिले हामी जुन पुस्तकलाई हातमा लिएर कुरा गरिरहेका छौं, यो चाहिँ 6ठौं संस्करण आइपुग्न लागेको छ। 5औं संस्करणको एउटी कपी जुन बाँकी थियो त्यही किताब लिएर गरेका छौं। छन्द सिक्न चाहने अथवा अहिले जे जति कुरा हामीले गएको बुलबुलको अंक र आजको अंकमा कुराकानी गरिरहेका छौं, ती सन्दर्भहरूलाई चाहिँ एकदमै थरोली कसैले सिक्न चाहन्छु, म जान्न चाहन्छु भने छन्द पराग किन्दा घाटा कहिले पनि लाग्दैन, नलाग्ने पुस्तक हो यो, सबैलाई काम लाग्ने सूत्र भएको हुनाले यो पुस्तक चाहिँ मैले आफैले बुलबुलबाट यति रेफर गरेँ। अहिले हामीले छन्द पराग यहाँ हामीसँग छ पनि भनेको थिएनौ होइन, मैले आफूले याद गरेर अस्तिको अंकमा भन्न छुटाएछु र आजको अंकमा भनेको छु। गजलमा बहर बहर भन्छौं हामी, बहर भनेको के हो, बहर कसरी प्रयोग गरिन्छ गजलमा बहरलाई, अनि बहरलाई चिन्ने कसरी, बनाउने कसरी, लेख्ने कसरी भन्ने कुरा म पनि सिक्दैछु र बुलबुलेलाई पनि सिकाउने क्रममा हामीले बुलबुलमा जोडिएका छौं। गएको हप्ता धेरै कुरा सिकियो, आज अझ बढी सिकिन्छ होला भन्ने हिसाबले मैले आज पनि प्राध्यापक डाक्टर देवी नेपाललाई दुःख दिएको छु र हामी आजको सन्दर्भलाई फेरि जोड्छौं। सर, फेरि स्वागत छ हाम्रो कार्यक्रममा।
2: हजुर, धन्यवाद।
1: अस्ति लगभग मैले एउटा गजलै लेखेको थिएँ, म सुन्थेँ बिरालो करायो बिहानै, अनि नजानी नजानी हरायो बिहानै भन्नेसम्म पुगेको थिएँ। हामीले धेरै कुरा बुझ्यौं भन्ने मेरो ठम्याइ छ, त्यो त अभ्यास नगरिकन फेरि एकै दिनमा सुन्ने बित्तिकै सबै बुझिँदैन पनि, त्यहाँमाथि हामीले यो भिजुअलको माध्यम नभइकन अडियोको माध्यमबाट बुझाउने कोसिस गरिरहेको छौं। कसरी अगाडि बढाउँ होला सर आजको, म सरलाई नै ओपन छोडे किनभने अब धेरैतिर तालिम दिने, बुझाउने, सिकाउने गरेर अभ्यस्त भइसकेको गुरु अगाडि भइसकेपछि धेरै प्रश्नहरू सोधिरहनै पर्दैन, आफै पनि बुझ्नुहुन्छ।
2: मैले अघिल्लैबाट नै जोडे, हामीले केही नमूना प्रस्तुतिहरू त्यतिखेर गर्यौं।
1: हजुर,
2: यो भुजङ्ग प्रयात छन्द अथवा बहरे मुत्कारे मुसम्मन सालिम, त्यस अन्तर्गत इसानै उमेरदेखि मन हर्न लागे, यिनै सुन्दरीले जुलुम गर्न लागे, कहाँसम्मको आँटलो हेर तिनको, रिसाएर आँखा पनि तर्न लागे, सुनित मन मुनिया बडा होस राखे, बिछाएर जाल कागुनो छर्न लागे, म भन्दै थिए हे हरि होस राखे, नजरबाट मोती पनि झर्न लागे। यो किसिमको प्रयोग मोतीराम भट्टले 1940 दशकमा नै गरिसकेका थिए, जहाँबाट नेपालीमा गजल भित्रियो त्यही बेलामा बहर पनि भित्रियो।
1: उहाँले
2: गजल सँगसँगै
1: बहर बुझ्नु भएको थियो है, त्यति
2: किनभने मोतीराम भट्ट त भारतेन्दु हरिश्चन्द्रका शिष्य, भारतेन्दु हरिश्चन्द्र भारतमा गजलका गुरु, साहित्यका गुरु, हरेक क्षेत्रका गुरु, कविताका गुरु, अनि त्यहाँ बस्दाखेरि मोतीराम भट्टले त उर्दू, फारसी, हिन्दी, अरबीदेखिका ती गजलहरूको अध्ययन त मोतीराम भट्टले राम्ररी गरेका थिए। त्यही कारणले गर्दाखेरि उनले नेपालीमा गजल लेख्दाखेरि सुरुमा नै बहरको प्रयोग गरे, नभए बहर नजाने प्रयोग गर्दाखेरि ठाउँ ठाउँमा बिग्रिन सक्छ, जानेर प्रयोग गरिसकेपछि बिग्रिँदैन। उनले धेरै गजलहरू उनले लेखेका गजलहरूमा बरु काफिया र रदिफमा समस्या होला, बहरमा त्यस्तो समस्या छैन। यता हेर्यो यतै मेरा नजरमा रामा प्यारा छन्, त्यहाँनिर काफियामा समस्या छ तर बहरमा समस्या छैन।
1: अघि हामी भुजङ्ग प्रयातको कुरा गर्दै थियौँ नि सर, यसमा फेरि रोकेँ है, त्यो भुजङ्ग प्रयात छन्दको एउटा कविता वाचन गरेर अनि भुजङ्ग प्रयातकै एउटा गजल भुजङ्ग प्रयातसँग म्याच गर्ने एउटा गजल हजुर सुनाइदिनु न सकिन्छ, याद हुन्छ हजुर?
2: भुजङ्ग प्रयातको एउटा कविता पुरा
1: टुक्रा भए पनि यो रिदम यसरी क्रिएट हुन्छ भन्ने बुझाउन खोजेको मैले।

0: यो चाहिँ कविता हो,
1: कविता भयो
0: अब यो मेरै कविता हो,
1: हजुर मिठो पनि लाग्यो हजुर,
0: यो मेरै कविता हो, यो कला चिन्तनसँग सम्बन्धित कविता हो। अब गजलमा पनि मेरै एउटा गजलको केही अंश भन्छु। मकुर्दैछु आँखा मकुर्दैछु भाका नगाएर के भो

0: मसुर दैछु ढाका नलाहेर के भो, मकुर दैछु भाका न आएर के भो।
1: यो चाहिँ गजल मैले यो चाहिँ अब ठ्याक्कै दिमागमा पस्नलाई सजिलो होला भनेर दुईटा कम्पेयर गरेको, अनि प्राय बुलबुल सुन्ने र सिक्न खोज्ने होइन सिक्न खोज्नेहरूको एउटा प्रश्न, लयमा गजल, गजलको लय र बहरमा गजल, यो दुईटामा के फरक छ भनेर सोधिरहनुहुन्छ।
0: यसको चाहिँ अघि मैले तीनवटा प्रकृति भने, एउटा आक्षरिक लय चेतना सहितको भयो भने त्यहाँनेरि विश्रामलाई मात्रै ख्याल गर्दै गर्दै गइन्छ, त्यो लयमा गजल।
1: हजुर, होइन लयमा गजल जसमा अक्षरको संरचनाहरू मिलेको छ,
0: पढ्दाखेरि
1: बिग्रिँदैन, मिटर मिलेको,
0: त्यो मात्रा मिल्दै मिल्दै मिल्दै मिल्दै जान्छ, मिटर मिल्दै मिल्दै जान्छ, त्यो लयको गजल। अनि बहरको गजल चाहिँ शास्त्रीय, फौलुन फौलुन फौलुन फौलुन भनेपछि त्यसैमै जानु पर्यो, होइन फौलुन फौलुन भन्दै भन्दै गइसकेपछि त्यसै अन्तर्गतका गजलहरू लेखिनु पर्यो। कटारी तिमी धस्दछौ मुख लुकाई, म बस्छु हरे चित्तलाई फसाई। शम्भुप्रसाद ढुङ्गेलको गजल हो यो, माध्यमिक कालमा नै यसरी लयमा लेखिएको थियो।

0: यो चाहिँ घनश्याम परिश्रमीको गजल अहिले आएर मैले पुरानोदेखि अहिलेसम्म जोड्दैछु गजलमा पुरानो पुस्ताले पनि र नयाँ पुस्ताले पनि दुईटा कुरालाई निरन्तरता दियो एउटा लय चेतनालाई निरन्तरता दियो अर्को कुरा विषयवस्तुमा उर्दू फारसीले र अरबीले पनि अंगालेको शृङ्गारिक चेतनालाई अलि बढी प्राथमिकता दियो चेतनालाई प्राथमिकता दियो आज आइपुग्दाखेरि चाहिँ शृङ्गारिक चेतनाको मात्रै गजल नभएर समसामयिक चेतना सामाजिक यथार्थ मानवता क्रान्ति हरेक कुराहरू गजलमा आए नेपाली गजलले गरेको क्रान्ति चाहिँ यो हो
1: मैले अझै यहाँनिर जस्तो यो अब हामी विभिन्न गजलमा के छ भन्छ त्यस्तो नजाउँ होइन
0: हजुर
1: लय बिना नि गजल बन्छ त फेरि त्यसो बन्दैन नि
0: बन्दैन
1: किनभने लयमा लेखेका छन् भन्ने कुरा भयो लयमा नभए त गजलै भएन नि मिटरै नमिली चाहिँ कसरी गजल भयो काफी नभएपछि कसरी गजल भयो
0: होइन लयमा त मैले अघि मुक्त लय र बद्ध लय कवितामा कुरो गरेको थिएँ गजलले एक किसिमको स्वतन्त्र लय भनेर एक किसिमको आफ्नोपन निर्माण गर्यो नेपालीमा तर त्यहाँभित्र पनि लय चाहिँ टुक्रियो भने गजल हुँदैन
1: अब त्यहाँभित्र पनि लय चाहिँ धेरै यस्तो अनुभव विद्यार्थीहरूको पनि गर्नुभएको छ आफूले पनि अनुभव गर्नुभएको छ गजल लेख्नेहरू अनुमानित 100 जनामा कतिजना जति मान्छेले चाहिँ एकैचोटि बुहारमा लेख्न सक्ने हुन्छ अथवा कि पहिला मिटर मिलाएर लयमा मात्रै जान्ने अथवा मिटर पनि बिगारेर सिक्ने अनि त्यसपछि मिटरमा आउने अनि बल्ल बहर चेतनामा आउने हुन्छ कि पर्सेन्टेजमा हामीले हुन 100मा बिस्तारै सिकेर पुग्ने अब 10 जना हुन्छन् कि होइन एकैचोटि 99 जनाले त जानिहाल्दछन् एउटाले मात्रै जान्दैन भन्ने खालको हुन्छ कि कसरी मतलब कहिलेकाहीँ मैले यो किन प्रश्न सोधिरहेको छु भने म त कहिल्यै जान्दिनँ होला जस्तो लागेको मान्छेलाई कतिको सजिलो वा गाह्रो छ बुझाइदिनु खोजेको
0: यो चाहिँ के हो भने नि अब सूत्रमा भरिएको शब्द फ्रेममा भरिएका शब्दहरूले बनेको गजलको अस्थिपञ्जर र गजल यी फरक कुरा हुन् जस्तै अघि हामीले अघिल्लो चरणमा गत हप्तामा हामीले एउटा अभ्यास गर्यौं नि होइन बिरालो करायो भन्ने गर्यौं नि गजलको अस्थिपञ्जर त निर्माण भयो
1: त्यो त गजल त गजलै बन्यो नि फेरि
0: बन्न चाहिँ बन्यो होइन तर त्यसले गजलको गुरुत्वलाई बोकेर आएन होइन त्यसैले अघि यहाँले भनेको कुरा 100 जनामा सूत्र मात्रै प्रयोग गर्न त एक किसिमको कार्यशाला सञ्चालन गर्ने हो भने गजल लेखिरहेको मान्छे 60-70% सूत्रमा सफल हुन्छ
1: कति राम्रो गरी बुझाइदिनु
0: सूत्रमा सफल
1: गजल लेखिरहेको मान्छे हुनु पर्यो 100 जना बस्यो भने 60-70 जनाले चाहिँ सक्छन् सूत्रमा
0: अनि लेख्दै नलेखेको मान्छे छ आजसम्म उसले गजलको बारेमा केही पनि थाहा पाएको छैन गजलको संरचना भनिदिएर काफिया यो हो रदीप यो हो मतला यो हो मकता यो हो तखल्लुस यो हो यसलाई मिसरा भनिन्छ यसको पहिलो हरफलाई मिसरा ए उला दोस्रोलाई मिसरा ए सानी अनि प्रत्येक दुई हरफहरू शेर हुन् गजलको लय बहर हो कखरादेखि सुरु गरेर गएको छ भने एक दिनको कार्यशाला अथवा यस किसिमको एक दिनको संवादले कुनै आक्षरिक लयमा चाहिँ फ्रेमसम्मभित्र प्रवेश गर्न सक्छ त्यो मान्छे त्यति गर्न सक्छ भनेको एक लेख्दै नलेखेको मान्छे पनि 100मा 20-30 जनासम्म चाहिँ गजलको फ्रेमभित्र चाहिँ छिर्न सक्छन्
1: त्यसो भए त कहिलेकाहीँ कसैले संस्था वा व्यक्ति समूहहरूले चाहिँ आयोजना गरे यस्तो खालको कार्यक्रम भने यो फाइदाजनकै हुन्छ
0: यो त एकदम धेरै भइरहेको मेरा त 100 भन्दा कविता सहित सबै बाल कविताहरू सहित जोड्ने भने त 1000 भन्दा बढी कार्यक्रमहरूमा म पुगिसकेँ होला होइन त्यसमा यो किसिमको पहिला चाहिँ होइन यो कविता पनि लेखेर के अरे सिकाएर सिकिन्छ र भन्ने गरिन्थ्यो होइन हो सिकाएर सिकिँदैन कवित्व चाहिँ सिकाएर सिकिँदैन सिकिन्छ नि त जस्तै अघि मैले चारको कुरा गरेँ नि सबभन्दा बढी चलेको सबै नै हो तपाईँले उत्तरतिर फर्केर ती हिमालहरू पहाडहरू देखिसकेपछि तपाईँले लेख्न थाल्नुभयो के हरियाली डाँडा काँडा चारैतिर देखेँ यसरी लेख्नुभयो नि सूत्र सिक्नेले यसरी लेख्न थाल्छ, पहिला सूत्र सिकाउँदाखेरि यसरी लेख्न थाल्छ। तर यतिखेरै म चाहिँ के भन्छु भने, तपाईँले यसरी लेख्नुभयो भने तपाईँ एउटा राम्रो प्रतिवेदक चाहिँ बन्नुहुन्छ, किनभने जे छ त्यही तपाईँले लेख्नु
1: उतार्न सक्यो
0: होइन। हरियाली डाँडा काँडा चारैतिर लेखे, यहाँ त कविता त छैन
1: छैन
0: होइन। तर त्यसैलाई तपाईँले हरियाली डाँडा काँडा बोलाउन थाले भन्नुभयो तपाईँले भने तपाईँ कवि हुनुहुन्छ।
1: डाँडा काँडाले बोलाउन थालेको चेता आयो अथवा क्रिएटिभिटी फुर्यो,
0: त्यो चाहिँ अब कवित्व चाहिँ त्यहाँबाट आउन थाल्यो क्या। किनभने डाँडा काँडालाई मानवीकरण गर्न तपाईँ थाल्नुभयो भने कवि भन्ने बाटो आयो। अघिको बाटो सत्यको बाटो, जुन सत्यको बाटो चाहिँ प्रतिवेदनमा हुन्छ,
1: प्रतिवेदनमा
0: हुन्छ, समाचारमा हुन्छ, सूचनामा हुन्छ, विज्ञप्तिमा हुन्छ होइन। यस्ता कुराहरू चाहिँ सत्यको जस्ताको तस्तै उद्घाटन चाहिँ ती रचनाहरूमा हुन्छ। तर सत्यको सुक्तिकरण संवेगसँग घोलेर,
1: संवेगसँग घोल्नु पर्यो,
0: घोलेर बाहिर निकाल्दाखेरि त्यो जड वस्तु पनि मानव बनेर प्रस्तुत हुन्छ नि, त्यतिखेर चाहिँ त्यो
1: अब कविता। त्यो मैले अर्को सोध्न खोजेको प्रश्न यहाँ जोडियो कि
0: हजुर,
1: अब कोही मान्छे लय भएको बहर भएको, कोही लय बहर के पनि नभएकोहरू पनि हुन्छन्। कसैको चाहिँ शब्दहरू वजिल वजनदार, सरले भने जस्तो संवेगलाई छुने पनि हुन्छन्, तर सूत्र पनि कहीँ छेउटुप्पो मिलेको हुँदैन, कसै कसैको त काफियो पनि मिलेको हुँदैन होइन। यसलाई चाहिँ हामीले कसरी मूल्याङ्कन गर्ने अथवा कसरी ब्यालेन्स गर्ने, अनि जस्तो यो सँगै पूरक प्रश्न हुन्छ होला, अहिले नै सोद्धा पनि सजिलो हुन्छ। अब कहिले काहीँ गजलको कार्यक्रम आयोजना गरेको छ, माइकमा बसेको छ, अब स्वर पनि, अब स्वर त बाइबर त आफैमा नराम्रो कसैको पनि हुँदैन, त्यो त मिलाउँदै जाने होला होइन लयमा। अब त्यहीँ त्यहीँ त्यहीँ कराइरहेको छ, उसको शब्दमा वजन भए पनि उसले वाचन गर्दा अथवा लयमा वाचन गर्दाखेरि लय पुर्याउनै सकिरहेको छैन कि। यसको सबै तादात्म्यलाई सरले एकै शब्दमा बुझिहाल्नुभयो मैले सोध्न खोजेको।
0: अनि यो चाहिँ के हो भने, अब काफिया नै बिग्रियो भने त गजलै हुँदैन, त्यो त्यो छोडिदिइहालौँ, त्यो पाटो नै छोडिदिउँ। अर्को कुरा प्रस्तुतिको कुरा हो, प्रस्तुतिको कुरा प्रत्येक व्यक्तिको फरक फरक कलासँग सम्बन्धित हुन्छ। संरचना मिलेर आएको छ भनेदेखि त्यसले प्रभाव पार्छ, तर वर्णनात्मक छ भने प्रभाव पार्दैन।
1: वर्णनात्मक भन्नाले,
0: वर्णनात्मक भनेको अघि मैले भने नि जे छ त्यही भन्ने नै,
1: प्रतिवेदक जस्तो
0: आँखाको आँखाको भाषा मात्रै बोल्ने, मनको भाषा नबोल्ने के।
1: हजुर हजुर,
0: आँखाले जे देख्छ त्यसलाई मात्रै राख्ने हो भने त्यसले पनि प्रभाव पार्दैन। अनि मनको भाषा बोल्ने त्यसलाई साहित्यमा साधारणीकरण भनिन्छ।
1: त्यसले सूत्रमा भएको मनको भाषा भएको भए चाहिँ फेरि त्यो प्रस्तुत गर्दा जसले प्रस्तुत गरे पनि त्यसले फल दिन्छ।
0: त्यो चाहिँ यस्तो छ, संरचना संरचनात्मक नियम, गजलले खोजेको संरचना गजलका आन्तरिक घटकहरूको मिलन त हुनै पर्यो, ती नभई त भएन। तर अहिले अब नेपाली गजलको परम्परामा चाहिँ कस्तो भइरहेको छ भने, एक खाले गजल आँखा चिम्लिएर सुन्नुपर्ने होइन, अर्का खाले गजल आँखा खोलेर मस्तिष्क सबल बनाएर सुन्नुपर्ने, अनि अर्का खाले गजल चाहिँ चुप लागिरहेको मान्छेलाई झड्का दिने होइन। मैले त्यसमा एउटा आँखाको गजलकार, अर्को मस्तिष्कको गजलकार र अर्को मुटुको गजलकार भन्ने गरेको छु,
1: तीनवटा क्याटेगोराइज नै गर्नुभएको छ,
0: मैले त्यसो भन्ने गरेको छु।
1: हजुर,
0: आँखाको गजलकारले चाहिँ प्रतिवेदनमूलक गजल लेखेको हुन्छ, अगाडि जे छ त्यही रदिफ्रा काफियामा मिलाइदिन्छ होइन, वर्णनै वर्णनमा जान्छ। मस्तिष्कको गजलकारले सूचना एकदमै धेरै प्रवाह गरेको हुन्छ, ज्ञानको चाहिँ भण्डार हुन्छ त्यहाँभित्र होइन, तर संवेगात्मक कुरा कम हुन्छन्, सूचना बढी हुन्छन् त्यहाँ। तर मुटुको गजलकारले चाहिँ मैले वाचन गर्दा तपाईँलाई छुन्छ, अनि ओहो यो अनुभूति त मलाई पनि थियो, मैले लेखेको भए हुन्थ्यो नि भन्ने तपाईँलाई पार्छ त्यसले।
1: त्यो चाहिँ मुटुको गजल भयो,
0: त्यो चाहिँ मुटुको गजल। त्यो चाहिँ कहाँबाट हुन्छ भने, अब कविताबाटै उदाहरण दिँदाखेरि, सबै हरफमा मुटु आउँदैन, सबै हरफमा आउँदैन, कुनै कुनै हरफमा आउँदा, कुनै कुनै ठाउँमा आउँदा पुग्छ। मैले कविताको रूपमा मुनामदनलाई लिएँ, मुनाय मदनको एउटा अंशलाई लिए. अब मुनाले मदन हिँड्ने बेलामा भनिन्, नछाडी जानुहोस् हे मेरा प्राण अकेली मलाई. यहाँ त कविता छैन, यस्तो अनुरोध त नेपालका कैयौं हजारौं लाखौं युवाहरूलाई कतार जाने बेलामा, साउदी जाने बेलामा श्रीमतीहरूले निरन्तर भनिरहेका छन्, नछोडी जानुहोस् हे मेरा प्राण अकेली मलाई त भनेका भनै छन्. त्यहाँ कविताको शक्ति छैन, त्यहाँ कविताको परिवेश निर्माण हुँदैछ. तर मनको वनमा ननिभ्ने गरी विरह जलाई, हो यहाँ छ कविताको शक्ति. कहाँ कहाँ माथिल्लो उचाइको आएको छ, किनभने वन पनि
1: आँखाले देखेको मात्रै, आँखाको मात्रै गर्यो, अब अहिले मुटुबाटै गर्यो.
0: अब मुटु किनभने मनको वन हेर्नु न, वन कस्तो भन्दा मनको वन. अनि ननिम्ने, कहिल्यै ननिम्ने, त्यो कहिल्यै ननिम्ने आगो कुन हुन्छ भन्दा विरहको आगो. हेर्नु हो यहाँ छ नि कविता. हो यो किसिमको एक ठाउँमा कविता बोकेर आउने, अब कुनैमा दुइटैमा आउँछ फेरि, दुइटैमा आउन सक्छ, कविता लेख्दा पनि र गजल लेख्दा पनि. अनार दाना दाँतका लहर खोलेर आँसना, पहिल्यै कविता छ, किनभने ती दाँत कस्ता भन्दा अनार दाना जस्ता, ती आइको बिम्ब होइन. अनार दाना सम्झ्यो, दाँत सम्झ्यो, तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसना, कहाँ छ हेर्नुहोस् त. कुनै कवितामा प्रत्येक शब्द शब्दमा कवित्वको गम्भीर्य हुन्छ, कुनैमा एउटाले उठाउँछ र अर्कोले छोप्छ, कुनैमा त्यो दुइटै हुँदैन, दुइटै भएन भने चाहिँ त्यसले छुँदै छुँदैन.
1: अलिकति कस्तो होला यो चाहिँ एकदमै साइकोलोजिकल प्रश्न हुन्छ होला कि, त्यो द्रष्टाले दृश्यलाई हेर्दाखेरि हेर्दाखेरि पनि कुनै फर्मुला हुन्छ, हेर्दा चाहिँ बाई बर्थ नै आउने मात्र चिज हो
0: होइन, हेर्दा फर्मुला हुँदैन,
1: त्यसलाई प्रकट गर्दा, त्यसलाई एक्सप्रेस गर्दा.
0: फूललाई तपाईँले फूलको रूपमा मात्रै हेर्नुभयो भनेदेखि त्यो सर्वसाधारणको हेराइ भयो, तर फूललाई तपाईँले जीवन संघर्षको रूपमा हेर्नुभयो, एउटा बीजदेखि उम्रिएर अनेकौं घाम पानी सहँदै फेरि फुलेर अर्को बीज प्रदान गर्ने सम्मको संघर्षको रूपमा तपाईँले हेर्नुभयो भने तपाईँमा स्रष्टा चेतना प्रबल छ, त्यो स्रष्टा चेतनाले काम गरेको छ भन्ने हुन्छ. जे वस्तु छ त्यसलाई जस्ताको तस्तै मात्रै देख्नु पनि एउटा पाटो हो, तर त्यहाँ कवि चेतना कम हुन्छ, स्रष्टा चेतना कम हुन्छ. जहाँ हृदय सक्रिय हुन्छ त्यहाँ कवि जन्मन्छ, जहाँ मस्तिष्क सक्रिय हुन्छ त्यहाँ वैज्ञानिक जन्मिन्छ होइन, वैज्ञानिक जन्मिन्छ. अथवा वैज्ञानिक भनेको कुनै तथ्यमा आधारित भएर बोल्ने जो कोही व्यक्ति भनौँ, एउटा अर्थशास्त्री हुनसक्छ, एउटा समाजशास्त्री हुनसक्छ, एउटा इतिहासविद हुनसक्छ. इतिहासविदका लागि, समाजशास्त्रीका लागि, अनि भाषाशास्त्रीकै लागि पनि, एउटा वैज्ञानिकका लागि पनि मस्तिष्क सबल हुनुपर्छ, ऊ सूचनामा केन्द्रित रहन्छ. तर कवि हुनका लागि भावना सक्रिय भयो, हृदय सक्रिय भयो भने पुग्छ, किनभने एउटा तथ्यमा आधारित भएर बोल्ने व्यक्तिले, भूगोलविदले भनौँ होइन, सगरमाथाको उचाइ 8848.86 मिटर छ भन्नै पर्छ नि त, उसले त त्यो ज्ञान त राख्नै पर्यो नि, त्यो मस्तिष्कको काम हो. तर कविले सगरमाथाको उचाइ नाप्नै सकिँदैन भनिदिन सक्छ कि,
1: एकदम सही,
0: नाप्नै सकिँदैन भनिदिन सक्छ, अनि उसले गौरवलाई मापन गर्ने यन्त्र आजसम्म बनेको छैन भनिदिन सक्छ.
1: त्यो कवि हृदयबाट आउने,
0: त्यो चाहिँ कवि हृदयबाट आउने कुरा हो.
2: बुलबुलमा एकैछिन हामी अब विश्राम गर्छौं, यो सन्दर्भलाई म फेरि जोड्नेछु, एकैछिन केही सन्देशहरू सुनाऊ.
3: bulbulcommunication.com
2: एउटा इरान चरा पीड़ा जहां छ ज्यादा त्यसमै प्रहार हुन्छन्। पीड़ा जहां छ ज्यादा त्यसमै प्रहार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। स्वादिष्ट सुन्तला हुन् भन्दै प्रचार हुन्छन्। स्वादिष्ट सुन्तला हुन् भन्दै प्रचार हुन्छन्। खोलेर प्याक हेर्दा काँचा जुनार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। बाहिर छ ठाट अर्कै झिल्के बनेर हिँड्छ। बाहिर छ ठाट अर्कै झिल्के बनेर हिँड्छ। तर भित्रभित्र मनमा थुप्रै दरार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। टेका दिएर उनले अग्लो शिखर चढाए। टेका दिएर उनले अग्लो शिखर चढाए। उल्टै उनी कुनै दिन उसकै शिकार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। आराम साथ बस्ने होलान अत्यन्त थोरै। आराम साथ बस्ने होलान अत्यन्त थोरै। सुन्दा बजार भाउ मान्छे बिमार हुन्छन्। पीड़ा जहाँ छ ज्यादा त्यसमै प्रहार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। गजलकार यज्ञलाल सुवेदीको विक्रम सम्बत 2080 सालमा प्रकाशित श्रृंखला गजल संग्रहभित्र संग्रहित यो गजल वाचनसँगै तपाईंलाई आजको बुलबुलमा फेरि स्वागत छ। युट्यूब च्यानल नेपाली छाप्रोसँगै तपाईं यो कार्यक्रम रेडियो जाजरकोट, रेडियो मकवानपुर गढ़ी, सुर्खेतको रेडियो भेरी, काठमाण्डुमा रहेको रेडियो काठमाण्डु, बाँकेको रेडियो कोहलपुर, हेटौडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको च्वाइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनोवल, तनहुको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ।
1: हामी आज प्राध्यापक डाक्टर देवी नेपालसँग बुलबुलमा छौं। गएको अंक र आजको बुलबुलको अंकमा उहाँसँगै छलफल गर्दै हामीले बुलबुलमा गजल कसरी लेखिन्छ र गजलमा बहर कसरी बहरमा लेख्न सकिन्छ जस्ता सन्दर्भ चलाइरहेका छौं। मैले अहिले कार्यक्रमको लगभग दोस्रो कार्यक्रमको पनि बीचको चरणमा आइपुगिसक्दाखेरि देवी सर ठूलो समुद्र ल्याएको छ, कुन लोटाले उभाउने पो भइरहेको छ होइन। क्रिएटिभिटीका पार्ट छुट्टै छन्, सृजनाको कुरा छुट्टै छन्, त्यसको अभिव्यक्ति मेटाफर अलंकार आदि इत्यादि विभिन्न सन्दर्भ छँदैछन्। अब ऱ्यापअपतिर पो जाने बेला भइसक्यो हामी त होइन। ऱ्यापअपतिर अब 10-15 मिनटको बीचमा हामीले समप गएको कार्यक्रम र आजको कार्यक्रम सबै गरेर समप गर्दाखेरि कसैले बहरमा गजल लेख्न पर्यो भने सजिलो रहेछ भन्ने मैले एउटा बुझेँ। यसरी सर र अहिले हेर्दाखेरि सजिलो रहेछ ओ तत्कालै त नबुझिएला, त्यसको लागि छन्द पराग जस्ता केही सूत्रका पुस्तकहरू फेरि फुर्सदले हेर्न पनि सकियो। सरसर्ती टक्क पोइन्टमा चाहिँ हामीले बहरलाई एकचोटि कसरी टिप्ने बहर र लयलाई भन्ने कुरा अलिकति बुझाइदिन सकिन्छ फेरि सरल शब्दमा सर?
0: हामीले अघिल्लो पटक एउटा प्रयोग गर्यौं मुत्कारी बहर।
1: हजुर हजुर,
0: योचोटि अर्को प्रयोग गरौं न, अर्को प्रयोग गरौं न। नेपालीमा धेरै चलेका बहर मध्येमा एउटा मुत्कारी भयो, अर्को हजज हो है। बहरे हजज मुसम्मन साले,
1: एउटा मुत्कारी भयो अर्को हजज हो,
0: हजज हो। अब यो मुत्कारी मुद्दारिक अनि हजज रमल बाफिर कामिल मुजारे यी बहरहरू एकदमै चलेका बहरहरू हुन्। तर लेख्नलाई हामी प्रवेश गर्दाखेरि एउटा सजिलो बाटो हामीले मुत्कारी बहरबाट लियौं भने अर्को अलिकति अक्षर बढी हुने हुनाले अब यसमा पनि जाउँ हजजमा पनि जाउँ। हजजको सूत्र म फा इलुन हो है। म फा ई दीर्घ, ई दीर्घ अनि लुन भनेपछि अब यसको संकेत के हुने भयो, म एक होइन, फा दुई, ई दुई, लुन दुई, यस्तो भयो, लुन दुई भयो नले गर्दा होइन। अब यसलाई हामीले गुनगुनाउने क्या सुरुमा, म फाइलुन म फाइलुन म फाइलुन यसरी गुनगुनाइयो
1: मैले है सर।
0: हजुर,
1: म फाइलुन चारचोटि गुनगुनाउने,
0: चारचोटि गुनगुनाउने। यो चाहिँ चारवटा अक्षर छ, चारवटा अक्षर चारचोटि गर्दा चार चौको सोह्र अक्षर हुन्छ होइन, चार चौको सोह्र अक्षर हुन्छ। चार चौको सोह्र अक्षरमा बनोट एउटै हुन्छ। अघि जस्तै हामीले फौलुनमा बिरालो प्रयोग गरेका थियौं नि, बिरालो प्रयोग गरेका थियौं भने अब यहाँ हामीले त्यस्तै चार अक्षरको शब्द खोज्दा पनि हुन्छ, पछि चाहिँ तिन र चार मिलाउन पनि सकिन्छ,
1: जान्ने हुँदै गएपछि
0: मिलाउन सकिन्छ। जस्तै यता हेर्यो चार आयो, यतै मेरा चार आयो, नजर मारा
1: त्यहाँ गयो नि
0: होइन, म प्यारा छन्
1: म प्यारा भन्ने फेरि छुट्टी हुँदैन,
0: म प्यारा छन् भयो त्यहाँनेरि होइन, हजारौं हेर्नु तिनमै आयो यता, नाममा एउटा त्यहाँ गयो, म यस्तो नाम सम्झन्छु,
1: यो हजारौंदेखि नासम्म फेरि यहाँनिर एक दुई दुई दिन नै लाग्यो भयो कि सिद्धियो
0: होइन, त्यही नै परैसम्म गयो
1: नासम्म गयो,
0: किनभने त्यो चाहिँ त्यसको विश्राम चाहिँ हामीले तीन अक्षर प्रयोग यता भएको छ भने होइन, अब जस्तै मेरो एउटा गजल छ महारे तिमै भयो नि
1: रूपमा
0: महारे रूपमा तिम्रो, त्यहाँ पुग्दा चाहिँ आठ भयो हेर्नु है, महारे रूपमा तिम्रो होइन, त्यहाँ पुग्यो, त्यहाँ आठमा चाहिँ विश्राम गर्नै पर्छ, आठमा चाहिँ बिगार्नु हुँदैन, तर अगाडि पछाडि चाहिँ मिल्न सक्छ त्यस्तो,

यो यसैको भयो होइन. अर्को राष्ट्रभक्तिको गजल छ यसैमा होइन, मलाई त्यहाँ पनि उही संरचना छ हेर्नु है. मलाई सूर्यले लाली छरेको

0: छ, यहाँ पनि यही प्रयोग भएको छ। अब यहाँ हेरौँ अरू गजलकारहरूका प्रयोगलाई हेरौँ कसरी कसरी गरेका रहेछन् होइन, त्यसलाई हेरौँ। सनत कुमार ओस्तीको एउटा गजल बसन्तैमा पुरै प्रयोग भयो,
1: बसन्तैमा
0: हेर्नु है हुरी
1: चल्दा
0: पुरै प्रयोग भयो
1: हजुर
0: होइन, बसन्तैमा हुरी चल्दा झरेको पातमा हुन्थे, अब त्यहाँ चाहिँ झरेको पासम्म गयो, आठको विश्रामलाई चाहिँ बिगार्नु हुँदैन, अगाडि पछाडि चाहिँ प्रयोग गर्न पाइन्छ त्यसलाई। जवानीमै मुटु जल्दा सधैँ बरसातमा हुन्थे, त्यहाँनिर हेरौँ
1: मैले, यहाँनिर मैले आठको विश्रामलाई अझ बुझाउन खोजेँ है, मुटु जल्दा स अनि जल्दा स भनेर रोकिन भएन भन्न खोज्या त हो नि होइन, आठमा गएर रोकिन बिग्रेन भनेको पुरा शब्द आउनु पर्यो आठमा,
0: वर्षा भनेर त्यहाँ रोकिनु भएन
1: होइन,
0: सधैँ बरसातमा हुन्थे यसरी जानु पर्यो
1: हजुर,
0: त्यहाँ रोकिनु भएन होइन। अनि छभित्री अब त्यहाँनिर हेरौँ तिनटा चाहना अर्कै, त्यहाँ हेरौँ
1: छभित्री
0: छभित्री
1: चाह
0: हना एउटै अर्कै होइन, यहाँ अर्कै बहाना छन्, अब यहाँ मिल्यो यहाँ अर्कै बहाना छन् होइन, नयाँका मात्र संज्ञा छन् यहाँ जे छन् पुराना छन्, गोविन्दराज विनोदीको गजल है। यति साक्ष्यहरू प्रस्तुत गरिसकेपछि अब एउटा काफिया छानु, अब एउटा काफिया छानु होइन, अब पछाडिपट्टि मिल्ने गरेको होइन, पछाडि मिल्ने गरेको एउटा कुनै काफिया हामीले त्यो मफाइलुन भित्रै मिलाउने हो भने पनि हुन्छ होइन, मफाइलुन भित्रै मिलाउने हो भने
1: पकाउँदा
0: भन्दा उदीर्घ भएन, एकको गर्दा मिल्यो
1: उदा भन्दा के भयो सर,
0: उदीर्घ भएन,
1: ए त्यो
0: चन्द्रबिन्दुलाई
1: मानिँदैन है,
0: मानिँदैन, पकाएको गर्नु,
1: म त यसमा कन्फ्युज रहेछु, म त दीर्घ हुन्छ भन्दै पकाएको
0: पकाएको पकाएको, अब त्यसलाई काफिया बनाउने अगाडि हो भने त्यहाँभन्दा पछाडि रदिफ राख्नु पर्यो, त्यहाँभन्दा पछाडि काफिया बनाउने हो भने
1: मसिनो छ
0: होइन, पकाएको अब
1: कति मिठो
0: ती पनि मिलेन, ती पनि मिलेन नि त होइन,
1: यसरी पो बुझ्दै गइन्छ त,
0: ती पनि मिलेन त्यहाँनिर पकाएको अब कला भनौँ त्यहाँनिर कला बेग्लै होइन,
1: कला बेग्लै
0: होइन कला बेग्लै, अब त्यहाँनिर पछि पकाउने गर्दा मात्रै मिल्ने स्थिति पनि हुन्छ, त्यस्तो भयो भने अर्को बनाउनु पर्छ होइन, पकाएको अब यहाँ दुवै अब ओरादेखि लानु पर्यो है, ओरैदेखि लानु पर्यो
1: हजुर हजुर,
0: अब दुईजनै साथ भएर कुनै कुरा पकाएको चाहिँ पकाउने कला चाहिँ मिठो हुन्छ भन्ने आफूलाई बनाउन मन लाग्यो भने होइन, अब यसो गरौँ होइन, दुवै साथी भई खाना अथवा मिली खाना,
1: दुवै साथी मिली खाना,
0: मिली खाना ल
1: पकाएको
0: कला बेग्लै, अब यस्तो भयो है,
1: मैले एकछिन रोकेँ सर, पकाएको काफिया गलत छाने त अर्को छानौ भन्ने आँटेको तपाईँले यसमा मिलाइसक्नु भयो कि, त्यो
0: होइन
1: हामीले कुन छाने गलत छाने कि ठिक छाने भन्ने हुँदो रहेछ, मिलाउनु
0: सक्छ मिलायो भने भइहाल्छ, तर मलाई त्यो एउटा हुन्छ नि त्यो भित्र छुने गरीको एउटा काफिया हुन्छ
1: त्यो चाहिँ फेरि
0: होइन, यसो मिलाउनका लागि गरिने काफिया हुन्छ, यो पकाएको भित्र छुने गरीको काफिया होइन होइन, अब ल तपाईँले कला बेग्लैलाई राख्नुभयो भने कला बेग्लैलाई राखौँ है त, कला बेग्लैलाई राखौँ होइन, कला बेग्लैलाई राख्यौँ भने अब अगाडिदेखि अर्कै राखिदिउँ है, अब यो यहाँ चाहिँ चरी जस्तै अगाडिदेखि त्यो गरौँ,
1: चरी जस्तै
0: होइन,
1: चरी जस्तै ह्रस्व दीर्घ दीर्घ दीर्घ
0: मिलिसक्यो त्यहाँ चरी जस्तै होइन मिली गाना सुनाएको
1: गला बेग्लै
0: होइन कला बेग्लै त्यहाँ गर्नुहोस् होइन त्यहाँनेरि कला बेग्लैलाई राख्ने हो भने गला बेग्लैलाई राख्नु पर्यो त्यहाँनेरि होइन गला बेग्लै राख्नु पर्यो होइन है

0: गला बेगलै अब हामीले यहाँ के गर्यौं
1: यहाँनिर चाहिँ उस्तै उस्तै फेरि काफिया नै
0: होइन यस्तो यस्तो हुन्छ नि त त्यो त तपाईँले एउटामा एउटा काफिया पनि हुन्छ दुईटा काफिया तर त्यहाँ पछिसम्म मिल्नुपर्छ त्यो चाहिँ अघि मैले सुनाएकोमा के थियो भने म कोर्दैछु भाका नगाएर के भो त्यहाँ है म कोर्दैछु भाका नगाएर के भो छ अनि तलतिर छ तलतिर चाहिँ म जोर्दैछु आँखा नआएर के भो छ तिनवटा काफिया छ तिनवटा काफिया छ तलैसम्म जान्छ किनभने तल छ नि त म जोर्दैछु म सोर्दैछु ढाका नलाएर के भो छ क्या त्यहाँनिर होइन
1: त्यसमा चाहिँ काफिया हामीले शब्द समूहलाई नै मान्ने हो
0: शब्द समूह नै काफिया हुन्छ त्यहाँनिर
1: स्पेस कहाँ
0: होइन त्यो होइन फरक फरक काफिया हो नि त्यहाँनिर चाहिँ एउटै होइन त्यहाँ चाहिँ एउटा काफियाले पूर्ण हुन्छ गजल दुईटा काफिया पनि तपाईँले राख्न सक्नुहुन्छ तिनवटा काफिया पनि राख्न सक्नुहुन्छ तर एउटामा केन्द्रित रहने हो हामीले
1: तर दुईटामा लेख्न सक्ने त कमै हुन्छ तिनवटामा त झन् गाह्रो हुन्छ
0: झन् गाह्रो हुन्छ एकदमै झन् गाह्रो हुन्छ एकदम अब यसलाई हामीले चार चारमा गयौँ र यो स्थिति भयो है तिनमा जाउँ न यसमा तिनमा जाउँ होइन तिनमा जाउँ भने अब तलतिर एउटा स्वतन्त्र कुनै शब्द तपाईँ ह्रस्व दीर्घ दीर्घको भन्नु त
1: ह्रस्व दीर्घ दीर्घ
0: ह्रस्व दीर्घ दीर्घको मात्रै के एउटा किनभने तिनमा जाँदैछौँ हामी
1: कम्तीमा
0: होइन नि कम्तीमा त भएन ओराको मैले ओल्लो छेउको खोज्दैछु ओल्लो छेउमा उठान गर्नका लागि म खोज्दैछु अघिको जस्तै यमाता जस्तै फौलुन जस्तै होइन अब जस्तै रस दीर्घ दीर्घ मात्रै क्या ल अब हराए
1: हराए
0: यसरी राखौँ हराए होइन हराए अब चार पुर्याउनु पर्यो नि हराए हातका रेखा भन्नु छ अब
1: हातका रेखा
0: अब त्यहाँनिर हेर्नु त जम्मै मिलेर गएको छ हराए हातका रेखा मिलेर गयो नि होइन सुन अब यहाँ हातका रेखा हराए भनेदेखि मिली खोजौँ अब त्यहाँ भनौँ
1: मिली खोजौँ
0: मिली खोजौँ मिलेन नि होइन मिली खोजौँ
1: मिलिजुली
0: मिलिजुली पनि मिलेन जु मिलेन होइन अब के गर्ने हराए रात हातका रेखा मिली खोजौँ अब के जस्तै खोज्ने त्यहाँनिर
1: मिली खोजौँ
0: होइन कला जस्तै भनौँ त्यहाँनिर है कलालाई पनि त्यसरी नै खोजिन्छ नि त होइन मिली खोजौँ कला जस्तै यसो भन्यो है अब हामीले अर्को कुन मिलाउन खोज्दैछौँ त्यहाँ पकाएको हो
1: पकाएको
0: होइन कला जस्तै ती कला रहेछ ती कला रहेछ
1: फरक फरक ठाउँमा लागेपछि फरक परेन नि
0: होइन फरक अर्को ठाउँ भयो तर पनि पुनरावृत्तिले मजा हुँदैन होइन हराए हातका रेखा मिली खोजौँ तिमी आऊ यसो भनौ न है तिमी आऊ भनौ
1: तिमी आऊ
0: तिमी आऊ त्यो भयो है अब हामीले त्यहाँनिर पकाएको सँग तलतिर सुनाएको छ पकाएकोसँग अब के मिलौ त्यहाँ के मिलाउँ त्यहाँनिर बसाएको होइन बसाएको भनौँ अथवा रसाएको रसाएको भनौँ होइन अब यही हराएका हराए हातका रेखा मिली खोजौ तिमी आऊ है अब बनाऊ
1: बनाऊ
0: होइन
1: बना ऊ त फेरि
0: ऊ दीर्घ हुन्छ ऊ ऊ उता हुन्छ नि त होइन अब यहाँ चाहिँ बनाएको भनौँ
1: बनाएको
0: बनाएको होइन त्यहाँ चाहिँ त्यो पकाएको ठाउँमा चाहिँ बनाएकोमा लैजाउँ होइन हो त्यहाँ चाहिँ लैजाउँ है अब यसो भनौँ यहाँनिर चाहिँ बतासी बतासे बतासे बाघमा बाघमा
1: कविको खेल छ भन्नु
0: छाना हैन
1: बतासे
0: बतासे बाघमा छाना बनाएको कलाबेगलाई यसो गरौँ है अब यहाँ हेर्नु है यो के भन्यो भने कस्तो बगैँचा भन्दा बतासको बगैँचा बतासको बगैँचामा छाना बनाउने कुरा गरौँ
1: बनाएको कलाबेगलाई
0: होइन अब यहाँ के भने

0: बेग्लै। यसरी पहिला चाहिँ शब्द शब्द, तर अघि जसरी तपाईँ अप्ठ्यारोमा पर्दै हुनुहुन्थ्यो नि, सातै शब्द आइहाल्छ, आउँदा त्यो सूत्रमा मिल्दैन, नमिलेपछि त्यो त्यसको पर्यायवाची खोज्नु पर्यो, अर्को पर्यायवाची खोज्नु पर्यो, कि त्यसलाई उतापट्टि सार्दा र पछाडिको अगाडि ल्याउँदा मिल्छ भने त्यसो गर्नु पर्यो। त्यसो गर्दै गर्दै सूत्रमा उन्दै उन्दै जानु पर्यो। पहिला पहिला चाहिँ हामीले मफाइलुन मफाइलुन मफाइलुन मफाइलुन यसरी हेर्ने हो, पछि पछि चाहिँ त्यो आफै मिल्छ,
1: आफै
0: मिल्दै
1: जान्छ।
0: सुरुमा चाहिँ अब जस्तै हराएको कराएको मिसाएको पिसाएको यसो गर्दै गयो नि, होइन
1: रसदुर्ग दुर्ग मात्रै मिलाएको
0: गर्दा भयो नि। तिमी आऊ उनी आए म आएको सबेरै हो, हेर्नु यहाँ मैले केही सोचिन लेख्दै गएँ,
1: बोल्दा नि
0: भन्दै गए, तिमी आऊ मिल्यो होइन, अनि ऊ आएको के यस्तै के भने होइन, अनि म आएको अनि सबेरै हो
1: सबेरै हो
0: सबेरै हो, यसो त्यो मिल्दै मिल्दै जान्छ। पछि चाहिँ सुरुमा चाहिँ अब त्यो मिलाउनलाई अलि समय लाग्छ,
1: ठिक छ, यसलाई त प्र्याक्टिसले पनि राम्रो बनाउँदै जान्छ।
0: यो चाहिँ कस्तो हुन्छ भने अब म यही बहरको एउटा गजल होइन, मैले अघि अंश मात्रै भनेको थिएँ, यसको के अरू थप केही अंश भन्छु। मैले यो देशको सन्दर्भमा जतिखेर विभाजन यो हुँदै थियो होइन, राज्यहरू नयाँ नयाँ बन्दै थियो त्यो बेलामा लेखेको,

0: यदि यही छन्
1: कति मिठो गरेर राखिदिनु भयो, एकदमै राम्रो पनि भयो। अब सर जस्तो विज्ञ व्यक्ति आएको बेलामा मैले एउटा चिज चाहिँ सोध्छु, यो एकाक्षरी काफियालाई हामीले कसरी हेर्ने गजलमा?
0: एकाक्षरी काफिया चाहिँ के हुन्छ भने हामीले एउटा मात्रै होइन पछिल्लो अक्षरलाई मात्रै आधार मानेर एकाक्षरी काफियाको प्रयोग गरिन्छ है।
1: परेको पढेको पसेकोलाई
0: त्यो पढेको परेको पसेको चाहिँ त्यो आंशिक काफिया हो।
1: एकाक्षरी भन्दा पनि एकाक्षरीमा पनि आंशिक खालको पनि लेखेर पठाइरह हुन्छ नि कति,
0: होइन त्यो त्यो पनि हुन्छ तर एकाक्षरी नै भनेको चाहिँ जस्तै तपाईँले नदी भन्नुभयो, नदी भन्नुभयो
1: घटी घटी भने त्यसपछि तल
0: बढी होइन, नदी घटी गर्नुभयो बढी गर्नुभयो त्यो अ त गयो, बाढी पनि हुने भयो क्या त्यहाँ,
1: बाढी पनि राखिरहेको हुन्छ,
0: बाढी पनि हुने भयो
1: त्यसलाई मान्यता दिने होइन, त्यो मान्य मानिन्छ त्यसलाई
0: मानिन्छ, किनभने काफियाका पाँचवटा प्रकारहरू पूर्ण काफिया, आंशिक काफिया, एकाक्षरी काफिया, मिलित काफिया र मिश्रित काफिया, यी पाँचैवटामा सबभन्दा गाउँदा पनि मजा आउने र सुन्दा पनि आनन्द आउने चाहिँ पूर्ण काफिया नै हो होइन।
1: अब मैले त्यही भन्न खोजेको त्यो त्यतिको चोटिलो हुन्छ हुन्न भन्ने कुराको ग्यारेन्टी हुन्छ कि हुँदैन, सबै पाँचैवटा किसिमका काफिया
0: होइन, ज्ञात्मक रूपमा चाहिँ अलि पूर्ण काफिया भन्दा कमजोर देखिन्छ तर त्यसभित्र तार्किक क्षमता चाहिँ सबल रूपमा आउँछ एकाक्षरी काफियामा नि,
1: तार्किक चाहिँ फेरि त्यो बलियो हुन्छ त्यस्तो,
0: तार्किक चाहिँ एकदमै बलियो गरी आउँछ त्यसमा, अनि मिश्रित र मिलितमा पनि त्यो अघिल्लो र पछिल्लो शब्द
1: मिलित त वाचन गर्न अझ रमाइलो पनि लाग्छ मलाई,
0: मजा हुन्छ होइन, त्यो त के हुन्छ भने आयौ र सुनायौ,
1: आयौ र सुनायौ,
0: आयौ र सुनायौ गर्दा त त्यो सुको काम माथ्लो हरफमा अर्को अक्षरले गरेको हुन्छ, अक्षरगत एकरूपता चाहिँ त्यहाँ आउँछ, त्यसरी प्रयोग गर्दा मजा आउँछ त्यो पनि। सर बग्ने खोलो बगे जस्तो बग्ने चाहिँ पूर्ण काफिया हुन्छ होइन, नहर बाँध्दै बाँध्दै भित्रभित्रबाट फुत्त फुत्त निकाल्दै निकाल्दै जाने चाहिँ यो एकाक्षरी काफिया र मिलित काफिया हुन्छ होइन, अनि अब यो उसमा आंशिक काफियामा भनेको चाहिँ न्यूनतम कुरादेखि होइन न्यूनतम कुरादेखि अलि ठुला कुरासम्म पनि हराएसँग बोलाए राख्दा पनि त्यो मिलित काफिया हुन्छ होइन, के माने आंशिक काफिया हुन्छ त्यहाँनेरि, अनि हाँस्नु र नाच्नु उच्चारणमा एउटै छ नि, ठ्याक्कै एउटै छ नि, तर नाम चन्द्रबिन्दु छैन,
1: हाँस्नु हाँस्नु र नाच्नु
0: नाच्नु नाम चन्द्रबिन्दु छैन, आँखा र भाका आँखा र
1: चन्द्रबिन्दु छ,
0: चन्द्रबिन्दु छ भामा छैन नि, यतिले पनि आंशिक
1: न्याजलले पनि फरक पारिहाल्छ,
0: यतिले पनि आंशिक बनाइदिन्छ, तर यो दोष होइन, फेरि यो गजलको दोष होइन,
1: गरिन्छ त दोष चाहिँ होइन,
0: गजलको दोष होइन,
1: मिठो सुनिँदैन।

0: त्यो चाहिँ होइन, यतिसम्मको त मिठै सुनिन्छ, यतिसम्मको त मिठै सुनिन्छ, तर हराएसँग
1: गराए,
0: गराए त मिल्यो,
1: गराए
0: होइन, हराएसँग गराए चाहिँ त्यो चाहिँ अर्थ नै फरक परेर जान्छ, अर्थ नै फरक परेर जान्छ, आंशिक नै हो होइन, भाव मिलाएर लिएर आयो भनेदेखि त मिल्छ, आंशिकमा मिल्छ, तर हराएसँग बोलाए पनि राख्या हुन्छ नि, हराएसँग बोलाए पनि प्रयोग गर्न सकिने भयो आंशिक काफियामा, तर गायनमा चाहिँ जसरी पूर्ण काफियामा सल्ल बग्छ त्यति मिठो गरी बग्दैन।
1: अब हामी अन्त्यमा, अन्त्य नै अन्त्य पनि धेरै अन्त्यमा छौँ, दुई अङ्क बुलबुलमा प्राध्यापक डाक्टर देवी नेपालसँग बसेर माझिन पाइयो, तर यो दुई अङ्क जस्तै भएन, दुई मिनट जस्तै सकियो। सधैँको कार्यक्रमको चाहिँ गजल वाचन गरेर म विदा हुन्छु। आज एउटा चट्ट तपाईँको गायनमा विदा हुन मन लाग्यो। बुलबुलमा तपाईँले पत्राचार इमेल गर्नको लागि CHHAPRONEWS chapronews@gmail.com इमेल पठाउनुहोला। प्राविधिक साथीका साथ म प्रस्तुत अच्युत घिमिरे विदा हुन्छु। जाँदा जाँदै प्राध्यापक डाक्टर देवी नेपालको गजल उहाँकै आवाजमा हामी सुनेर अनि विदा हुन्छौं। यहाँलाई हाम्रो कार्यक्रममा आउनुभएकोमा हार्दिक धन्यवाद। दुई श्रृंखलासम्म साथ दिनुभयो, यो हामीले चाहिँ एकदमै धेरै अनुग्रहित छौं तपाईँप्रति।
0: हजुर धन्यवाद।
2: प्रतियोगिताका गजल तथा रात्रिकन्थनका कार्यक्रमहरू श्रावण लागेपछि निरन्तर रहने जानकारी म आज पनि गराउँदछु। आजको कार्यक्रमबाट अब हामी विदा हुन्छौं। जाँदा जाँदै हाम्रो इमेल ठेगाना CHHAPRONEWS@gmail.com रहेको छ।
0: मैले अघि सान्दर्भिक रूपमा केही केही गजल त वाचन गरि नै सकेको छु। एउटा अघि भने भन्दा फरक छन्द, होइन फरक छन्द, यो चाहिँ बहरे हजाज मुसम्मन मकबुज,
1: हजुर
0: यो शास्त्रीय छन्द, पिङ्गल छन्दमा चाहिँ पञ्चचावर छन्द,
1: यसै मिठो भनिन्छ,
0: पञ्चचावर छन्द नै यो हो।

ప్రచండ పేట ద్వందమా మజుచ్చు లడుచు బేసరీ ప్రచండ పేట ద్వందమా

ढिँडो रसिस्नु हुन् सुधा, ढिँडो रसिस्नु हुन् सुधा, मिले सधैँ दुवै मना, ढिँडो रसि

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: नित्य कर्म नछोड्नु, कर्तव्य माथिको बोधलाई कहिले पनि टुङ्गोमा राख्नु, भगवानको भजन कीर्तन गर्नु, कहिले नभुल्नु, भगवानको भजनमा चित्त लगाएर बस्नु, यही सिद्धान्त हो।

महाराज परीक्षित इस प्रसंग में श्रीमद भागवत को महत्व को बारे प्रकाश पार दे। अब ब्रह्मचर्य को वर्णन विस्तार बताऊंचु। ब्रह्म को पूर्ण आचार में रहने लाई ब्रह्मचारी पनि भनिन्छ। पूर्ण ब्रह्म को ज्ञान ले पूर्ण भएको व्यक्ति पूर्ण ब्रह्मचारी नै रहन्छ। पूर्ण ब्रह्मत्व र स्वामित्व में रहेको व्यक्ति पूर्ण ब्रह्मचारी नै रहन्छ। ब्रह्म नपाएर खोज में लगे त्यो पत्ता लगाउने कोशिश गर्ने पनि ब्रह्मचारी नै रहन्छ। तर ब्रह्मचर्य भन्नासाथ जिन कम्बल बासको आश्रय लिएर जटाजुट बेरिएर नङ्केस पालेर गुरुको आधार बम्बोजिम सात घरबाट दस घर डुल्ने एघार घर बिल्कुल नडुल्ने नियम कानून भित्र रहने ब्राह्मण क्षेत्री वैश्य शूद्र सबै ब्रह्मचर्य रहन सक्छन्। नारी जाति ब्रह्मचर्य रहन सक्छन्। किनभने देखिन यो ब्रह्मचर्य भनेको सबको अधिकारको प्राप्ति कुरा हो। त्यस भित्रको आचार संहितामा रह्यो भने सबैजना ब्रह्मचर्य हुन सक्छ। यसमा ब्राह्मणै मात्रै ब्रह्मचारी हुने पुरुषै मात्रै ब्रह्मचारी हुने भन्ने सवाल होइन। सबले हुन सक्ने प्रकारको नीति यस शास्त्रले बताएको छ। त्यो ब्रह्मचार्यको नियम। अर्को कुरा सिद्धिको भजनमा के छ भन्नुहोला भने सिद्धि भनेको कुरो काम सकिनुलाई सिद्धि भनिन्छ। अणिमा महिमा लगीमा आदि गरिएका सारा सिद्धि हुन्छन्। अणुमा ज्यादै नै अणु अनि त्यसदेखि पछाडिबाट ठूलोमा ज्यादै ठूलो भएको विश्व ब्रह्माण्डको नायक भगवान विराट पनि हो, अणु पनि हो। यसै कारणबाट भित्र पनि सूक्ष्ममा पनि ईश्वरै छ। जब यस किसिमबाट ब्रह्माण्डमा पनि ईश्वरै छ। अब त्यसको बारेमा एउटा डुम्रीको उपमा प्रमाण गरिदिउँ। एउटा डुम्रीको जब दानामा कहीँबाट पुवाल हुँदैन, ठिक त्यो डुम्री पाकिरहेको छ, तर फटाफटाएर हेर्नुहोस् त एउटा भुरेर उडेर जान्छ, एउटा ती मरिरह हुन्छ प्राय गरेर। त्यो कहीँबाट पस्ने पुवाल छैन। त्यो बाँच्नेवालालाई कसले बचायो? मर्नेवालालाई कहाँबाट काल छिरेर मराएर गयो त नि। यसै कारणले कण कणमा अणु अणुमा भगवानको व्यापकता छ यसको अर्थ है त। त्यसै कारणले सबैमा ईश्वर व्यापकता छ। एउटै मात्र कुरा हो, देख्नेवालाले देख्छ, नदेख्नेवालाले देख्दैन। जस्तै हामी आफ्नो कुनै किसिमको रोग पत्ता लगाउनु पर्यो भने डाक्टर कहाँ जान्छौ, तर डाक्टरले चाहिँ यो रोग लागेको हो भनेर पहिचान गर्छ। उसका सूक्ष्म यन्त्रले पहिचान गरिदिन्छ यो किटाणु, यो किसिमको किटाणुलाई यो रोगको लागि यो उपचार गर्नुपर्छ भनेर। तर हामीले पनि त्यही हेर्छौ, हेर्न त त्यो दुर्बिन हेरौँला, तर हामी पत्ता लाउन सक्दैनौ किनभने हामीमा त्यो दृष्टि छैन। त्यस्तै हामी पनि ज्ञानको दृष्टिभित्र बसेर हेरौं, विश्व ब्रह्माण्ड सारामा ईश्वरको वास छ, अन्य ठाउँ हुन सक्दैन। सबै ठाउँमा परमात्माको वास हो, जलमा थलमा यहाँ वहाँ भित्र बाहिर सबै ठाउँमा प्रभुको वास हो। यही कुरालाई मध्यनजर राख्नुहोस्। यसमा जब सिद्धान्तले यही निर्णय गर्छ विश्वभरि नै ईश्वरको वास हो, यो यहाँ वहाँ भन्नै पर्दैन, कसलाई देखाउँ? जडमा पनि छ, जडमा नभए ढुङ्गो पूजा किन गर्ने त नि हामी? माटोमा पुगिन पूजा गर्ने, मृत्तिका बनाएर पृथ्वीमा पूजा गरिरहेको छ ईश्वर छ भनेर तत्प्रकार छ भूरसिति भूमि शोधायत भनेर, भूरसी भूमि र सिति तिर सिति शोधाय भुवन श्री धरत्री भनेर, त्यो पृथ्वीलाई के को देवता भनेर पूजा गर्ने त नि? आकाशमा अन्तरिक्ष शान्ति भनेर पूजा गरेको छ, तल पूजा गरेको छ अनन्तेश्वराय नम भनेर, जलमा वरुण देवता भनेर पूजा गरेका छ, हावामा वायु देवता पूजा गरेको छ। त्यति मात्रै हो र कस्तो दयालु संस्कार छ हाम्रो संसारमा? सबैभन्दा उग्र कुचरो भनेको काग, त्यसलाई पूजा गरेका छ काग तिहार। कुकुर जस्तो नीच योनिमा जन्मिएकोलाई कुकुर पूजा, गाईको पूजा गोरुको पूजा त गरेछ लो भइहाल्यो। सबै ठाउँमा भगवानको वास, प्रभु नभएको ठाउँ कहाँ छ र महाराज परीक्षित? सबै ठाउँमा व्यापकताले पूर्ण भएको हो भगवानको वास हो। यसै कारणबाट भित्र बाहिर सम्पूर्ण संसारमा भगवान हुनुहुन्छ। त्यसै कारणबाट हामीले राम्रोसँग अध्ययन गर्न सकेमा हामी भित्र अणु अणुमा कण कणमा विश्व ब्रह्माण्डमा सबै ईश्वरको वास हो भनेर यस अध्यायले प्रमाण गर्यो। अब सबभन्दा उत्तम ब्रह्मचारी भनेको त्यो बान प्रस्तावी भनेको के भनेदेखि, जब जंगलमा जाने गिठा भ्याकु र चिउरी खाने, खनेर चोतेको चिरी उम्रिएको खाँदै नखाने, नखाने केवल प्रकृतिको सौन्दर्यबाट तयारी भएको सामग्रीको भोजन गर्ने, त्यो ब्रह्मचारी र बान प्रस्तावी हुन्छ। सन्यास भनेको के? स त्यो न्यास भनेको आङ बाँधेर बस्ने, आफ्नो शरीरलाई बाँधेर बस्ने, आफ्नो इन्द्रियलाई कस्ने, मन रूपी लगामले इन्द्रिय रूपी घोडालाई कब्जामा राखेर
आशा संग्रह त्यागेर एकांत जग्गामा हरिहर आश्रममा चित्तवृत्ति गर्ने सन्यासी हुन्छ। सन्यासीको जब योग हो, योग माने प्लस हो, प्लस माने जोड हो, जोड माने जीव र आत्माको सन्धि पत्र हो। त्यसै कारणले योगीलाई अलग भन्दैन भन्दैनन् मागे बेला, अलग भनेको के, यो लोकलाई छोडेर म त परलोक अलग अर्कै लोकमा गएँ भनेर भनेको, कतै तोरी माग्छन् कतै कोदो माग्छन् त्यस्ता, र त्यसै कारणले है चुतुनतिर तोरी माग्छन्। महाराज परीक्षित यही प्रभावबाट अलग, संसारबाट अलग भएको यो विश्व ब्रह्माण्ड। राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरे, बग्छु विश्व ब्रह्माण्ड सारा भगवानको स्वरूप हो, बाहिर हुन सक्दैन राजा, यसभित्र जल मथलमा विश्व ब्रह्माण्डमा सारा भगवानको बास हो भनेर राजा परीक्षितलाई आज्ञा गरिबक्छन्छ। हरि भन न, हरि भन न, छैनन् हरि भन।

0: परीक्षित भगवान ने विश्व ब्रह्मांड महासाराजी को भाषा वक्री स्थित जीवन को वर्णन विस्तार बताऊंदे हुई भक्सन से बनने संबंध को कथा है सद्य भट। जय बोलो श्रीमद भागवत महाप्राण को।
1: जय।
0: अब गृहस्थी धर्म को वर्णन सुन्नु। हामी गृहस्थी खेती करने, व्यापार करने, उद्योग करने, जागिरी खाने, व्यवसाय में लगने, ये सब गृहस्थी। हामी गृहस्थी हूं। सब गृहस्थी ले दशदान गर्नु पर्छ। दशदान भनेको के हो? कमाएको आय आर्जनको प्रतिशतको आधारमा 10% सामाजिक हितका लागि दान गर्नेलाई दशदान भनिन्छ। मर्ने बेला त्यो गर्ने दशदानलाई भने हो। त्यो त मर्ने बेला कपास, नुन, सक, चिनी अलिकति, एउटा पैसा 5 पैसे कतैको सुनमा भोटेर मर्न लागे गाई 6000 बोकेर ल्याएको ल त्यही राखेर तार देउरी कता पाएर कसले तार्ने? त्यो त्यो त आतुरदान। दशदान भनेको आफ्नो प्रतिशतको आय आर्जनले जति छ त्यसको 10% सामाजिक हितका निमित्त दान दिन सक्यो भने धर्मको रक्षा, धनको रक्षा दुईटैको रक्षा हुन्छ। त्यसकारणबाट दशदान गर्नु दशदानको विषय हो। अनि गृहस्थीले सबभन्दा उत्तम कर्म के गर्नु भनेदेखि अतिथिको सत्कार गर्नु। अतिथि भने के हो? तिथि नै मिति टुप्लुक्क आफ्नो घरमा आउनेलाई अतिथि भन्छन्। बोलाएर आउनेको नाम आह्वानबाट आएकोलाई पाहुना हुन्छ। त्यो अतिथिको सत्कार गर्नु बढी। गाईलाई घाँस दिएर पूजा गर्नु, स्याल कुत्तालाई उब्रिएको जुठो भोजनले पूजा गर्नु, तुलसीलाई जलले र मलले पूजा गर्नु, सूर्य नारायणलाई अर्घ दिएर पूजा गर्नु, अतिथिलाई भोजनबाट पूजन गर्नु, ब्राह्मणलाई सत्कारबाट पूजा गर्नु भनेको छ। त्यो हो पूजाको विधान। अब गाईलाई पानी खनाइदिएर र मल र जल राखिदिएर जब गाईको पूजा भयो, घाँस दिएपछि गाईको पूजा भयो, तुलसीलाई घाँस दिएर पूजा भयो, मल र जल राखेपछि पूजा भयो। अनि त्यसदेखि पछाडिबाट अब बाहुनलाई पानी खनाइदिएर पूजा हुन्छ, दही रेखेर दिए पूजा भयो, हो कि होइन? गणेश जी पनि दङ पर्नु भयो अहिले यस कारणले, हो कि होइन? दही रेखेर दियो को उठ्छ? आखिरमा यिनै पूजाका विधान, यिनै पूजाका नियम, पूजाका कान्ड गृहस्थीले गर्नुपर्ने। हामीले खन्दा, जोत्दा, डल्ला फुटाउँदा, खोर्सदा, घाँस काट्दा, कुटनी पिलनी पिसनी गर्दा पाप लाग्दैन। किनभने हामीले गरिएको खेतीको अन्न चराले खायो, मुसाले खायो। हामीले गरेको खेतीको अन्न सारा सम्पूर्ण हामीले नुहाई खायौं, सारा अग्नि देवतालाई बुझाएर खायौं। हामीले गरिएको खेतीको अन्न चोरले खायो, जब फटाले लयो अर्थात डाँकाले हर्यो। त्यति मात्रै होइन, हामीले गरेको खेतीको अन्नले जब राजालाई कर बुझायौं, सरकारलाई, त्यसै कारणबाट त्यो हामीले गरिएको अपराध लाग्न सक्दैन सरकार। त्यो नचाहिँदो काममा टेके पनि गृहस्थ ब्रह्मचारी बानर प्रस्ताव सन्यासीलाई पाप, तर हामी गृहस्थीलाई चाहिँ पाप लाग्न सक्दैन। धेरै कुरामा जब गृहस्थीको जीवनलाई छुट मानेको छ, त्यसैले हामी गृहस्थीले अत्यन्त सजग तरिकाले हिंसात्मक दङ्ग नगरिकन केवल पारमार्थ भक्तिमा चित्त लगाएर प्रभुको प्रार्थना गर्नु, भजन गर्नु कहिले नटुटाइकन। अनि अर्को कुरा के छ? गृहस्थी जीवन उत्तम जीवन हो। गृहस्थीले सधैँ सर्वदा भगवानको भजन कीर्तन गर्ने, कहिले नटुटाउने, प्रभुका चरण रूपी कमलमा ध्यान मनन कीर्तन गर्ने, शाश्वत ब्रह्मको उपदेशका लागिमा जाने, कर्तव्यबाट च्युत हुन नसक्ने। यो अनि गृहस्थीले जम्मा 96 श्राद्ध गर्नु भनेको छ। 12 अंशी, 12 संक्रान्ति, 24 एकादशी, 16 श्राद्ध, व्यतिपात, 12 योग, ऐन फिरेका दिन, त्यसपछिबाट रवि संक्रान्ति र त्यसपछि मातामा श्राद्ध, एको दिश श्राद्ध गर्दा 96 हुन्छ। कहिले गरिसक्ने? तर यो सम्भव हुँदैन। तर त्यो सम्भव नभए के गर्नुहोस् भनेदेखि एकोतिष्ठ र मालय श्राद्ध नभुल्नुहोस्, अरू दिन तर्पण दिनुहोस्, बस कुरा हो। यही हो गृहस्थीले गर्ने। गृहस्थी सदा सर्वदा कन खाने बेला में भूपतये स्व भुवन पते स्व भूतानाम पते स्व अग्निवेशा नराय स्व अर्पण कर खाने भोज खाँदाखेरि में भगवान श्री कृष्ण अर्पण मस्तु भनेर अर्पण कर खाने गृहस्थी जीवन हो। गृहस्थी ने जब ध्यान पूजा पाठ करने गृहस्थी जीवन में सदैं सर्वदा बिहान देवता को पूजा मध्यान्न में ऋषि को पूजा अपराह्न में पितृ को पूजा स्वयं संध्या में भगवान को भक्ति त्यस बेला में आफूले खानु नखाइकन जब बस्न सक्दैन गृहस्थी खानु पर्छ खेती गर्नु पर्यो खानु पर्यो तर खाँदाखेरि में लघु आहार सुखा भयो थोरै खानु नखाएमा बाधा हुन्छ खानै पर्छ भन्ने शास्त्रोक्त पद्धति छ। तर गृहस्थीले सदा सर्वदा कन आफ्नो कर्तव्यबाट चाहिँ च्युत हुनु हुँदैन। तीर्थ व्रत दान धर्म यज्ञ जप पूजा पाठ सारा नियम भित्रका वस्तुहरू हुन् त्यसलाई प्रतिपादन गर्दै जानु अनि गृहस्थी सदैव सर्वदा एकादशीको व्रत दिनु अहिले नचाहिँदा व्रत पनि नलिनु नचाहिँदा व्रत आइतबार पनि व्रत सोमबार नि व्रत मंगलबार नि व्रत बुधबार नि व्रत बिहिबार नि व्रत जान ठग्ने व्रत जान ठग्नका लागि व्रत बस्ने कोही नभए बेला काजु र पेस्ता स्याउ र अङ्गुर सुन्तला खाएर मजा बसेर खामला भएर जब व्रत लिने त्यस्ता पाए हामी पनि किन खान्थ्यौँ आठ र पिठो सधैँ व्रत लिन्थ्यौँ हामी पनि त्यसै कारण त्यो जान ठग्ने व्रत पनि नबस्नु फेरि शरीरलाई सुकाएर पनि व्रत नबस्नु पन्ध्र दिनको एक दिन चाहिँ बस्नु किनभने ऊ त्यो एम्प्लिफायर पनि बजाएको बजाइ गर्ने भने ड्यामेज भएर जान्छ यो माइक्रोफोन नै जान्छ त्यो इलेक्ट्रिक पनि जब बाले गर्ने भने त्यो नि बिग्रिन सक्छ त्यसलाई पनि मार्ने निभाउने त्यसलाई पनि निभाउने त्यसलाई पनि निभाउने गर्यो भनेदेखि एकछिन आराम दियो भने त्यसको स्वास्थ्य कर रहन्छ हाम्रो शरीर पनि चलेको चलै भन्यो भनेदेखि एकैचोटि खर्लङ खुर्लुङै जान सक्छ यसको लागि पन्ध्र दिनको एक दिन चाहिँ नखाइकन बस्नु स्वास्थ्यलाई लाभ पनि हुन्छ पूर्ण फाइदा पनि हुन्छ त आफूलाई व्रत बसेको अनुभूति र आफूलाई धर्म पनि हुन्छ सधैँ खाएको खाइपिन नगर्नु सधैँ भोको पनि नबस्नु कालो डर लाग्दो गोमन सर्पलाई अब टोक्छ सि टोक्दैनस् भनेर समाउन थाल्यो भने के हुन्छ टोकेर जान्छ हाम्रो शरीरलाई पनि अब भोको बसेर सजाइदिन्छु भन्दा भन्दै उही मर्यो भनेदेखि के गर्ने शरीरमा स्वास्थ्यमा लाभ भएन भने के को भोको बस्ने के को पुण्य गर्ने त्यसै कारणले शरीरलाई जतन गरेर राखेर पुण्य गर्नु सँगै सधैँ सिँगारी या सिँगारियै गर्ने भने त होइन फेरि जतिखेर पनि ऐना लियो लिपस्टिक लियो हिँड्यो जानेर गयो फेरि त्यहीँ ढल्यो ऐना हेर्यो हिजो आज त्यस्तै त गर्दैन नि धेरै जस्तो बाटा पनि गएर फोकाएर हेर्न थालिन्छ त्यस्ता सूर्य भएपछि के लाग्छ त्यसैले यो नियम त्यसदेखि पछाडिबाट आखिरी बा आफ्नो नियम नछोड्ने भाव भक्ति र श्रद्धा र प्रेम ईश्वरमाथि राखेपछि पुग्छ यो व्रत गृहस्थीले गर्ने हो। चारवटा जयन्ती महाशिवरात्रि कृष्ण अष्टमी राम नवमी अक्षय तृतीया यस्ता पवित्र दिनहरूलाई चाहिँ जयन्तीको रूपमा लिनु एकादशी पूर्ण व्रत लिनु अरू समय भने कुरा सम्भव छैन भगवानलाई सम्झन कहिले नछोड्नु यसै छ नि व्रत आइतबार सूर्यनारायणको व्रत आइतबार सूर्यनारायणलाई प्रेम गर्नु इष्ट देवता मान्नु सोमबार शिवजीलाई मान्नु इष्ट देवता मान्नु मंगलबार गणेशलाई इष्ट देवता मान्नु बुधबार घरका जब कुल देवतालाई जब विशेष रूपमा मान्नु बिहिबार जब गुरुचरणको सेवा गर्नु शुक्रबार भगवतीको प्रार्थना गर्नु शनिबार विष्णुको प्रार्थना गर्नु बस सकी गोली यिनै हुन् दिनदिनैका बारका जब देवताहरू छँदैछन् यिनै देवताहरूको प्रार्थना गर्यो भने सम्भव पूर्ण रूपमा प्राप्त भइहाल्छ। राजा परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि अब नारी व्रत धर्मको वर्णन विस्तार सुन्न पाऊँ छोरी मान्छेको व्रत भनेर राजा परीक्षितलाई नारीहरूले गर्नुपर्ने धर्म सम्बन्धी उपाख्यान बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। अब त्रिजातिले गर्नुपर्ने धर्म सम्बन्धी वर्णन स्त्री भन्नासाथ तीन भन्ने शब्द हुन्छ त्रि भनेको नारी भन्नासाथ नरको नारी पनि हुन्छ नारी भन्नाले अरि शत्रुले नभएको जात भन्ने कुराको बोधन पनि हुन्छ। छोरी मान्छेको शत्रु हुँदैनन् रे कहिले कहिले झल्टा जल्टी गर्ने मात्रै हो मुतल्ला बदली गर्ने मात्रै हो। आखिरीमा अब नारीहरू व्रतमा त्रिनारी त्रिजाति धेरै जात, बाबाको घरमा एक जात, बिहा गरेपछि अर्को जात, अर्को थर, त्यसलाई छोडेर अन्तै जानु पर्यो, परिवेश त्यस्तो भयो भनेदेखि अर्कै ठाउँमा जात र थर जहाँ गयो त्यहीँ जात र थर आउने छोरी मान्छेको। यता बाउकी छोरी एक जेठी माइलालाई दिएपछि माइली हुन्छ, त्यस्तो हुन्छ, उहाँ गएपछि माइली माइली भन्छन् बोल्न परिगयो। अब त्यो माइलासँग त्यस्तै कागताले बिग्रियो र साइलासँग गए साइली नि त होइन्छ नि, के जहाँ गयो ती जहाँ गयो ती जात, जहाँ गयो ती थर, गोत्र नि सँगसँगै जाने, त्यस्तो बन्दोबस्त छ नि। अब नारीहरू संयमी सरल दया क्षमा शान्ति सहिष्णुता छ लक्षणले नारी बताएको छ। शान्ति हुनु, दया गर्नु, क्षमा गर्नु, सहिष्णुतामा रहनु नारीको लक्षण हो। नारीहरू रिसहारा देवसी र रागी नहुनु, शान्ति हुनु भनेको छ, छिटो नहिन्नु पनि भन्छ, सरल हुनु, दया हुनु, क्षमा राख्नु, शान्त हुनु, मान्ने गर्ने जनावरलाई मान्नु, सासु ससुराको जेठाजीहरूको मर्यादा, गुरुकुलको मर्यादा, मान्ने गण्य गजनहरूको मर्यादा, यो नारीको काम, घर सफाई, पतिको सेवा, शुश्रूषण, सद्भाव नारीको काम। नारी जातिलाई यस किसिमबाट ठूलो हैरान पनि छ बाहुर, सधैँ कुट्नु छ, सधैँ पिट्नु छ, त्यो जब पिसेर खाने चलन थियो नि त, है कुटेर खाने चलन थियो नि त, है धान जब यस किसिमबाट त्यो पिस्नु र कुट्नु कति थियो, त्यो त अहिले पो हरायो।
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त,
1: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिनँ क्या,
2: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
3: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हात खुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत, मोबाइल नम्बर 97486375 र 98489956576।
6: भर्ना खुल्यो,
7: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
6: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
7: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त, स्वच्छ तथा अध्ययनमैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
6: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
7: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि, सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
8: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
6: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
8: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
6: डिभिजन वन कार्यालय सुर्खेत।
9: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
6: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम र मूल्य: अरुवा मोटा चामल प्रति बुरा 1100, अरुवा सुना मनसुली चामल प्रति बुरा 1225, स्टिम जिरा मसिनो चामल प्रति बुरा 1800, अरुवा मध्यम चामल प्रति बुरा 1225, चिनी प्रति किलो 95 रुपियाँ र सूर्यमुखी तेल प्रति पेटी 2860 रुपियाँ। साथै छुट कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने भएको हुँदा लाभ लिनुहुन सम्पूर्णमा जानकारी गराउँदछौ। हामी कहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
10: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
10: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
11: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
13: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
6: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009-9066501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
13: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
14: सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515।
13: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
15: खुशीको खबर।
16: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
15: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
16: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क